0: एक हुन सक्ने अनुमान गरिएको छ। बाढीले रसुवा र नुवाकोटका हजारौं घर तथा संरचना तहस नहस बनाएको छ। ती घरमा बसोबास गर्ने मानिस हराएका छन्। उनीहरूले पालेका पशु चौपाया मरेका छन्। मान्छेको शव व्यवस्थापन गर्ने जटिल भइरहेका बेला सरकारले मरेका पशु चौपाया व्यवस्थापनतर्फ ध्यान दिन सकेको छैन। सयौं संख्यामा गाई भैंसी बाख्रा लगायत पशु चौपाया मृत अवस्थामा बगरमै छरिएका देखिन्छन्। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको उच्च जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सड़क मार्ग नहुँदा सब संकलनमा सक्खत शीर्षकमा खबर छ। भुटेकोसी नदीमा एक बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रको सड़क सञ्चार पूर्ण रूपमा ध्वस्त भएपछि खोजेर उद्धार कार्य प्रभावित बनेको छ। सड़क मार्ग विच्छेद हुँदा बाढ़ीले बगाएका र पुरिएका शवहरू समयमै संकलन र व्यवस्थापन गर्न नसक्दा बस्ती तथा बगरभरि शवहरू असरल अवस्थामा छन्। सड़क सञ्जाल नपुगेका कारण लासको खोजी कार्य सहज रूपमा हुन सकिरहेको छैन। सड़क सुविधा पुगेका जमिन मुनि पुरिएका मात्रै होइन, छरिएका लास पनि उठ्न सकेका छैनन्, जसले गर्दा दुर्गन्धित हुन थालेका छन्। सरकारको तथ्याङ्क अनुसार नै हालसम्म 9,279 लास भेटिएका छन् भने 5,083 भन्दा बढी हराइरहेका छन्। रसुवामा मात्रै 2,564 सम्पर्क विहीन भएका छनृ।

0: sois. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. राष्ट्रिय बाल बालिका राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी बाढीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बाल बालिकालाई अस्थायी संरक्षण दिने भएको छ. 700 जना बाल बालिकालाई अस्थायी संरक्षण दिने तयारी थालिएको छ.
3: बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभिरमा सड़क पुनः सञ्चालनका लागि रूख कटानको कार्य शुरू गरिएको छ. बाढीले सड़क भाँसिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्.
2: भोटेकोशी नदीमा आएको बाढीले ठूलो मात्रामा जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राजनीतिक दलका युवा सक्रिय भएका छन्. सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, अग्रगामी मोर्चा आबद्ध दलका युवा, उद्धार राहत वितरण, सब व्यवस्थापन र पीड़ितको दैनिक जनजीवनलाई सहज बनाउन खटिएका हुन्.
3: भोटेकोशी क्षेत्रमा आएको हिमबाढीले बगाएर भारत पुगेका 9 सब भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ. भारतको उत्तर प्रदेश स्थित कुशीनगर जिल्लाका खड्डा र पडरौनी थाना प्रहरीले नारायणी नदी किनारमा फेला परेका ती सब मंगलबार राति र बुधबार गरी नेपाल ल्याएर रूपन्देहीको बेलैया इलाका प्रहरी कार्यालयलाई बुझाएका छन्.
2: बाढीमा बुबाआमा गुमाएका विदुर नगरपालिका 7 सोलेका निराजन पौडेल अन्तिम संस्कारका लागि काठमाडौँको तारकेश्वर 5 स्थित रुद्रमती महादेव मन्दिर तथा क्रियापुत्री भवन पुगेका छन्. क्रिया बस्न त्यही जानुपर्ने खासै केही थिएन, तर बुबाआमाको अन्तिम संस्कार गर्न अन्यत्र कतै स्थान खाली नभेटेपछि उनी त्यहाँ पुगेका हुन्. बाढीमा परि मृत्यु हुने मध्ये बिहिबारसम्म 1200 भन्दा बढ़ीको शव फेला परेको छ. हजारौं अझै बेपत्ता छन्. बाढीमा परि तीर्थयात्री, पर्यटक, इन्जिनियर लगायत हराइरहेका छन्. बाढीले 7000 भन्दा बढ़ी पक्की घर बगाएको छ.
3: गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका तीज उत्सव 2026 अन्तर्गतका सम्पूर्ण

0: कर्मचारी का आश्रित परिवारलाई तत्काल 25 लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपदमा परि ज्यान गुमाएका प्रहरी कर्मचारीका आश्रित परिवारलाई राजस्वरूप 25 लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
1: नेपालमा प्रतिबद्धता भन्दा धेरै कम मात्रै प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्रिने गरेको छ। आर्थिक वर्ष 2081-82 64 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएकोमा करिब 12 अर्ब 1 करोड़ रूपियाँ मात्रै भित्रिएको नेपाल राष्ट्र ब्याङ्कको प्रतिवेदनले औल्याएको छ।
0: ग्यास उद्योगीले तराईबाट काठमाडौँसम्म ढुवानी गरेको लागत बढेको भन्दै ग्यासको मूल्य बढाएका छन्। उद्योगीले प्रति सिलिण्डर 105 रुपियाँ 18 पैसा मूल्य बढाएका हुन्। मूल्य बढेसँगै ग्यास प्रति सिलिण्डर 2165 रुपियाँ र 38 पैसा पुगेको छ।
1: गरिमा विकास ब्याङ्कले शेयरधनीहरूलाई 20% लाभांश दिने भएको छ। बिहिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष 2082-83 अन्त्यमा कायम रहेको संचित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजी 6 अर्ब 2 करोड 13 लाख 48 हजार 767 पैसा र 22 को 10% बोनस शेयर र 10% नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

0: बात डिश हो खुशी को कनेक्शन
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर चिनिया जनसेना एयरफोर्सको Y-20 विमान मानवीय सहायता सामग्री बोकेर मंगलबार काठमाडौँ आएको छ ती सामग्रीमा डीएनए परीक्षण उपकरण पानी शुद्धिकरण प्रणाली प्रकाश उपकरण र 4 ड्रोन छन् चीनले भर्खरै केरुङमा राहत तथा उद्धारमा यही मोडलका ड्रोनहरूको सफल प्रयोग गरिसकेको छ
6: अब खेल र खेलाड़ीका खबर उत्कृष्ट बलिङ प्रेरित नेपालले मलेसियामा भएको एसीसी मेन्स प्रिमियर कपमा घरेलु टोलीलाई 6 विकेटले हराउँदै लगातार दोस्रो जीत रचेको छ बाङ्गीमा बिहिबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 6 विकेटले जीत निकाल्दा उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो
5: अब विचार तथा दृष्टिकोण बहुआयामिक संकट चिर्ने चुनौती शीर्षकमा जेबी विश्वकर्माको विचार कान्तिपुर दैनिकमा छापिएको छ पुनर्स्थापना पनि पहुँचवाला धनी र शक्तिशाली सदैव अगाडि हुन्छन् गरीब र सीमान्तकृत छुट्याइन्छ समानता र सामाजिक न्यायको सिद्धान्त बमोजिम पुनर्स्थापना गरिएन भने कमजोर पहुँच

0: कुचबिन र गरिब वर्गमाथि अर्को अन्याय हुने खतरा छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4934 5880 र 0855 26 4040
0: 6 o'clock अहिले 6 बजेको छ
1: भरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल भदौ 19 गते शुक्रबार सन् 2026 सेप्टेम्बर 4 तारिख भदौ कृष्ण पक्षको कृष्णाष्टमी तिथि।
0: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
0: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
1: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: बाढी पीडितलाई विद्यार्थीको 5 रुपियाँदेखि व्यवसायीको 15 करोडसम्म सहयोग। बाढी प्रभावित व्यवसायीका लागि सरकारको विशेष राहत प्याकेज।
1: बाढीबाट सम्पर्क विहीनको संख्या 5000 नाग्यो, 12000 भन्दा धेरैको उद्धार। बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री राष्ट्रसङ्घ महासभामा जाने।
4: विपत्तिका बेला उद्योगीले बढाए ग्यासको भाउ, आयल निगमको पनि सहमति।
1: लन्डनमा पहिलो पटक चालक विहीन रोबोट ट्याक्सी सेवा सुरु, बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने अनुमान।
4: र चन्द्रबहादुर थापा मगर र एरिका गुरुङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाडी घोषित।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773687।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: बाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020-35212। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
10: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य
11: आमको मंगलसेन 5 रहेको 16 माविका विद्यार्थीले आफूहरूबाटै रकम संकलन गरेर अस्ति बुधबार 14,255 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिल वस्तु 7 धर्मपनियाको राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रुपियाँ कोषमा पठाए। रौतहटको देवाही गोनाई 7 प्रेमपुर गोनाई माविका विद्यार्थीले 470 रुपियाँ, भोटेको सिबाडी प्रभावितका लागि सहयोग गरे। मकवानपुरको था नगरपालिका 4 किटेनीको अधिकारी वंश महिला समूहले तिजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,555 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी सदस्य उमा अधिकारीले बताउनुभयो। सहयोग गर्ने क्रम अछाम, कपिल वस्तु, रौतहट, काठमाडौँ, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँ गाउँदेखि विदेशका विभिन्न ठाउँबाट भोटेकोसी बाढी पीडितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ। अस्ति बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। बुधबार भोटेकोसीमा अघिल्लो हप्ताको बुधबार भोटेकोसीमा बाढी आएपछि सरकारले 9 वाणिज्य बैङ्कमा रहेको प्रधानमन्त्री उद्धार तथा राहत कोषको खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। अस्ति बुधबार बेलुकीसम्म ती खातामा करिब 8.5 अर्ब रुपियाँ सङ्कलन भएको छ। बाढी पीडितको उद्धार, राहत र व्यवस्थापनका लागि कसैले खाजाको पैसा दिए, कसैले घरमा जम्मा गरेको रकम, कसैले तिजको दर रोके, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याइए, निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठुलो रकम सहयोग गरिरहेका छन्। सहयोग गर्नेहरूमा विद्यार्थीको 5 रुपियाँदेखि व्यवसायीको 15 करोड रुपियाँसम्म रहेको खबर आजको कान्तिपुरले लेखेको छ।
12: यस्तै भोटेकोसी नदीमा आएको बिना विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेका उद्योग व्यापार र व्यावसायिक प्रतिष्ठानहरूलाई राहत दिन सरकारले व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। सरकारले यसलाई पहिलो चरणको पुनरुत्थान प्याकेजको रूपमा घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले बाढी प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई फेरि चलायमान बनाउन कर छुट भन्सार सहुलियत ऋणको पुनर्संरचना र बिमा भुक्तानीलाई सहज बनाउने गरी विशेष निर्णय गरेको हो। सरकारले व्यवसायहरूको वित्तीय भार कम गर्न राष्ट्र बैङ्क मार्फत ऋण तथा ब्याजमा विशेष व्यवस्था मिलाएको छ। बाढी प्रभावित ऋणीहरूका लागि बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सामा ब्याज भुक्तानीमा एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने सुविधा दिने भएको छ। प्रभावित ऋणीहरूले एक वर्षका लागि बैङ्कको आधार दर बेस रेटमा मात्र 0.5% प्रिमियम थप गरी वा विद्यमान प्रिमियम मध्ये जुन कम हुन्छ त्यही ब्याज दरमा ऋण उपयोग गर्न पाउनेछन्। व्यवसाय सञ्चालन र रोजगारी सुरक्षाका लागि थप कर्जाको व्यवस्था गर्नका साथै क्षतिग्रस्त गाडी वा मेसिनरी फेरि खरिदका लागि बैङ्कहरूले न्यूनतम प्रिमियममा कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। राहत प्याकेज अन्तर्गत सरकारले भन्सार महसुलमा ठूलो छुटको व्यवस्था गरेको छ। बाढीले मर्मत हुन नसक्ने गरी क्षतिग्रस्त भएका व्यावसायिक गाडी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यही प्रकृतिका नयाँ साधन आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल पूर्ण रूपमा छुट दिने भएको छ। यस्तै नष्ट भएका प्लान्ट मेसिनरी तथा उपकरणको फेरि पैठारीमा पनि भन्सार महसुल लाग्ने छैन। भन्सार तिरिसकेका तर बाढीका कारण भदौ 10 गते गन्तव्यमा नपुग्दै नष्ट भएका सामानको हकमा व्यवसायले आउँदो 6 महिनाभित्र त्यही प्रकृतिको वस्तु आयात गर्दा पहिले तिरिएको महसुल बराबरको रकम समायोजन गर्न पाउने सुविधा समेत सरकारले दिएको छ। कर प्रशासनतर्फ पनि सरकारले व्यवसायहरूलाई उल्लेख्य सहुलियत प्रदान गरेको खबर आजको कारोबार दैनिकमा छ।
11: भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 12,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि 5,083 जना अझै सम्पर्क विहीन छन्। बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलप्रासी पूर्व र नवलप्रासी पश्चिममा गरी 1,259 शव फेला परेका छन्। यसअघि बाढीका कारण सम्पर्क हुनेहरूको संख्या 5,000 भन्दा बढी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
12: यस्तै बाढीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डिएनए म्याचिङ गर्न 1 वर्षभन्दा बढी समय लाग्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन्। अहिले नेपाल प्रहरीको विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डिएनए परीक्षण हुँदै आएको छ। डिएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिङ्गापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोसिड नामक सफ्टवेयरमा राखिनेछ। यो सफ्टवेयर अमेरिकाको सहयोगमा झन्डै 1 वर्ष अघि प्राप्त भएको हो, तर प्रयोगमा भने अहिलेसम्म अहिले मात्रै ल्याइएको हो। आजको नयाँ पत्रिकामा खबर छ।
11: काया कैरनमा बाढी प्रभावित क्षेत्रमा मृत पशुबाट फैलिन सक्ने संक्रामक रोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज
14: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
15: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
14: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
16: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
14: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
16: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
14: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
17: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5359 63 53 98 550 77 061 र 98 550 77 053
18: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
19: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ी सात कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भई सकेको छ आज ही संपर्क गर्नुहोस्
18: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर प्रोप्राइटर इंद्रजीत कुंवर फोन 98 042 21 343 र 98 184 29 230
19: मौला कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
20: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
21: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मोटु रोग सहित को आईसीयू सेवा
20: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
21: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
11: समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले बाढी पीडितलाई विद्यार्थीको 5 रुपियाँदेखि व्यवसायको 15 करोडसम्म सहयोग बाढी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज बाढीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो 12,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं
12: अब बाँकी खबर प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुने भएको छ महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोसीको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने हुनुभएको हो बाढीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद मन्त्री तथा राजसभाका नेताहरूले आग्रह गरेपछि उहाँ जान लाग्नु भएको हो परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि नियोगमा रहेको नेपालको स्थायी नियोगलाई परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिनुभएको छ महासभाको 81औं सत्र भदौ 23 अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुरू हुँदैछ उच्च स्तरीय छलफल भने 6 असोजमा शुरू हुनेछ गएको चैत 13 प्रधानमन्त्री बने यता बालेन्द्र शाहले वैदेशिक भ्रमण गर्नुभएको छैन हिजो संसदमा विभिन्न दलका सांसदले प्रधानमन्त्रीलाई महासभामा सहभागी हुन र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारे नेपालको धारणा राख्न पनि आग्रह गरेका थिए
11: विपदका बेला नेपाल आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाउ बढाएका छन् प्रति सिलिन्डर 2,060 रुपियाँमा बिक्री हुँदै आएको ग्यासको भाउ 105 रुपियाँ 18 पैसाले वृद्धि गरेर 2,165 रुपियाँ 18 पैसा पुर्याइएको छ यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुँदैछ विपदमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो निगम विगतमा गर्दै आएको थियो निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योगी र उपभोक्तामा लागू हुन्थ्यो तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति निकालेर ग्यासको मूल्य बढाएको घोषणा गरेका हुन् यसप्रति सरकार उद्योग मन्त्री आयल निगमले कुनै औपचारिक वक्तव्य दिएका छैनन् यसले विपदका बेला उद्योगीलाई मनोमानी गर्न सरकार र निगमकै साथ रहेको पुष्टि हुन्छ भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ नियमित ढुवानी भइरहेको मुगलिन नागढुङ्गा सडक धादिङ खण्डमा कृष्णवीर लगायतका ठाउँमा पहिरोले पूर्ण अवरोध भएपछि ग्यास ढुवानी हेटाउन हुँदै त्रिभुवन राजपथबाट ल्याइने गरेको छ मुगलिनको बाटो चल्दा ठुला बुलेटमा ग्यास ल्याइने गरेकोमा त्रिभुवन राजपथबाट तराईमा सिलिन्डरमा रिफिल गरेर साना गाडीमा लोड गरेर ल्याउन थालिएको छ यसले ढुवानी खर्च बढेको भन्दै उद्योगीले मूल्य बढाएको बताएका हुन्
12: भोटेकोसीमा आएको विनाशकारी बाढीले मानवीय क्षतिसँगै पशु चपामा पनि ठूलो क्षति पुर्याएको छ बाढीका कारण ठूलो संख्यामा गाई भैँसी कुखुरा खसी बाख्रा बङ्गुर माछा लगायत पशुपक्षी बगाएर क्षति भएको पशुसेवा विभागले जनाएको छ यद्यपि बाढीका कारण अहिलेसम्म कति पशु चपा मरे भन्ने एकिन तथ्याङ्क भने सङ्कलन भइसकेको छैन बाढीमा बगेका तथा मरेका पशु चपाएको समयमा उचित व्यवस्थापन भएन भने यसले पशुजन्य संक्रामक रोग फैलिने जोखिम समेत रहन्छ यसै विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाललाई बाढी प्रभावित क्षेत्रमा मरेका पशु तथा पशुजन्य वस्तुको व्यवस्थापन र रोग नियन्त्रणका लागि के कस्ता कामहरू भइरहेका छन् भनेर सोधेका छौँ।
0: 1300 संख्यामा गाई भैँसीहरू नष्ट भनौँ न बगाएको छ बाढीले भन्ने आएको छ र 2000 संख्यामा बाख्राहरू चाहिँ बगाएको, केही कुखुरा फार्महरू पनि नदीको तटीय क्षेत्रमा रहेका कुखुरा फार्महरू त्यो फार्महरू नै बगाएर चाहिँ करिकरी 120,000 संख्यामा कुखुराहरू नष्ट भएको भनेर, करिकरी 1600 संख्यामा बङ्गर फार्म पनि छेउछाउमा भने चाहिँ भएको हुनाले चाहिँ यहाँ विदेश माछा फार्ममा पनि त्यहाँको माछा फार्म भने नारतन्त्र रोग माछा फार्म नष्ट भएको छ, अरू माछा फार्म पनि माछाहरू नष्ट भएको भन्ने कुरो जानकारी चाहिँ प्राप्त भएको अवस्था छ। जुन मरेका पशुहरूको चाहिँ व्यवस्थापनको कुरो अमेरिकन छ, त्यसमा हामीले प्रोटोकल एउटा चाहिँ कसरी गर्ने त्यो हरेकको प्रोटोकल हुन्छ, प्रोटोकल बनाएर र सबै जिल्लामा समन्वय गरेर र विशेष स्थानीय सरकारको समन्वयमा त्यो व्यवस्थापन कामहरू पनि भइरहेको अवस्था छ।
12: मानवीय क्षति भएकोले सबैको ध्यान त्यतातर्फ छ, तर यो स्वास्थ्यको दृष्टिकोणले पशु चपाएको पनि त्यत्तिकै जोखिमपूर्ण भन्ने छ मानिसको स्वास्थ्यका लागि।
0: सबभन्दा पहिले त हेर्नुहोस् न, जहाँ अब पशुहरू चाहिँ बगेर गएका पशुहरू त बगिहाले, तर चाहिँ नदी किनारा तटीय क्षेत्रमा जहाँ मरेका मृत पशुहरू जहाँ देखिन्छ एउटा मापदण्ड चाहिँ जहाँ पाए त्यहीँ गाड्नु हुँदैन, सामान्य मापदण्ड चाहिँ एउटा अवलम्बन गरेर हामीले मापदण्ड सबै ठाउँमा पुर्याएका पनि छौँ। यसरी गरौँ भने चाहिँ हामी आफै पनि पुगेका छौँ र स्थानीय सरकारलाई चाहिँ समन्वय गरेका छौँ, जिल्ला कार्यालय मार्फत स्थानीय सरकारसँग समन्वय भएर चाहिँ मृत पशुको सब व्यवस्थापन चाहिँ भइरहेको छ र यसमा चाहिँ आवश्यक नै संक्रामक औषधिहरू चाहिँ लगायत चाहिँ आवश्यक मात्रामा चाहिँ जनशक्ति पनि हामीले पशु विभागको तर्फबाट परिचालन गरेको अवस्थाहरू छ। जिल्ला स्तरीय कार्यालयहरू स्थानीय सरकारका चाहिँ विशेष पशु सेवा शाखा र स्थानीय सरकारको प्रतिनिधिहरूसँग सम्पर्कमा छौँ, काम गर्दैछौँ। तटीय क्षेत्रका छेउछाउमा भएका पशुहरूलाई चाहिँ संक्रामक रोग विरुद्ध खोप अभियान पनि सञ्चालन गर्नुहोस् भनेर सँगै सरकारबाट खोप पनि उपलब्ध भइसकेको छ। जिल्ला स्तरीय पशु विभागका निकायहरूलाई चाहिँ अनुरोध गरेका छौँ र खोपको व्यवस्थापन पनि पशु विभागको तर्फबाट गरिसकेका छौँ र कतिपय जिल्लाहरूलाई मैले आह्वान पनि गर्छु, अझै पनि यहाँहरूको त्यस्तो चाहिँ हामी आफै पनि सम्पर्कमा छौँ, त्यस्तो चाहिँ अवस्था छ भनेदेखि भ्याक्सिन मौजा छ, तत्काल खोपको प्रत्यावर्ति विभागले गर्छ, विभागले खोप मात्रै गर्छ, जनशक्तिको व्यवस्थापन विभागले गर्छ भन्ने कुरा पनि म यहाँ मार्फत नै वास्तवमा फेरि पनि अनुरोध गर्न चाहन्छु।
12: त्यहाँ कतिपय ठाउँमा नदीले बगाएर ल्याएको माछाहरू प्रयोग गर्न खोजेको भन्ने पनि आएको थियो, त्यसमा बिचमा सूचना पनि आयो होइन, अनि त्यो लगायत अरू चाहिँ घाइते अवस्थामा भएको पशु अथवा जीवहरू जो छ त्यो चाहिँ त्यसको प्रयोगका लागि किसानहरूले कसरी सचेत भन्ने आम नागरिक लगायत सबैले त्यहाँ चाहिँ
0: त्यो दुर्गन्धित पशु माछाजन्य चिजहरू चाहिँ वास्तवमा कसैले पनि चाहिँ नखानु होला, किनभने माछा त त्यहाँ विभिन्न उसले त अहिले अहिलेको नदीको पानी नै वास्तवमा चाहिँ पानी संक्रमित शरीर भए माथिदेखि कहीँ सयौँ लासु हजारौँ लासुहरू त्यहाँभित्र हुन सक्छ होइन, अथवा त्यहाँ अरू चिजहरू पनि सबै दुर्गन्ध पशु चाहिँ भएको हुनाले यो चाहिँ पशुहरू त खासै खानै सक्ने अवस्थामै हुँदैन, त्यति चाहिँ कसैले पनि कन्ज्युम गर्दैन, तत्कालै व्यवस्थापन गर्ने हो र माछा जे देखिन्छ त्यसलाई चाहिँ व्यवस्थापन गरेर उचित व्यवस्थापन गर्ने, त्यसलाई खाडालो गहिरो खाडालोमा खनेर पुर्ने र त्यसको व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ। अहिले यो खाने भन्दा पनि स्वस्थकार आफू स्वस्थ रहने र वातावरण स्वस्थ हुन चाहिँ स्वस्थ होस् भन्नको लागि अथवा दुर्गन्ध फैलिन नदिनको लागि आम नागरिकको हिसाबले सबैको कर्तव्य चाहिँ काहीँ त्यस्तो चाहिँ पशुहरू मृत पशुहरू चाहिँ भेटियो भने तत्काल व्यवस्थापन गर्नको लागि नजिकै स्थानीय सरकारसँग समन्वय गर्ने अथवा पशु विभागको निकायसँग समन्वय गर्ने, मृत पशु अथवा चाहिँ बगाएर ल्याएका पशुहरू अङ्गभङ्ग भएका पशुहरूको मासु उपभोग नगर्न हुन म तमाम उपभोक्तालाई चाहिँ दाजुभाइ दिदीबहिनी अनुरोध पनि गर्न चाहन्छु।
11: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
22: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
22: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई।
23: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
24: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
25: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
24: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
25: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
24: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
25: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
26: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
27: चितवन माडीमा
2: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिर जाऊ त्यतैतिर.
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
11: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ.
12: अब बाँकी खबर. पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ. कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि सङ्घीय राजधानी काठमाडौँ आउजाउत गर्ने गाडी अवरुद्ध भएको छ. यसको भरपर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ. 70 वर्ष अघि निर्मित यो सडक सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द समेत भएको छैन. यो राजपथ राजधानी काठमाडौँलाई तराई र छिमेकी देश भारतसँग जोड्ने देशकै पहिलो राजमार्ग पनि हो. तर सङ्कटका बेला सधैँ विकल्प बन्दै आए पनि बजेट विनियोजन, विस्तार तथा स्तरोन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिले प्राथमिकतामा परेको देखिँदैन. सामान्य अवस्थामा त्यहाँ गाडीको चाप कम हुन्छ, तर राजधानी जोड्ने अन्य राजमार्ग अवरुद्ध हुनासाथ सम्पूर्ण भार त्यसैमा थपिने गर्छ. त्यसैले यो राजपथ विगत लामो समयदेखि सङ्कटको सारथी बन्दै आएको छ. जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढी पहिरोका कारण अवरुद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायीको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ. राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको छ. 7 दशक अघि निर्माण भएको राजपथलाई चौडा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तरोन्नतिको काम भने अहिलेसम्म हुन सकेको छैन. आजको गोर्खापत्रमा खबर छ.
11: अब विदेशको खबर. लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबो ट्याक्सी सेवा सुरु भएको छ. अमेरिकी प्रविधि कम्पनी उबरले चालकविहीन प्रविधिमा आधारित मिनी क्याब सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो. अहिले उबरका 15 स्वचालित विद्युतीय गाडीलाई लन्डनमा सञ्चालनको अनुमति दिएको छ. तर हरेक गाडीमा आपतकालीन अवस्थामा नियन्त्रण लिन सक्ने गरी एकजना सुरक्षा चालक अनिवार्य रूपमा राखिएको छ. यसको भाडा भने सामान्य ट्याक्सी सरह नै हुनेछ. रोबो ट्याक्सीमा बेलायती प्रविधि कम्पनी ओबले विकास गरेको स्वचालित ड्राइभिङ प्रविधि प्रयोग गरिएको छ. उबरले आउँदा केही वर्षमा स्वचालित गाडीको संख्या विस्तार गर्ने योजना बनाएको छ. यो सँगै बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ. कम्पनीका अनुसार यात्रुले भविष्यमा पनि मानव चालक वा स्वचालित गाडीमध्ये आफूलाई चाहेको सेवा रोज्न सक्नेछन्. तर पूर्ण रूपमा चालकविहीन रोबो ट्याक्सी सञ्चालनका विषयमा बेलायतमा सुरक्षा र नियमन सम्बन्धी प्रश्न उठिरहेका छन्.
12: अब खेल खबर. बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतीकी एरिका गुरुङ एनएसजे पल्सर अवार्ड्स 2082 को उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्. नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हिजो काठमाडौँमा आयोजना गरेको अवार्डको 23 संस्करणमा चन्द्रबहादुरलाई उत्कृष्ट पुरुष र एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो. एरिका लगातार तेस्रो पटक वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्. संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ आइवाको पुरुष विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्दै इतिहास रचेका चन्द्रबहादुर उत्कृष्ट पुरुष खेलाडी बनेका छन्. उनी विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने पहिलो तथा अहिलेसम्मका एकमात्र नेपाली बक्सर हुन्. यस्तै एरिकाले गएको वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्. कराँतेकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएकी छन्. यस्तै एरिकाको अन्तर्राष्ट्रिय सफलतामा महत्त्वपूर्ण भूमिका खेलेका कराँते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्. भलिबलकी मिना सुनारले पिपल्स च्वाइस अवार्ड जितेकी छन्. नेपाललाई पहिलो दृष्टिविहीन महिला टी20 क्रिकेटको फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण योगदान गरेकी सुषमा तामाङलाई पारा एथलेटिक सम्मान प्रदान गरिएको छ. त्यसै गरी कराँते प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्पेसल अवार्ड तथा ब्याडमिन्टन खेलमा जीवन समर्पण गरेका कुमार मोहन बहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ.
11: कैरनमा अब केही खबर संक्षेपमा। कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढी आएपछि खोला किनारका झन्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभयो। बाढीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको कालीकोटबाट सहकर्मी मणिराज पाण्डेले जनाएका छन्।
12: यस्तै अहिले देशका विभिन्न ठाउँमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली गण्डकी र कोशी प्रदेशका एक दुई ठाउँमा छिटफुट वर्षा भइरहेको हो। महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठुलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै डोटीमा 74 मिलिमिटर र डडेलधुरामा 64.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै दोलखा, तनहुँ, शङ्खासभा र इलाम लगायतका ठाउँमा पनि ठुलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई ठाउँमा ठुलो वर्षाको सम्भावना छ।
11: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा ज्यान गुमाउनेको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढीमा ज्यान गुमाउनेको 13 दिन हुन्छ। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेशका नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यस्तै मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।
12: इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी फेरि आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागेको हो।
11: काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत महादेवटारको बायाँ सुरुङ मार्ग छेडिएको छ। द्रुत मार्गमा पर्ने सबैभन्दा लामो 3,486 मिटर लामो सुरुङ मार्ग हिजो छिचोलिएको आजको नयाँ पत्रिका लेखेको छ।
12: बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार छुटमा चिनी ल्याउन स्वीकृति दिएको खबर कारोबार दैनिकमा छ।
11: काया कैरनमा अब पालो उखानको।
12: जति धेरै मानिस उति धेरै कुरा।
11: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
12: बाढी पीडितलाई विद्यार्थीको 5 रुपियाँदेखि व्यवसायीको 15 करोडसम्म सहयोग। बाढी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज।
11: बाढीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री राष्ट्रसङ्घ महासभा जाने।
12: विपत्तिका बेला उद्योगीले बढाए ग्यासको भाव, आयल निगमको पनि सहमति।
11: लन्डनमा पहिलो पटक चालक विहीन रोबोट ट्याक्सी सेवा सुरु। बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र भन्ने अनुमान।
12: र चन्द्रबहादुर थापा मगर र एरिका गुरुङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाडी घोषित।
11: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। यहाँ बाढी पीडितलाई राहत बाँडेर फर्किएका मान्छेहरू छन्। अनि एकजनाले भन्दैछ, धत्तेरीका, राहत दिएको फोटो भिडियो खिच्नै बिर्सेछ नि, अब सोसल मिडियामा के देखाउनु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
5: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली कंग्रेस भित्र देखिएको विवाद र फेरि नेपाली कंग्रेसले फरक फरक महाधिवेशनको मिति तय गरेको छ। कंग्रेस संस्थापन र इतर पक्षले अब कंग्रेसको भूमिका, कंग्रेसको स्थिति अब के हुन्छ भन्ने विषयमा पनि चर्चा परिचर्चा व्यापक रूपमा भइरहेको छ। एकातिर विपत्तिको दोहोरो मार छ, बाढीले बर्बाद, अर्कोतिर कृष्ण भीरको पीर छ, पुरानो घाउ फेरि बल्झिएको छ, सडक खुलाउन कम्तीमा पनि 2 साता लाग्ने स्थिति छ, ग्यासको अभाव हुने सिर्जना भएको छ, काठमाडौँमा बुलेटहरू आउन सकिरहेका छैनन्, ग्यासका बुलेटहरू, ग्यास सिलिन्डर भरेर काठमाडौँ ल्याउनु पर्ने बाध्यता छ, त्यसको कस्ट निकै भारी पर्नेछ, बढ्नेछ। त्यसैले गर्दाखेरि बाटोघाटोको समस्या त्यति राम्रो छैन, बाटोघाटो त्यति राम्रो भइसकेको छैन। बाढी प्रभावित क्षेत्रमा महामारीको उच्च जोखिम छ। सरकारवालाले भनेका छन् पूर्व तयारी र सावधानी जरुरी अपनाउनु पर्नेछ। रसुवामा आएको बाढीले गर्दाखेरि तितरभितर भएका धेरै सहरहरू गनाउने अवस्थामा पुगेका छन्। माटो मुनि पनि धेरै शवहरू फुरिएका छन्, गाडिएका छन्। त्यसलाई खनेर उत्खनन गर्न सक्ने स्थिति नेपालसँग छैन, त्यो सामर्थ्य छैन, त्यो सम्भावना पनि निकै कम छ। टनेलमा फसेकाहरू, सुरुङमा फसेकाहरूको समयमै उद्धार हुन नसक्दाखेरि उनीहरू अहिले छटपटाइरहेका छन्। आफन्तहरू निकै छटपटा हाटमा छन्। आदरणीय श्रोता, भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारले निर्णय समेत गरेको छ, त्यसैले गर्दाखेरि अहिलेको अवस्थामा हामी निकै ठुलो चुनौतीमा छौँ, निकै ठुलो अप्ठ्यारो परिस्थितिमा छौँ, र यो अप्ठ्यारो परिस्थितिबाट पार पाउनका निम्ति अब सबै नेपालीहरू र सबै राजनीतिक दलहरूले ऐक्यबद्धता जनाउनु पर्ने एउटा स्थिति छ। शोक र अभावका बीचमा बौरिँदैछ भारकु। बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको भारकुमा केही विद्या 40-50 लामा राखेर दाह संस्कार गर्ने परम्परा छ, तर अहिले न त सब छन् न त त्यसरी लामा राख्ने अवस्था, सब बिना नै अन्तिम दाह संस्कार चलिरहेको छ। आदरणीय श्रोता, त्यसैले गर्दाखेरि यो निकै ठुलो पीडा हो। यो गोसाईकुण्ड ठुलो भारको सबैभन्दा पुछारको गाउँमा निकै ठुलो शोक यतिखेर पैदा भएको छ। रसुवा, नुवाको, ढाडेङ, चितवन लगायतका ठाउँमा निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। त्यसैले आदरणीय श्रोताहरू, हामी प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता देखिएको छ। विद्यार्थीको 5 रुपियाँदेखि व्यवसायको 15 करोडसम्मको राहत जुटेको छ। भटेकुसी बाढी पीडितको उद्धार, राहत र व्यवस्थापनका लागि कसैले खाजाको पैसा दिएका छन्, कसैले घरमा जम्मा गरेको रकम दिएका छन्, कसैले तीजको दर रोकेका छन्, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याएका छन्, र निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम यतिखेर सहयोग गरेका छन्। आदरणीय श्रोता, त्यसैले नेपालीहरू दुःखमा एक ठाउँमा आउँछन्, दुःखमा मलम लाउनका निम्ति सबैजना तयार हुन्छन् भन्ने एउटा हाम्रो सांस्कृतिक मूल्य मान्यता पनि छ, हाम्रो विगतदेखि चलिआएको एउटा सामाजिक परम्परा पनि छ, त्यसमा दुःखमा नेपालीहरूले साथ दिन्छन्। त्यसैले आदरणीय श्रोताहरू, अहिलेको यो निकै ठुलो कहाली लाग्दो अवस्थामा निकै समस्या यतिखेर सिर्जना भएको छ देशलाई, देश अन्यलमा छ, त्यसैले सबैले राष्ट्रका लागि योगदान गर्नुपर्ने बेला यतिखेर भएको छ। म तपाईँलाई जानकारी गराउन चाहन्छु, नागरिकले क्युआर मार्फत सहयोग गर्न सक्नेछन्। सहयोग रकममा विद्युतीय कारोबारको सीमा नलाग्ने भएको छ। रेमिट्यान्स मार्फत निशुल्क पैसा पठाउने सुविधा पनि यतिखेर छ आदरणीय श्रोता। त्यसैले गर्दाखेरि यसमा सबै नागरिकहरू एकजुट हुनुपर्ने एउटा परिस्थिति यतिखेर सिर्जना भएको छ। उद्योगी व्यवसायीलाई प्याकेज, सर्वसाधारणलाई घाँसबासकै चिन्ता छ। बिमा कम्पनीमा थपिएको छ 26 अर्बको दायित्व। अब त्यो विपत्तिले, त्यो महामारीले हरेक क्षेत्रलाई असर गरेको छ, अर्थतन्त्रका हरेक क्षेत्रलाई। केरुङ नाकाबाट चीनतर्फ गएकाहरूको पनि तथ्याङ्क त्यति छैन। भदौ 10 गते बिहान बाढी आउनु अघि अर्थात् 8:35:03 जाँदा नेपालको अध्यागमन कार्यालयबाट 97 जनाले आवत जावत गरेको देखिएको छ। चीनले नेपाल सरकारलाई पठाएको तथ्याङ्क अनुसार 98 जना आवत जावत गरेका छन्। आदरणीय श्रोता, यतिखेरको अवस्थामा अझै पनि तथ्य तथ्याङ्कहरू सङ्कलन हुने क्रम जारी छ। के कति तथ्य तथ्याङ्क थियो त्यसका बारेमा अझै क्लियरिटी हुन सकिरहेको छैन। कतिको मृत्यु भयो भन्ने कुरा समेत, आँकडा समेत क्लियर हुन नसकिरहेको एउटा बाध्यात्मक एउटा परिस्थिति छ। आदरणीय श्रोता, सडक मार्ग नहुँदा सब सङ्कलनमा समेत निकै ठुलो सकस भएको छ। यतिखेर जता हेऱ्यो त्यतै उराठ लाग्दो परिस्थिति छ। धेरै सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउन सकिरहेका छैनन्, र सम्पर्कविहीन भएकाहरूका आफन्तहरू यतिखेर निकै भौतारी रहेको एउटा परिस्थिति छ। राज्यले समयमा राम्रोसँग तदारुकताका साथ जसरी काम गर्न सक्नुपर्ने हो त्यो गर्न सकेन भन्ने खालका पनि आलोचनाहरू र गुनासाहरू पनि आएका छन्। हेलीलाई जबरजस्ती रूपमा आफू अनुकूल प्रयोग गरियो र आफू अनुकूलका व्यक्तिहरूका लागि मात्रै सुरु सुरुमा हेली प्रयोग गरियो भन्ने खालका विषयहरू पनि यतिखेर जोडिएर आएका छन्। सिङ्गो देश दुख्दा शोक मात्र, जल्दा सार्वजनिक विदा दिएको विषयलाई पनि अहिले उठाइएको छ। सरकारले भदौ 10 गते भटेकोसी र त्रिशुली नदीमा आएको बाढीमा ज्यान गुमाएकाको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यसैले 30 दिन बाढीमा ज्यान गुमाउनेको 13 दिन हुन्छ। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली नियोगहरू राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ, र मन्त्री परिषदको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको छ। त्यसैले मन्त्री परिषदले भदौ 23 गते जेन्जी शहीद दिवसका अवसरमा भने देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आधुनिक श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौँ। उद्धार कर्मीहरूलाई निकै ठुलो सकस छ, नेपालसँग त्यो जनशक्ति भए तापनि जलविद्युत आयोजनाका प्राविधिकहरू ती जनशक्ति भए तापनि अहिलेको अवस्थामा चाहिँ अलिकति ढिलाइ गरेर सरकारले अनुमति दिँदा त्यसमा केही सङ्कट र केही सकस सिर्जना भएको छ। आदरणीय श्रोता, बाढी प्रभावित क्षेत्रमा महामारीको निकै ठुलो जोखिम छ, यसमा महामारी फैलन सक्ने पनि चिन्ता छ। पुनर्निर्माणलाई तीव्र बनाउन संसदीय समितिले निर्देशन दिएका विषयहरू पनि आजको बहसमा हामी समेट्दैछौँ। र कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि भएको छ, सरकारी अनुगमन कर्मकाण्डी भएको छ, यस विषयमा पनि आजको बहसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता, नेपालीहरूलाई धेरै शोक छ, यतिखेर बाटोको शोक छ, राहतको शोक छ, घाँसबासको शोक छ। बाढी पीडितका लागि पहिलो चरणको आर्थिक प्याकेजको घोषणा त भएको छ, कर छुटदेखि सहुलियतपूर्ण कर्जासम्म दिने कुराहरू आएका छन्। राहत प्याकेजभित्र क्षतिग्रस्त सवारी पुनः आयात गर्दा 100% भन्सार छुटको व्यवस्था गरिएको छ। नष्ट भएका मेसिनरी तथा उपकरण आयातमा पनि महसुलमा पूर्ण छुट गराइएको छ। बाढीमा नष्ट वस्तुको पुनः आयातमा पहिले तिरेको महसुल समायोजन हुने भएको छ। कर विवरण र भुक्तानीको म्याद कार्तिक 25 गतिसम्म रहने भएको छ। प्रत्यक्ष प्रभावितलाई आयकरमा पूर्ण छुट दिने भइएको छ। स्थानीय कर तथा शुल्कमा सहुलियत दिन प्रदेश र स्थानीय तल आग्रह गरिने भइएको छ। बैंक कर्जा एकपटक पुनर्संरचना पुनर्तालिकीकरण गर्ने पनि बताइएको छ र 1 वर्षसम्म सहुलियत ब्याज दरहरू लागू हुने बताइएको छ। कर छुटदेखि सहुलियत कर्जासम्म दिने सरकारको तयारी छ। र विदेशी लगानीकर्ताले झन्डै 34 अर्ब रुपियाँको लाभांश लगेका खबरहरू पनि छन्। लाभांश फिर्ताको वृद्धि दर 170% पुगेको छ। लाभांश विदेश जाने रकम ठूलो हुनु परिपक्व विदेशी लगानीको व्यवसायले पर्याप्तता नाफा कमाएर आफ्ना विदेशी शेयर धनीलाई प्रतिफल वितरण गर्न सक्ने अवस्थामा पुगेको संकेत रहेको पनि बताइएको छ। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौँ। आदरणीय श्रोता, संकटको सारथी बनेको छ त्रिभुवन राजपथ, तर सधैँ उपेक्षित छ त्यो। 70 वर्ष अघि निर्मित यो सडक सम्भावित आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढी पहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन। एउटा वैकल्पिक मार्गका रूपमा त्यसलाई प्रयोग गरिएको छ, तर यो उपेक्षित हुने विषय पनि छ। र प्रधानमन्त्री बालेन्द्र शाह समेत राष्ट्रसङ्घको महासभामा जाने कि नजाने टुङ्गो लागिसकेको छैन, तर जलवायु परिवर्तनको यस्तो कालीलाग्दो अवस्थामा प्रधानमन्त्री लेभलको उपस्थिति त्यहाँ हुनुपर्छ भन्ने विषयमा पनि बहस र चर्चा भएका छ। आदरणीय श्रोता, हामी छोटो विश्राम लिन्छौँ, विश्रामपछि नेपाली बहसमा पुनः उपस्थित।
7: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाट
24: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
25: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
24: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
25: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
24: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
25: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
26: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
23: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
13: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर दशितवन
23: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
13: 24 घण्टा इमर्जेन्सी सेवा
23: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
13: एडभान्स पेडियाट्रिक जनरल वार्ड
23: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
13: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
23: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
13: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
23: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
13: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
23: भेन्टिलेटर सेवा
13: होल बडी चेकअप जाँचको सुविधा
23: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
13: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
14: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
23: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
14: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
23: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
15: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
16: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
15: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359
17: हेलो आयन के छ
18: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
17: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
18: भिडियो अन गर न यार
17: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
18: ल कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
19: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
27: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
23: डेंगु ज्वरो बारे सार्वजनिक जानकारी
19: डेंगु ज्वरो एडिचातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू टिका डब्बा ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार
28: भयो
29: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ राजीव खत्रीजी नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
30: हजुर नमस्कार हजुर
29: पछिल्लो समय बाढीले निकै ठुलो वितण्डा मचाएको छ देशमा रसुवा दुवाकोट धादिङ चितवन लगायतका धेरै ठाउँहरू प्रभावित भएका छन् कतिपय अङ्गभङ्ग भए कति बेपत्ता भए अब अहिलेसम्म सम्पर्क विहीन किन तथ्याङ्क अझै पनि आइसकेको छैन सरकारले सही रूपमा चाहिँ उद्धार र राहतको प्रक्रियालाई चाहिँ अगाडि बढाइरहेको छ अहिलेको अवस्थामा
30: अहिले जुन किसिमले सरकारले आफ्नो सीमित स्रोत साधनका बीच जुन किसिमले उद्धार अहिले त उद्धारको कुरा गरौँ, रात अब बिस्तारै सुरु भएको छ र अब यसपछिको पुनर्स्थापनाका कुरा अब त्यसपछि हुन्छन्। उद्धारमा जुन किसिमले काम गर्यो त्यो भनेको हामीसँग भएको जति सीमित स्रोत साधन छ त्यसको अधिकतम प्रयोग यसपटक सरकारले गरेको हो, यसमा कुनै दुई मत नै छैन। किनभने जब त्यो घटना भयो, घटना भइसकिसकेपछि प्रधानमन्त्रीले हिजो सदनमा राख्नुभएका विषयहरू र तत्कालीन समाचारमा आएकै विषयलाई तपाईँले हेर्नुभयो भने पनि निश्चित त्यो ठिक ठिक समयमा ती कामहरू भएका छन् र सरकारले आफ्नो तर्फबाट देखाउनु पर्ने तदारुकता पूर्ण रूपमा देखाएको छ, देखाएको थियो छ र अब यसरी नै राहत र यस पछाडिको अरू बाँकी काम पनि सरकारले गर्यो भने राम्रो हुन्छ।
0: होइन तर एउटा कुरा छ नि, जस्तो अब उद्धारको कुरा गरौँ, अब भत्ता आदिको कुरा, सम्पर्क विहीनको कुरा एकछिनमा हामी बुझाउँला, उद्धारको कुरामा पनि अहिलेको अवस्थामा हामीसँग भएको मेन पावरलाई सही समयमा सही टाइममा चाहिँ परिचालन गर्न सकिएन भन्ने विषय अहिले जोडिएर आएको छ क्या। हितेन्द्र देव साकेजीसँग मैले हिजो पनि कुरा गरेको थिएँ, नेपालमा उद्धार गर्न सक्ने क्षमता भनेको जलविद्युत आयोजनाहरूका प्राविधिकहरूसँग छ, तर ती प्राविधिकहरूलाई समयमा खटाउन सकिएन, यसमा कमजोरी भयो भन्ने छ क्या राजीवजी।
30: होइन होइन, अब यो यो तपाईँको सुरुङभित्रको विषयमा सरकारले के गर्न खोजेको थियो, के भयो, विशेषज्ञ सुरुमा विदेशी विशेषज्ञहरूसँगै समन्वय गरिएन भन्ने आरोप लाग्यो, त्यो विषयमा नि हिजो प्रधानमन्त्री स्पष्टसँग जवाब दिइसक्नु भएको छ होइन। त्यस कारणले गर्दा यो विपदको घडीमा उहाँहरूसँग समन्वय नै नगरिएको भन्ने कुरा चाहिँ मलाई कहीँ कतै लाग्दैन। म आफै पनि प्रधानमन्त्री कार्यालयमा रहेर चाहिँ स्थानीय तहसँगको समन्वयमा रहेर मैले काम गरेँ, कतिपय अवस्थामा अहिले तपाईँले भने जस्तै प्राविधिकहरूसँग समन्वय गरिएन भन्ने एउटा आरोप, स्थानीय तहसँग समन्वय गरिएन भन्ने अर्को आरोप, जबकि स्थानीय तहसँगको समन्वयमा म आफै हरेक दिन पालिका अध्यक्षदेखि उपाध्यक्षदेखि लिएर वडा अध्यक्षदेखि लिएर प्रमुख प्रशासकीय अधिकृतसम्म हरेक दिन म आफै प्रधानमन्त्री कार्यालयबाट छलफल समन्वयमा रहिरहेको थिएँ भनेदेखि यसरी नै यो प्राविधिकहरूसँग छलफल नै गरिएन, समन्वय नै गरिएन भन्ने कुरा
0: खटाइएन, उद्धारको टाइममा खटाइएन भन्ने आरोप लाग्यो
30: होइन। यस्तो हुन्छ, एउटा एउटा तपाईँ हामीले के बुझ्नुपर्छ भने 72 सालको भूकम्पमा के थियो भने घर लड्यो, घर लडिसकेपछि यो घरमा मान्छे लडेका हुन्, थिचिएका छन् भन्ने आधारले ढुङ्गा पल्टाइयो, गाह्रोहरू पल्टाइन्थ्यो, तर यसपटक त त्यतिखेर त सडक थिए, मान्छे उभिन सक्ने धरातल थियो, यसपटक त मान्छे उभिन सक्ने धरातल छैन, त्यो धरातल दलदलमा बसेको अवस्था हो, त्यो दलदलमा सेना प्रहरी जो तालिम प्राप्त छन् उनीहरू उभिन सक्ने ठाउँ छैन भनेपछि अरूलाई तत्काल केही पुर्याउन सकिएन, प्राविधिकहरूलाई त्यहाँ लान सकिएन भनेर भन्नु भनेको यो अहिले चाहिँ के हो भने यो विपदमा चाहिँ जिब्रोमा नुन के अरे खोर्सानी लिएर बोल्नु सर मात्रै हो यो विषय
0: एउटा कुरा। अनि प्रधानमन्त्रीज्यूले पनि भन्नुभयो यो सुरुङमा खोज उद्धार गर्न सक्ने जनशक्ति विश्वमा छैन रे, तर नेपालमा छन् त, अनि नेपालमा प्राविधिकहरूले त सही टाइममा इक्विपमेन्टहरू भएको भए सजिलै तरिकाले चाहिँ रेस्क्यु गर्न सकिन्छ भन्ने खालको पनि त उदाहरणहरू दिए नि।
30: खिमजी म फेरि तपाईँलाई एउटा कुरा भनौँ, हिजोको जस्तो भूकम्प या तपाईँ कुनै महामारीसँग यसलाई तुलना गर्न सकिँदैन है। मैले अघि नै पनि भने उभिनलाई भूगोल नभएको ठाउँमा तपाईँ भएका इक्विपमेन्ट त्यहाँ पुर्याउन सक्नुहुन्छ भन्ने कुरा पनि हुँदैन है। इक्विपमेन्ट तत्काल त्यहाँ पुर्याउन सकिन्छ, जबकि त्यो दलदल हिरो पन्छाउँदै लानुपर्ने कुराहरू छन् होइन। त्यो मैले अघि नै भनिसकेँ, यी सबै सीमित स्रोत साधनका बावजुद सरकारले अधिकतम प्रयोग गरेको छ। आरोप लाउनका लागि आरोप लाउन सकिन्छ, तर हिजोको जस्तो हामीले विपदको विपद पनि देखेकै हो, तपाईँहरू त धेरै पर नजाउँ 2081 सालको विपद, यी काठमाडौँमा 66 जनाको ज्यान गएको कुरा, 9 जना बेपत्ता भएको उदाहरण, र एउटा शाह परिवार टिनको टहरामाथि 3 घन्टासम्म चिच्याउँदा पनि हेलिकप्टरले उद्धार नगरेको कुरा त हामीले विगतको इतिहासबाट यो सरकारले पाठ सिकेको छ त प्रशस्तसँग। त्यस कारणले गर्दा यसपटक सरकारले गर्नुपर्ने मैले भने नि तपाईँलाई 22 वटा हेलिकप्टर, जबकि म त्यतिखेर बाइसवटा हेलिकप्टर स्ट्यान्ड बाई राखेर 15-16 वटा हेलिकप्टर परिचालन गरिएको छ। त्यो परिचालन हुँदै गर्दा म आफै पनि त्रिशुली पुगेको छु, मैले त्रिशुलीमा त्यहाँ भएको कामलाई देखेको छु। यो सबै कुराले गर्दाखेरि म लामो समय आफै पनि नेपाली स्काउटमा विपदसँग सम्बन्धित भएर काम गरेको मान्छे हो, म 70 सालको भूकम्पमा महिनौसम्म विपदमा हिँडेको मान्छे हो, म त्यतिखेर कसरी काम हुन्थ्यो अहिले कसरी काम भयो भन्ने कुरा मैले राम्रोसँग देखेको छु। त्यस कारणले यसपटक कतिपय आरोप लाउन सकिएला, सरकारले काम गरेन भनेर भन्न पाइएला, तर कुनै कुरा कमी कमजोरी रह्यो भने पनि त्यो कमी कमजोरी भनेको हामीसँग भएको सीमित स्रोत साधनका कारणले हो, र कुनै राम्रो काम भएको छ भने त्यो सीमित स्रोत साधनका बावजुद भएका हुन्। त्यस कारणले यसपटक जति सेना प्रहरी सशस्त्र प्रहरी नेपाल स्काउट रेड क्रस लगायतका विभिन्न सङ्घ संस्थाहरूले जसरी उच्च मनोबलका साथ काम गरे यो भएन भन्नु भनेको उहाँहरूको मनोबलमा हामीले गिराउनु मात्रै हो, त्यो बाहेक केही हुन सक्दैन।
29: एउटा स्थानीय तहका जनप्रतिनिधिहरूसँग पनि हामीले नेपाली बसमा कुराकानी गरिरहेका छौँ, समन्वयकारी भूमिका त्यति राम्रो हुन सकेन भनेर चाहिँ मलाई आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुजुङ तामाङदेखि लिएर चाहिँ यता माधव अरियालजी उत्तर गयाँ गाउँपालिकाका अध्यक्षले पनि गुनासो गर्नुभएको छ, यसलाई कसरी बुझिएको छ, कसरी हेर्नु भएको छ त्यो अलिकति?
30: फेरि पनि म भन्छु तपाईँलाई, म त प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री कार्यालयको टिम सहित प्रधानमन्त्री कार्यालयको तर्फबाट मैले होइन कि त्यो टिम सहित म बसेको छु, र उहाँ जो जो तपाईँले अहिले अध्यक्षज्यूहरूको कुरा गर्नुभयो उहाँहरूसँग मैले एकपटक होइन दुई पटक होइन तिन चार पटक कुराकानी गरेको छु।
29: मजाले
30: हामीसँग प्रधानमन्त्री कार्यालयको त्यो तपाईँ हामीले कुनै उसबाट रेकर्डमा हेऱ्यौँ भने त्यो रेकर्ड पनि पाइन्छ, बुझ्नु भएन, प्रधानमन्त्री कार्यालयको फोनबाट फोन गर्दा छन्। त्यस कारणले गर्दाखेरि उहाँहरूसँग एकपटक होइन दुई पटक होइन तिन पटक होइन बारम्बार फोन कल भएको छ, उपाध्यक्षज्यूसँग भएको छ, कहिले उपाध्यक्षको फोन लाग्यो भने प्रमुख
29: सचिवसँग भएको छ,
30: हरेक दिन उहाँले राख्नु भएको
29: परिचालन गर्दै स्थानीय तहलाई
30: होइन उहाँहरूले राख्नु भएको हरेक, किनभने एउटा चिज के हो भने नि खेमजी तपाईँ हामीले के बुझ्नुपर्छ भने त्यो पालिका त्यहाँका त्यो बस्तीमा घटना हुँदै गर्दा त्यहाँको पालिका पनि घाइते भएको हो के, बुझ्नु भएन, त्यो पालिका घाइते भएको हो, जनप्रतिनिधि घाइते भएको हो। त्यस कारणले गर्दाखेरि उहाँहरूले कतिपय कुराहरू जसरी सेना प्रहरीले त्यहाँ गएर काम गर्न सक्छन् उहाँहरूले गराउन सक्ने अवस्था पनि कतिपय अवस्थामा उहाँहरूको थियो, उहाँहरूलाई त्यो हामीले बुझ्नुपर्छ, किनभने उहाँहरू पनि त त्यहाँको जनप्रतिनिधि हो, हरेक दिन टर्चर छ, स्थानीय जनताले कचकच गरेका छन् यो भएन त्यो भएन भनेर उहाँहरूले सुन्नु परेको छ, आफ्नै आफन्तहरू बगेका छन् कतिपयको, कतिपय जनप्रतिनिधिहरू अहिलेसम्म बेपत्ता हुनुहुन्छ त्यहाँ। त्यस कारणले गर्दाखेरि हुनुपर्ने कुराहरू गर्नुपर्ने कुराहरू समय केन्द्र सरकारबाट समन्वय गर्नुपर्ने कुरा सरकारले गरेको छ, तर एउटा चिज फेरि के पनि हुन्छ भने उहाँहरूको त आफन्त गुमेको छ नि त, उहाँहरूको त छिमेकी गुमेको छ नि त, अनि चाँडो भइदियोस् यो गरिदियोस् भन्ने कुरा हुन्छ,
29: होइन
30: भन्ने कुराहरू
29: आयो भने गृहमन्त्री कुनै एक्सपर्ट पनि होइन, गृहमन्त्री उद्धार र राहतमा चाहिँ सुरुङ भित्रै पस्ने व्यक्ति पनि होइन, क्यामेरालाई पछाडि लगाएर आफैले चाहिँ यसो गर उसो गर भन्दै औँला देखाएर चाहिँ उद्धार हुन्छ र भन्ने आलोचना पनि त खेप्नु पर्यो नि त पार्टीले, होइन
30: होइन एउटा कुरा भने
29: के अब सुरु भित्रै पस्नु पर्यो, हेर्नुहोस् त्यो
30: मनोबल बढाउनु
29: किन गर्नु,
30: सुरक्षाकर्मीको मनोबल बढाउनु हरेक जनप्रतिनिधिको दायित्व हो यति बेला। गृहमन्त्री आफै पनि फेरि म फेरि पनि एउटा कुरा भन्छु, गृहमन्त्री लामो राहत उद्धार डिजास्टरमा काम गरे तर पनि त्यो आइडै नभएको भन्ने कुरा त्यो हो, तर यस उहाँले सुरक्षा

0: भएको छ कि छैन, जनताको घरमा जसलाई राहत पुग्नु पर्ने हो त्यहाँ पुगेको छ कि छैन, के छ यो?
1: होइन, तपाईँले अहिले अहिले अघि नै भने नि सडक सञ्जाल जोडिएको छैन, तपाईँ आफैले अघि भनिसक्नु भयो कति ठाउँमा जोडिने क्रममा छ। अहिले तपाईँ अर्को द्वारबाट तपाईँले राहत पठाउनु भयो भने त्यो राहत त्यहाँ पुग्ने ग्यारेन्टी छैन। अनि हिजो विगतमा हामीले देखेका छौँ, कसैले राहत पाउनेले राहत पाउने, नपाउनेले नपाउने अवस्था हुन्थ्यो। जसले बाटोसम्म जहाँसम्म उसलाई सजिलो हुन्छ त्यहाँसम्म पुर्याउने, जहाँ अप्ठ्यारो छ त्यहाँ नपुर्याउनेहरू, किसिमका जो राहत बोकेर जानेहरूमा धेरै जसो त्यो समस्या हुन्छ। त्यस कारणले एकद्वारबाट लानुपर्छ भन्ने कारण चाहिँ सबैलाई समानताका हिसाबले राहत दिनुपर्छ भन्ने कुरा हो। त्यस कारण अहिले बाटो छैन, कतिपय ठाउँमा नपुगेका ठाउँमा सरकारले त्यो प्रयास गरेको छ, हेलिकप्टर मार्फत पुर्याइरहेको छ। मैले हिजो मात्रै पनि त्यहाँका जनप्रतिनिधिहरू वडा अध्यक्षसँग कुराकानी गर्दा उहाँहरूले सिधा प्रष्ट के भन्नुभएको छ भने राहतहरू आउनुपर्ने कुराहरू आइरहेका छन्। अब अलिकति दुई चार दिन यसरी नै लम्बिरह्यो भनेदेखि चाहिँ हामीलाई अब दाल चामलको पनि आवश्यकता बढ्दै गएको छ। कतिपय ठाउँमा दाल चामल पुग्नुपर्छ, दाल चामल भएन भनेदेखि दुई चार दिन पछि गाह्रो हुन्छ, अहिलेसम्म ठिक छ भन्ने उहाँहरूले कुरा गरिराख्नु भएको छ। त्यस कारणले मेरो बुझाइ मैले चाहिँ यो के हो भन्नु छ भने, यो विपदको बेलामा घाउ लागेको, घाउ लाग्दाखेर अहिले तत्काल हामीले राहत उपचार गर्ने कुराले चाहिँ के गराउँदैन भन्नुहुन्छ भने, पहिला जस्तो थियो त्यस्तो त हुँदैन। केही समस्याहरू हुन्छन्, त्यहाँ दुखाइरहन्छन्, पीडा हुन्छन्, होइन, त्यसमा मलम लाउँदै जाने हो। र सरकारले गरेको कुरा, अहिले राहत पुर्याउने कुरामा चाहिँ काहीँ कतै कहिले काहीँ नपुगेको हुन सक्छ यो गर्दै जाँदाखेर, तर अधिकतम सकेसम्म पुर्याउने प्रयास गरेको देखिन्छ। र मैले स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दा पनि उहाँहरूले प्रश्नसँग भन्नु पनि भएको छ यो विषय।
0: अब अहिले समग्र रूपमा अन्य राजनीतिक दलहरू जति पनि सदनमा हुनुहुन्छ, संसदमा हुनुहुन्छ, राष्ट्रिय एकताको कुरामा र अन्य दलहरूले खेल्ने भूमिका र दलहरूको ऐक्यबद्धता चाहिँ कस्तो पाउनु भएको?
1: होइन, आज पनि सदनमा जति मान्यहरूले बोल्नुभयो उहाँहरूले त्यस्तो ठुलो अहिले ब्लन्डर सरकारले कुनै गरेको थियो भने सदनको अवस्था अर्कै हुन्थ्यो। तर आज उहाँहरूले धेरै जसो कुराहरू, केही अपुट भएका कुराहरू, केही नभएका कुराहरू उहाँहरूले सदनमा आज राख्नुभयो, अनि केही समन्वय गरिदियो हुन्थ्यो भन्ने उहाँहरूको अपेक्षा थियो। र सरकारले गरेका कुराहरू पनि कतिपय मान्यजीवहरू प्रमुख प्रतिपक्ष भएको मान्यजीवहरूले धन्यवाद भनेर भन्नुभएको छ आज। त्यस कारणले गर्दाखेरि मैले फेरि पनि भने नि, यो सीमित स्रोत साधनका बावजुद सरकारले जति गर्यो त्यो पूर्ण रूपमा गरेको छ र इच्छा शक्ति रह्यो भने गर्न सकिँदो रहेछ भन्ने कुरा पनि देखाएको छ। अब यससँगै गर्नुपर्ने कुरा भनेको राहत वितरणमा त्यसरी नै पारदर्शी भएर हिजोको जस्तो भूकम्पका बेलामा दस्तापाता काण्ड या तपाईँ महामारीको समयमा ओम्नी काण्ड घटे जस्ता कुनै काण्डहरू अब नघटुन्। त्यस कारणले यो महामारीमा कोही गलत मान्छेहरूले फाइदा नलिउन् त्यसका लागि सरकारले चनाखो भएर काम गर्नुपर्नेछ। त्यो सँगसँगै पुनर्निर्माणका लागि पनि अब काम गर्नुपर्नेछ, किनभने त्यो परिवारका लागि, त्यो व्यक्तिहरूका लागि जो पीडित बनेका छन्, जो जिउँदो हुनुहुन्छ उहाँहरूका लागि त सयौँ वर्षसम्म पनि अब यो नबिर्सिने घाउ बनेर रहने अवस्था हो। त्यस कारणले सकेसम्म सरकारले यी चिजहरूमा मलम लगाउने प्रयास गर्नुपर्छ।
0: अब एउटा कुरा चाहिँ, अब जस्तो यो भूकम्प बाजा बजाएर आउँदैन, अहिले पनि हामीसँग 47 हिमतालहरू एउटा हिमबम बनेर बसेका छन्, तरबार झुन्डिएको जसरी बसेका छन्। अब जलवायु परिवर्तनको हिसाबले नेपालले धेरै ठुलो गल्ती गरेका छैन, विभिन्न विकसित देशहरूबाट फैलिएको चाहिँ दुर्गन्ध, त्यहाँबाट उत्पादन उत्सर्जन हुने कार्बनका कारणले गर्दाखेरि नेपाल पनि त्यसबाट अछुत रहन सकेको एउटा परिस्थिति छैन। त्रिदेशीय हिसाबले वा चाहिँ दक्षिण एसियामै चाहिँ हामी कसरी जलवायु परिवर्तन सम्बन्धी हाम्रो स्ट्यान्ड चाहिँ, नेपालको स्ट्यान्ड चाहिँ कस्तो रहनुपर्छ जस्तो लाग्छ? कि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जाने कुरा क्लियर भइसकेको स्थिति हो?
1: होइन, अब एउटा कुरा के हो भन्नुहुन्छ भने, अहिले तपाईँले एकदमै राम्रो प्रश्न उठाउनु भयो। जस्तो कार्बन उत्कर्ष उत्सर्जन गर्ने कुरामा सबैभन्दा बढी अहिले पछिल्लो समय हेऱ्यो भने चीन देखिन्छ, जसले 29.20% उत्सर्जन गरेको देखिन्छ। त्यस्तै गरी तपाईँ भारतकै हेर्नुभयो भने 8.22% देखिन्छ, अमेरिकाको हेऱ्यो भने 11.11% देखिन्छ, होइन, नेपाल त्यसमा कहाँ छ भन्दाखेरि 0.08% देखिन्छ। भनेपछि यो भनेको नगण्य हो, हामी हाम्रो वास्तवमा हामीले गरेकै छैनौँ भन्दा पनि फरक पर्दैन, किनभने त्योभन्दा बढी त हामीले अन्य हाम्रा अरू चिजहरूले हामीलाई ती सबै कुराहरू ढाकिरहेको हुन्छ नि, बरु अरू देशले गरेको उत्सर्जनमा पनि हामीले मलमपट्टि गरिराखेको हुन्छ हामीले काहीँ न काहीँबाट। तर यसको अहिले पछिल्लो समय हिमालहरू पग्लिँदै गर्दाखेर त्यहाँका चट्टानहरू झर्ने ती सबै कुराहरू रहँदै गर्दाखेरि चाहिँ यसको क्षति हामीले भोग्नु परेको छ। त्यही भएर आज माननीय मनिष झाले हिजो मात्रै सदनमा पनि भन्नुभयो, उहाँले स्पष्टसँग भन्नुभएको छ।

0: अब हामीलाई राहत चाहिएको होइन, हामीलाई अब क्षतिपूर्ति चाहिन्छ, क्षतिपूर्तिको भरपाई हुनुपर्छ भनेर उहाँले भन्नुभएको छ। त्यस कारणले योतर्फ पनि अब हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा बुलन्द साथ हामीले अब आफ्नो आवाजहरू राख्नुपर्ने अवस्था छ यो सरकारको काममा, त्यो पनि हो।
1: तर प्रधानमन्त्री जाने कुरा के क्लियर भइसकेको छ के छ त्यस्तो?
0: होइन, अब अहिले त्यो विषयमा त्यति जानकारी प्राप्त भएको छैन, मैले पनि जानकारी लिएको छैन। तर यो अवस्थामा प्रधानमन्त्री या यो विषयमा बुलन्दका साथ आवाज राख्न सक्ने व्यक्ति त्यहाँ
1: हस् त आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
3: चौबिसै घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: न पक्ष न विपक्ष, सधैं निष्पक्ष निष्पक्ष। स्वदेश FM 93.2 मेगाहर्ज। तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी एक बर बजार स्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रविन्द्र सिंह ठकुरी चयन हुनुभएको छ। बिहिबार बसेको व्यवस्थापन

उहाँ यसअघि आरआरएन संस्थाद्वारा माडीमा सञ्चालित एक दिन एक नदी एक समुदाय परियोजनाको संयोजक समेत रहनु भएको थियो। माडी नगरपालिका छ कल्याणपुर स्थित जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा आचार्य युवा पण्डित सुदर्शन सुवेदी चयन हुनुभएको छ। बुधबार बसेको व्यवस्थापन समिति सदस्यहरूको बैठकले पण्डित सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिएको हो। समितिको सदस्यमा अभिभावकहरूबाट छनौट हुनुभई रुकमणी भूषाल, अञ्जना गौतम र निशा कार्की पण्डित रहनु भएको छ। यस्तै एउटा समितिबाट दिपेन्द्र राज पौडेल सदस्य रहँदा विद्यालय व्यवस्थापन समितिबाट यशुदा छेत्री सापकोटा र एम कला पोखरेल मनोनित हुनुभएको छ। समितिमा शिक्षक प्रतिनिधिका रूपमा अमृत गायक रहनु भएको छ भने विद्यालयका प्रधान अध्यापक रामबहादुर ऋषि सदस्य सचिव रहनु भएको छ। अब निर्वाचित समितिले विद्यालयको शैक्षिक भौतिक तथा व्यवस्थापकीय पक्षलाई थप व्यवस्थित गर्दै गुणस्तरीय शिक्षा प्रबन्धनमा भूमिका खेल्ने अध्यक्ष सुवेदीले बताउनुभयो। जनकल्याण माध्यमिक विद्यालय माडी नगरको नमुना एवं डिजिटल शैक्षिक संस्थाका रूपमा समेत परिचित रहेको छ। माडी नगरपालिका तीन बसन्तपुर स्थित माडी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको छ। पुनर्गठित समितिमा अभिभावक प्रतिनिधिका रूपमा महिलातर्फ रिमा महतो र दुर्गा भूषाल तथा पुरुषतर्फ गोविन्द चौधरी र नेत्र ज्योति भूषाल चयन हुनुभएको छ। शिक्षा नियमावली 10 संशोधन अनुसार विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको विद्यालयले जनाएको हो। नवनिर्वाचित अभिभावक प्रतिनिधिहरूलाई विद्यालय परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि व्यवस्थापन सुधार तथा विद्यार्थीको उज्जवल भविष्य निर्माणमा समितिका सदस्यहरूको महत्वपूर्ण भूमिका रहने विद्यालय नवनियुक्त प्रधानाध्यापक मुना महतोले बताउनुभयो। र स्वाकपटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी सलक्ष्मी निवास स्थित सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडले 35,155 रुपियाँ सहयोग गरेको छ। सहकारीले आफ्नो सदस्य राहत कोषमा रहेको रकमबाट उक्त सहयोग गरिएको सहकारीका व्यवस्थापक टङ्कराज अधिकारीले बताउनुभयो। यसै बीच बाढीबाट प्रभावितहरूका लागि नै माडी साथ कीर्तनपुर स्थित जनचेतना महिला समूहले 26,675 रुपियाँ सहयोग गरेको छ। समूहले आफ्नो कोषमा रहेको रकम तथा सामूहिक रूपमा सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सो रकम सहयोग गरेको हो। यसै बीच माडी तीन बगोडामा कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूले पनि सामूहिक रूपमा आर्थिक सहयोग गरेका छन्। विद्यार्थीहरूले आपसमा सहयोग संकलन गरी 5,090 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरेका हुन्। यसै गरी रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नै माडीको गर्दी क्षेत्रका स्थानीयले घर दैलो अभियान सञ्चालन गर्दै आर्थिक सहयोग गरेका छन्। गर्दी आमा समूह र गर्दी टोल सुधार समितिको संयुक्त आयोजनामा भदौ 16 गते गर्दी गाउँ क्षेत्रमा घर दैलो गरी संकलन गरिएको 23,115 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरी सहयोग गरिएको छ। यसै बीच जनजागरण दिदी बहिनी कृषि समूह मानिस लक्ष्मी निवासित उनले सामूहिक भजन कीर्तनबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा संकलन गरेको छ। समूहले प्रत्येक एकादशीका दिन आफ्ना सदस्यहरूको घरमा सामूहिक रूपमा भजन कीर्तन गर्दै संकलन गरेको कुल 10,055 रुपियाँ राहत कोषमा जम्मा गरेको हो। यसै गरी रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले मल्लाजी आमा समूह माडी छकलनपुरले पनि 15,000 आर्थिक सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी रसुवा बाढी पीडितको राहतमा सहयोग पुर्याएको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पछ्याउने काम अगाडि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 परिचालन गरी रोकटानको काम भइरहेको छ। पहिरो पछ्याउन आवश्यक निर्माण उपकरण समेत दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। नेपाल पत्रकार महासंघले भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको अकल्पनीय विनाशकारी बाढीमा परि बेपत्ता 4 पत्रकारको खोजी कार्य तीव्र बनाउन माग गरेको छ। महासंघले बेपत्ता पत्रकारको खोजी कार्य तथा प्रभावित पत्रकार संचार माध्यमको पुनर्स्थापनालाई प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरेको छ। बाढीमा परि महासंघका पूर्व केन्द्रीय सदस्य टेकबहादुर थामी, महासंघका भक्तपुर शाखाका पूर्व सल्लाहकार शेखर ढुङ्गाना, महासंघ नुवाकोटको कार्य समिति पूर्व सदस्य राजकुमार नेपाली र शिलापत्र .com का प्रकाशक सूर्य सिमखडा बेपत्ता भएका छन्। रसुवाको भुटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट स्थित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको मुख खुलाउने प्रयास जारी रहेको सरकारी पदाधिकारीहरूले जनाएका छन्। आयोजनामा सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फँसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्राविधिक गरी 93 टोली 5 एक्सकाभेटर कम्प्रेसर र ब्रेकर सहित खोजी तथा उद्धारमा जुटिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको हो।
राष्ट्र मन्त्रालयले भुटेकोसी बाढीका कारण हाल 34 देशका 590 विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ। बिहिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हालसम्म 300 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 34 देशका 590 विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको हो। आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहले भुटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षति अर्थतन्त्रमा पनि प्रभाव र पुनर्स्थापनाका विषय समेटेर तत्काल श्वेत पत्र जारी गर्न सरकारलाई सुझाव दिएको छ। बिहिबार सरकारलाई 15 बुधे सार्वजनिक सुझाव दिने क्रममा शाहले श्वेत पत्र जारी गरेर नागरिकलाई आश्वस्त पार्न आग्रह गर्नुभएको हो। र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याप्रो बेसी नजिकै रहेको चिलीमै जलविद्युत आयोजनाको पावर हाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै राजदूत श्रीवास्तवले त्यहाँ खटिएका भारतीय प्राविधिक टोली र नेपाली सेनाको संयुक्त प्रयासको प्रशंसा पनि गर्नुभयो। बाढी वा पहिरोका कारण अवरुद्ध सुरुङ उत्खनन गरी उद्धार कार्यलाई तीव्रता दिनु दुवै देशका टोलीहरू अहरात र खटिएको उहाँले लेख्नु भएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 MHz
2: हाम्रो बेसमा नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद
2: डाक्टर साहब। नेपालले धेरै विपत्तिहरू खेपिराख्नु परेको छ। भूकम्पको कुरा गरौँ 2072 सालमा, त्यसपछि कोरोनाबाट हामी निकै थिलथिल्यौँ, भारतको नाकाबन्दीका कारण पनि निकै अर्थतन्त्र थिलथिल्यो, अहिले पछिल्लो समय रसुवामा आएको महाविपत्तिमा बाढीले महाप्रलयकारीले चाहिँ निकै ठुलो धनजनको क्षति गरेको छ, अझै कति सम्पर्क विहीन छन्, कतिले चाहिँ ज्यान गुमाउनु पर्यो भन्ने यकिन तथ्याङ्क यतिखेर सरकारसँग छैन। यो दुःखदको घडीमा, यो पीडाको घडीमा चाहिँ तपाईँले यो प्रलयलाई र यो प्रलयले निम्ति पछिल्लो मानवीय परिस्थितिलाई चाहिँ कसरी हेर्नु भएको छ डाक्टर साहब?
3: एकदम दुःखद यो घटना भएको छ। त्यसको बयान गर्न साध्य छैन। यति ठुलो आपत बाढीबाट नेपालमा कहिले हामीले सुने बुझे अनुसार कहिले आएको थिएन। यो सखापै भएको छ, यत्रो ठुलो यो धनजनको क्षति एउटा रिभर बेसिनमा त्रिशुली नदीको यो दायाँ बायाँ यो सखाप भएको छ। यस्तो किसिमको त्रासदी आज हामीले भोग्नु पर्यो। यो अत्यन्त दुःखद छ। मेरो त आफ्नो जिल्ला नुवाकोट अत्यन्त रसुवापछि सबभन्दा धेरै प्रभावित जिल्लामा पर्छ। धेरै नागरिकहरूले ज्यान गुमाए, स्वदेशी विदेशी विभिन्न जिल्लाबाट यो व्यवसायको क्रममा जानेहरू, पर्यटकहरू, गोसाई बुन्न जानेहरू, मानव सरोवर जानेहरूदेखि लिएर स्थानीय नदी दायाँ बायाँ बसोबास गर्ने, त्यसपछि हाइड्रो पावरमा कार्यरत विभिन्न देशका नागरिक, नेपाली विभिन्न जिल्लाका नागरिकहरू अझै बेपत्ता छन्। अतोपत्तो छैन, धेरैको कन्फर्म आधिकारिक रूपमा पनि ज्ञान गइसकेको हजारौँको सङ्ख्या छ। त्यसप्रति बेपत्ता जसको अब फेरि अब पत्ता लाग्ने कमै सम्भावनाहरू चाहिँ देखिएको छ। सुरुहरूमा अझै लापत्ता छन्। यो अत्यन्त ठुलो त्रासदी र दुःखको घडी हामीले चाहिँ बिहोर्नु पर्यो।
2: अब महाविपत्ति आयो, यो कल्पनै नगरेको यो विपत्तिमा चाहिँ जुन हाम्रो पूर्व तयारीका कुराहरू आउँछन् क्या, पटक पटक चाहिँ हामी यसमा के गर्न सकिन्थ्यो होला डाक्टर साहब? अब यो प्रकृतिसँग जुझ्न त गाह्रो छ, अझै पनि हाम्रा माथि टाउको माथि 47 हिम बमहरू वा तितरबारहरू झुन्डिएका छन् होइन। जलवायुको हिसाबले नेपालको त नगण्य मात्रामा मात्रै कमजोरी होला, तर छिमेकी राष्ट्रहरूले निकै ठुलो, विश्वको सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने हाम्रै छिमेकी चीन नजिक छ। अब यो अवस्थामा नेपालको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
3: यो पहिलो कुरा त यदि दुई देशको बिचमा राम्रो सूचना आदान प्रदान गर्ने संयन्त्र र यो ग्लेसियरहरू अत्यन्त खतरनाक यो टाइम बम जस्तो अवस्थामा छन्, त्यस कारण चाहिँ त्यसमा हलचल भएको केही मिनटभित्रै सूचना आदान प्रदान गर्ने, त्यसलाई मोनिटरिङ गर्ने राम्रो मेकानिजम, त्यो यो हलचल काहीँ कतै त्यो फुट्दै त छैन भन्ने त्यस्तो भएको भए तत्कालै यो सूचनाको आदान प्रदान गर्ने र त्यसलाई मोनिटरिङ सँगसँगै गर्ने व्यवस्था भएको भएदेखि कमसेकम अब यो जुन चाहिँ भौतिक क्षति भएको छ, हाइड्रो पावरदेखि घरहरू, अरू संरचनाहरू, फुलहरू, त्यो त रोक्न सकिँदैन थियो। तर मानवीय क्षति जुन ठुलो भयो त्यो क्षति रोक्न सकिन्थ्यो। अब त्यो हुन सकेन। त्यसमा चाहिँ अब दुवै देश अत्यन्त गम्भीर हुनुपर्छ र यो चाहिँ कमजोरी भएको विचार गर्नुपर्छ।
2: सूचना आदान प्रदानमा त्यति राम्रो बलियो सम्पर्क सम्बन्ध नै रहेनछ भन्ने कुरा प्रमाणित भयो।
3: सूचना प्रदान मात्रै होइन कि त्यहाँ हलचल हुँदैछ भन्नेको त्यसको चाहिँ अब अहिले त एकदम आधुनिक ऊ छ त्यसलाई थाहा पाउन सक्ने अलिकति हलचल हुने त्यो अब सेटेलाइट छ दुनियाँ छ खालि त्यसमा चाहिँ फोकस गरेर जहाँ जहाँ त्यस्तो छ त्यसको चाहिँ सूचना तत्कालै त्यसलाई मोनिटरिङ गर्ने चाहिँ संयन्त्र चिनमा त्यो त्यो हलचल देखिने बित्तिकै सूचना आदान प्रदान गरिहाल्थे त्यस्तो व्यवस्था भएको भए मानवीय क्षति चाहिँ रोकिन्थ्यो। तर सँगसँगै अब यो चाहिँ तपाईँले भन्नुभयो यो चाहिँ अहिले जलवायु परिवर्तन भइराखेको छ यो कार्बन उत्सर्जन जुन भइराखेको छ नेपालको यसमा योगदान नगर्ने छ र विश्वभरि नै यो जुन ठुला देशहरू जो चाहिँ धेरै ठुलो कार्बन उत्सर्जन गर्छन् धेरै उद्योग व्यवसायहरू चाहिँ छ यो भेहिकलहरू पनि त्यतिकै छ गाडी आदि इत्यादि जसले गर्दा चाहिँ ठुलो यो कार्बन उत्सर्जन भइराखेको छ त्यसमा हाम्रो चाहिँ दोष छैन त्यसको चाहिँ खेती चाहिँ हामीले बेहोर्नु परिराखेको छ यो अत्यन्त दुर्भाग्यपूर्ण चाहिँ परिस्थिति हो। त्यसो हुनाले त्यसलाई चाहिँ तत्काल रोक्ने के कारणले जलवायु परिवर्तन भइराखेको छ के कारणले अब यो कन्स्ट्रक्सन एक्टिभिटीदेखि लिएर अरू यो कार्बन उत्सर्जन भइराखेको छ त्यसलाई रोक्नको लागि विश्वव्यापी अनेकौँ कुराहरू त धेरै भए अनि जो चाहिँ जुन देशहरू चाहिँ अत्याधिक रूपमा प्रभावित त्यसबाट भइराखेका छन् त्यसलाई चाहिँ क्लाइमेट एडप्टिभ मेजर्सहरू चाहिँ अप्नाउने त्यस्तै गर्दै क्षतिपूर्ति दिने र उत्सर्जन नै ड्रास्टिकल्ली घटाउने जुन भनिएको हो त्यसमा चाहिँ अब कतिपय देश अब यसको अर्थै छैन भनेर चाहिँ त्यसलाई चाहिँ त्यो सम्झौताबाटै फिर्ता गर्दैछन् कतिपयले त्यो चाहिँ कमिटमेन्ट अनुसार चाहिँ काम गरिराखेका छैन त्यसले गर्दा हाम्रो जस्तो देश चाहिँ अत्यन्त ठुलो चाहिँ मारमा परेको छ र यो मार चाहिँ अब यो चाहिँ दक्षिण एसियाकै कुरा गर्ने हो भने यत्रो ठुलो जनसङ्ख्या छ भारत बङ्गलादेश लगायत नेपाल र चिनको यो तिब्बतदेखि लिएर यो चाहिँ अब तिब्बत त चाहिँ वाटर टावर नै यो जल स्रोतको भण्डार नै त्यसले चाहिँ यो दक्षिण एसियाको चाहिँ धेरै क्षेत्र त्यसबाट चाहिँ जीवन त्यसमा चाहिँ निर्भर छ त्यस कारण यो अत्यन्त संवेदनशील ठाउँ छ त्यस कारण यसलाई चाहिँ जोगाउनु चाहिँ यो चाहिँ यो यो मानव सभ्यतालाई जोगाउनु सँग जोगिएको छ।
2: अब एउटा कुरा छ नि
3: यसलाई चाहिँ गम्भीर हुन जरुरी छ भन्ने मलाई लाग्छ।
2: अब यो संयुक्त राष्ट्रसङ्घको महासभामा पनि नेपाललाई निम्तो छ परराष्ट्र मन्त्री स्तरीय जाने भन्ने कुरा आएको छ तर प्रधानमन्त्री जाने नजाने टुङ्गो लागेको छैन। अब यो दुःखदको घडीमा चाहिँ अब विश्वका धेरै देशहरूले चासो राखेको बेलामा अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपालको अलिकति उपस्थिति बलियो बनाउन सक्ने एउटा अवसरका रूपमा पनि त लिन सकिन्छ नि त यसलाई हेर्नुहोस्
3: एकदम अन्तर्राष्ट्रिय रूपमा यो दुःखद अवस्था हो तर चाहिँ के छ भनेदेखि यो कुरालाई हाइलाइट गर्ने र यो बेला चाहिँ सुन्ने किनभने अब अहिले चाहिँ सामाजिक सञ्जालको कारणले गर्दा विश्वको कुना कुनामा यो पुगेको छ निजहरू कस्तो खाले चाहिँ त्रासदी बिहोर्यो अब त्यो कल्पनै नगरेर एकदम माथिसम्म अब यहाँ त कहाँ आउँछ र बाढी डबल ट्रिपल पाँच गुणा भए पनि यहाँ पुग्दैन भने ठाउँमा समेत नाम निशाना रहेन मान्छेहरू चाहिँ अलिअलि थाहा हुँदा हुँदै पनि अब त्यहाँ माथि आइसक्यो भने थाहा हुँदा हुँदै पनि अब त्यसलाई चाहिँ यति माथि त कहाँ आउला र भन्ने अवस्था चाहिँ रह्यो भनेपछि यो संसारभरि यसको चाहिँ बिजोर पुगेको छ। यो चाहिँ अहिले सबै संवेदनशील भइरहेको अवस्थामा, यो ताजै भएको अवस्थामा मलाई लाग्दछ हामीले चाहिँ सशक्त आवाज चाहिँ अहिले संयुक्त राष्ट्रको बैठक पनि बसिराखेका छ, अहिले चाहिँ अब अलिकति सुन्ने अवस्था चाहिँ पनि छ हाम्रो कुरा। नर्मल समय भएदेखि चाहिँ त्यसलाई चाहिँ खासै ध्यान दिँदैनन्। त्यसो हुनाले मलाई लाग्छ यो मौकामा सरकारले सबै अन्तर्राष्ट्रिय चाहिँ मञ्चहरूलाई चाहिँ संयुक्त राष्ट्रको चाहिँ निमित्त चाहिँ आइरहेका छ, यो मञ्चलाई चाहिँ प्रयोग गर्नुपर्छ र आफ्नो कुराहरूलाई चाहिँ सशक्त ढङ्गबाट चाहिँ राख्नुपर्छ।
2: अब यो उद्धार र राहतको कुरा पनि जोडिएर आएको छ डाक्टर, किनभने अब उद्धारमा पनि अब हामीले अलिकति यो सुरुङको उद्धारमा त्यति धेरै क्यापेबल बन्न सकेनौँ कि सक्यौँ कि सकेनौँ। प्रधानमन्त्रीको संसदको भनाइलाई हेर्ने हो भने विश्वमा नै छैन रे यो संयन्त्र सुरुङभित्र चाहिँ उद्धार गर्न सक्ने भन्नुभएको छ, तर जलविद्युत आयोजनाका प्राविधिकहरूले यदि चाह्यो भने समयमा उहाँहरूलाई त्यो अनुमति दिएको भए चाहिँ के हदसम्म सकारात्मक एउटा भनौँ त्यो नतिजा आउन सक्थ्यो भन्ने खालका कुरा छन्। हिजो मात्रै लाङटाङमा जलविद्युत आयोजनाकै प्राविधिकलाई अनुमति दिइसके पछाडि चाहिँ त्यहाँबाट दुई तिनवटा शवहरू बरामद गरेका कुराहरू पनि छन्। यहाँनिर राज्य अलिकति कमजोर उपस्थिति देखायो वा चाहिँ ढङ्ग पुगेन वा के भयो डाक्टर साहब?
3: यसमा मलाई लाग्छ यो अलिक परिपक्वता चाहिँ नदेखाएकै हो। पहिलो कुरा त यो उद्धार कार्यमा हामीले चाहिँ मुढे बलको चाहिँ देखाएर चाहिँ हुँदैन, यत्रो किसिमको जुन किसिमको चाहिँ तराई मचेको चाहिँ सामान्य होइन। त्यो अवस्थामा हामीले चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय सबै खाले सहयोग तत्कालै इमिडिएटली अब यो घटना हुने बित्तिकै हामीले दिनु पर्यो। सुरुमा हामीले के भन्यो भने हामी आफै गर्छौँ उद्धार गर्छौँ भने, त्यसपछि यो चाहिँ जहाँसम्म यो चाहिँ अब थुप्रै हाइड्रो पावरहरू छ त्यसलाई नै त्यहाँ रसवा यो नुवाकोटसम्म, तर त्यहाँ चाहिँ के छ भने टनेलहरू छन् भनेपछि यो चाहिँ अलिकति चाहिँ कम्प्लिकेटेड यो प्रविधिको चाहिँ आवश्यकता छ। इक्विपमेन्टको पनि आवश्यक, इक्विपमेन्ट म्यान पावरले मात्रै हुँदैन, इक्विपमेन्ट पनि चाहियो। तत्कालै त्यो कुरा चाहिँ गर्नु पर्थ्यो, अब हामीले गर्छौँ भन्ने कुरा आयो, त्यहाँ माथि चाहिँ आयोजनालाई पनि होइन हामी गर्ने भनेर भन्यो, पछि फेरि अब तिमीहरूले गर अब त्यहाँ चाहिँ अब त्यसले गर्दाखेरि मलाई लाग्छ त्यो जति हामी चाहिँ बचाउन सक्ने अवस्था थियो त्यो रहेर त्यहाँ चाहिँ धेरै त्रुटि भएको छ भन्ने मलाई लाग्छ, त्यो हुँदैन थियो। त्यस्तै गर्दै अब यो राहत कार्यमा स्थानीय निकाय चाहिँ अत्यन्त महत्वपूर्ण हो, तर राहत कार्यमा वडा वडा अब पालिका वडा संयन्त्र छ, वडा वडामा थाहा हुन्छ कि त्यो त्यो भित्र त्यो एरियाभित्र कहाँ कहाँ के कसलाई चाहिँ के आवश्यकता छ भन्ने कुराहरू, यत्रो चाहिँ सहयोगतिर सबै चाहिँ तत्पर छन्, सहयोगी हातहरू त उठ्या छन्, तर चाहिँ त्यो चाहिँ ठाउँमा तत्कालै चाहिँ पुग्नु पर्यो होइन। त्यसमा चाहिँ स्थानीय निकायहरूलाई चाहिँ अब त्यो चाहिँ जिम्मेवारी, राहतको जिम्मेवारी चाहिँ तत्काल राहतको जिम्मेवारी स्थानीय निकायलाई दिने, प्रदेश केन्द्रले त्यसमा चाहिँ सहयोग पुर्याउने होइन, त्यो भएको भए राहत कार्य पनि चाहिँ बढी प्रभावकारी हुन्थ्यो। त्यो चाहिँ एकदम एकद्वारको नाउँमा चाहिँ केन्द्रीकृत भयो, अब त्यो त्रिशुलीमै सम्पूर्ण चिज त्यहाँ अब त्यो जहाँ चाहिँ अब त्यहाँ सिडियो अफिस पनि चाहिँ आर्मी क्याम्पमै छ, सबै छ ती भएको त्योमा भएको छ। त्यसपछि त्यो चाहिँ त्यहाँबाट डिस्ट्रिब्युट चाहिँ स्थानीय निकायहरूलाई चाहिँ ल त्यहाँको चाहिँ आवश्यकता कति के हो भनेर त्यो गरिदिँदाखेरि राहत कार्य पनि त्यो चाहिँ बढी चाहिँ प्रभावकारी हुन्थ्यो, त्यसमा पनि कमजोरी रहेको छ। उद्धार कार्यमा त यो कमजोरी छँदै छ। यो हाम्रो अहिलेसम्मको भूकम्पको पहिलादेखि अनुभव के छ भने यो राहत चाहिँ के छ भने धेरै केन्द्रीकृत गर्दा पछि त्यही फुइएर जाने, त्यसको चाहिँ समयमा चाहिँ प्रयोग
2: नपुग्ने
3: विकेन्द्रीकृत गर्नुपर्छ, ठिक छ, उहाँ एक ठाउँ गए पनि त्यहाँबाट आवश्यकता अनुसार कुन कुन ठाउँको के आवश्यकता छ त्यसलाई जिम्मेवारी दियो भने उनीहरूले प्रभावकारी एकै उनीहरूलाई थाहा हुन्छ त्यो एरियामा को मिसिन छ कसलाई के आवश्यकता छ त्यो चाहिँ स्थानीय निकायलाई चाहिँ थाहा हुन्छ त्यो गर्ने र उद्धार कार्य चाहिँ अब ठुलो स्केल भएको हुनाले अब स्थानीय निकायले त्यो गर्न सक्दैनन् त्यसमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय केन्द्र प्रदेश
2: अब डाक्टर साहब एउटा कुरा के छ भने नि जस्तो अब देशमा पनि विपत्ति छ नेपाली कङ्ग्रेसभित्रको विपत्ति पनि समाधान हुन सकिरहेको छैन फेरि फरक फरक समयमा फरक फरक टाइममा चाहिँ महाधिवेशन गर्ने गरी मिति तय भएछ अब यसले त कङ्ग्रेसलाई झनै समस्यामा पो पार्यो त डाक्टर साहब
3: एकदम हाम्रो यो चाहिँ जसरी चाहिँ भौतिक त्रासदी नेपालले बेहोरिरहेको छ पटक पटक अब यो महाभूकम्प कोभिड त्यसरी अहिले चाहिँ यत्रो ठुलो चाहिँ बाढी पहिरो त्यस्तै गरेर हाम्रो राजनैतिक रूपमा पनि हामीले चाहिँ त्रासदी पटक पटक चाहिँ बेहोरिराखेका छौँ जस्तो चाहिँ हामीले अब यो चाहिँ खालि काङ्ग्रेसमा त्रासदी भएन अब एक साल चाहिँ भाद्र 23-24 गते आउँदैछ 24 गते चाहिँ अब यहाँ चाहिँ प्राकृतिक रूपमा त हामीले त्रासदी बिहोर्यौँ नेपाल चाहिँ विचित्र चाहिँ एउटा चाहिँ ठाउँको रूपमा संसारले चिन्न थालेको छ यहाँ प्राकृतिक विपत्ति त हामीले चाहिँ पटक पटक बेहोरिराखेका छौँ अब सामाजिक सञ्जाल सूचना क्रान्तिले संसारले पनि देखिराखेका छ त्यो मात्रै नभएर राजनैतिक रूपमा पनि हामीले काहीँ नभएको यत्रो ठुलो चाहिँ भौतिक रूपमा जुन 24 गते घटना भयो 23 गते त तारिए दुःखद छै छ 24 गते जसरी चाहिँ आफ्नै राज्य संरचना सिंहदरबारदेखि चाहिँ सर्वोच्च अदालतदेखि राष्ट्रपति भवनदेखि संसददेखि सारा चाहिँ तहस नहस भए व्यक्तिगत सम्पत्ति संसारमा धेरै आन्दोलन भएको छ तर त्यसरी चाहिँ व्यक्तिगत घर घर गएर चाहिँ जलाउने पार्टी अफिसहरू चाहिँ जलाउने बिजनेस व्यापारहरू चाहिँ जलाउने आफ्नै देशको चाहिँ संरचना जुन आफ्नै सेवामा त्यो प्रयोग हुन्छ त्यो चाहिँ के छ भने रिट राज्यको निडो त्यसैलाई चाहिँ जलाउने कहीँ पनि भएको थियो यसो ढुङ्गा मुढा हुन्थ्यो अलिकति त्यहाँ गएर चाहिँ अलिकति सामान्य बङ्गलादेशकै कुरा गर्ने भने प्रधानमन्त्रीको अफिसरले अलिकति तर्फमा सामान्य गरेर जस्तो फर्के त्यहाँबाट जलाएन नि होइन भनेपछि नेपाल चाहिँ यो चाहिँ के छ भने एकदमै नकारात्मक न्यारेटिभ यो चाहिँ के छ भने पोलिटिकल्ली पनि लिएर त्यो ठुलो क्षति त्यो त्यसबाट पनि हामीले कस्तो चाहिँ मानवीय क्षति चाहिँ हामीले चाहिँ बिहोर्यौँ होइन प्राकृतिक चाहिँ भइराखेका छ पिरियोडिकल्ली राजनीतिक रूपमा क्षति बेहोरिरहेको छौँ भने अब हामीले चाहिँ पार्टीगत रूपमा काङ्ग्रेसमा पनि अब काहीँ नभएको जात्रा हारी गाउँमा भने जसरी नेपाली काङ्ग्रेसमा पनि अब चाहिँ विशेष अधिवेशन भनेर त्यस्तो त्रासदी चाहिँ हाम्रो पार्टीको चाहिँ नेता कार्यकर्ता पार्टी संयन्त्रले चाहिँ बिहोर्यो देश त्यस्तै चाहिँ त्रासदी त्यो 23-24 गतेको त्रासदी जस्तै पार्टीभित्र चाहिँ बेला न कुबेला अब त्यो चाहिँ विशेष अधिवेशन भनेर गएर पार्टीमा चाहिँ के छ भने एउटा विभाजनको रेखा चाहिँ कोरियो र त्यसलाई चाहिँ फेरि चाहिँ यो जसरी 23-24 गते चाहिँ संसद नै विस्थापित भएर चाहिँ यो चाहिँ स्वाभाविक रूपमा फेरि चाहिँ निर्वाचनमा जानुपर्ने अवस्था चाहिँ आयो पार्टीभित्र पनि अस्वाभाविक रूपमा चाहिँ अब त्यहाँ विशेष अधिवेशन नाउँमा चाहिँ अब यो इज्जत र भित्र भन्ने परिस्थिति सिर्जना भयो अदालतमा पुग्यो फेरि यो निर्वाचन आयोग अदालतले पनि आँखा चिम्लिएको अवस्था र पछिल्लो समयमा एउटा दिशा र यहाँ चाहिँ त्रुटि कमजोरी देखियो होला हामी रिभ्यू गर्छौँ भन्ने निर्णय चाहिँ जुन चाहिँ सर्वोच्चले गर्यो त्यो अवस्थामा हामीले के अनुरोध गर्यो भनेदेखि विशेष अधिवेशनको बाट निर्वाचित नेतृत्वलाई यो अधिवेशनको चाहिँ रोक्नुहोस् भन्दा उहाँहरूले चाहिँ नरोकेर फेरि रिभाइज कार्यतालिका ल्याउनु भयो अब अदालतले गर्दा त्यसमा त्यो कुरामा प्रवेश गर्न चाहिँ चाहेन. अब रिभ्यु प्रोसेसलाई वेट गर्नुभन्दा अब अगाडि बिगर्नु भयो. अब चाहिँ उहाँहरूलाई हामीले चाहिँ भन्यौँ कि रोक्नुहोस् भनेर उहाँले रोक्नु भयो. नरोकेको अवस्थामा त हामी रिभ्यु प्रोसेसमा गइराखेका छौँ. एकतर्फी मात्रै अधिवेशन हुने हो भने भोलि रिभ्यू कतिखेर सकिन्छ, कहिले त्यसको चाहिँ अन्तिम निर्णय आउँछ, त्यो नभएपछि त हामीले पनि के छ भने बाध्य भएर चाहिँ अधिवेशनको कार्यतालिका ल्याउनु परेको. यदि उहाँहरूले चाहिँ यो चाहिँ रोकेको अवस्था थियो भनेदेखि त्यो हामीले चाहिँ ल्याउँदैन थियो. हामीले चाहिँ यो सम्मेलनमा पनि त्यो कुरा केही गरेका थिएनौँ. तर भोलि चाहिँ त्यस्तो अवस्था आयो भने हामीले चाहिँ ल्याउनुपर्छ भनेर चाहिँ हामीले त्यसमा पास गरेका छौँ. एउटा बाध्यकारी परिस्थितिमा होइन, अब त्यो त उहाँहरू अब चाहिँ यसलाई चाहिँ अधिवेशन रोकेर चाहिँ त्यो राजनीतिक प्रक्रियालाई पनि हामी वेट गरौँ या यो पहिले हामी एउटा चाहिँ सहमतिमा पुगौँ भन्ने चाहिँ परिस्थिति आयो भनेर त हामीले त उहिलेदेखि प्रयास गरे हो. अदालत यो रिभ्यूमा जानुभन्दा अगाडि त यी यसरी मिलौँ, यो चाहिँ सामान्य शर्तहरू चाहिँ ठुला कुराहरू पनि थिएनन्, त्यसमा कुनै वास्ता भएन, त्यसलाई हल्का रूपमा लियो. त्यस हुनाले अब पनि त्यो चाहिँ मिल्ने कुनै चाहिँ यो कन्क्रिट प्रपोजल आउँदाखेरि यस्तै कुराहरू चाहिँ रोकिन सक्छ. उहाँहरूले पनि अधिवेशन रोक्ने त्यो अवस्थामा झन्डै बोकेर चाहिँ लोकेसन चाहिँ मिल्ने भन्ने चाहिँ ठोस प्रस्ताव आउँदा र हामीले चाहिँ भने पनि छौँ. अब शेरबाजी चाहिँ फेरि हुने पनि होइन. त्यो चाहिँ 14 अधिवेशनको नेतृत्वमा सबै छन्, यो विशेष अधिवेशनकोदेखि लिएर नियमित सबै चाहिँ नेतृत्व गाउँदै त्यहीँ छ. तलको संरचना त पुरानै छँदैछ, केन्द्रको संरचना चाहिँ केन्द्रको विशेष भनेर भनेपछि अब अधिवेशन चाहिँ यो चाहिँ 14 अधिवेशन माध्यमद्वारा नेतृत्व जुन छ राजनीतिको उसमा त्यो गरौँ. त्यसपछि त्यो हुने पनि होइन. त्यसपछि जो चाहिँ लोकप्रिय छु भनेर चाहिँ साथीभाइले भनिरहनु भएको छ त्यो निर्वाचित भएर आइहाल्छ. यति सजिलो उपाय थियो चाहिँ पार्टी चाहिँ एक भएर चाहिँ उजाका साथ जाने उपाय हुँदा हुँदै चाहिँ त्यो त्यसलाई चाहिँ उहाँहरूले चाहिँ अहिलेसम्म व्यवस्था गरिरहनु भएको छ. अझै चाहिँ हामीले चाहिँ यो चाहिँ अब मिल्न सक्ने मिलाउन सक्ने ठाउँ छ. अब उहाँले अधिवेशन अब रोकु, हामी दुईटा रोकेर एउटा चाहिँ के छ भने अदालतहरूलाई पर्खौँ या चाहिँ भएन त्यसलाई नै किन पर्खिने राजनीतिक रूपमा यसरी समाधान गरौँ, यो चाहिँ सेवाजी अधिवेशन गरौँ, त्यसपछि चाहिँ दुई तिन महिनामै चार महिनामै अधिवेशन गरेर नयाँ नेतृत्व दिउँ भन्ने हो भने त त्यो अझै गर्न सकिन्छ. तर हाम्रो लागि चाहिँ अर्को विकल्पै उहाँहरू अधिवेशन प्रक्रिया चाहिँ लगेपछि कुनै चाहिँ मिलाउने कुरा पनि केही पनि छैन. त्यो अवस्थामा चाहिँ त्यो विकल्प रहे अवस्थामा त्यो कुरा आएको.
2: हस् लक्ष साहब, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु. चाँडो नेपालको लोकतान्त्रिक पार्टी नेपाली कङ्ग्रेस मिल्ने प्रयत्नमा जाओस्, हाम्रो शुभकामना पनि छ. यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार. उहाँ हुनुहुन्थ्यो डाक्टर प्रकाश शर्मा, नेपाली कङ्ग्रेसका नेता पूर्व अर्थमन्त्री, आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम छौँ.
1: नमस्कार, म बिभु श्रेष्ठ. आज भोटे कोशी बाढी गएको 9 दिन सरकारको तर्फबाट राहत खोज उद्धार पुनर्स्थापनाको विषयमा के भइरहेको छ, यो विषयमा हिजो 8 दिन सम्माननीय प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा उभिएर आफ्नो वक्तव्य दिनुभएको छ. उक्त वक्तव्यप्रति अहिले निकै चर्चा चलिरहेको छ. प्रधानमन्त्री वीरेन्द्र शाहले दिएको तथ्याङ्क सत्यमा आधारित छैन भन्ने खालको चर्चा पनि चलिरहेको छ र उनले भनेका कतिपय विषयहरूमा यतिखेर निकै ठूलो प्रश्न चिन्ह उठिरहेको छ. प्रतिपक्ष त छँदैछ, सत्ता पक्षबाट पनि हिजो संसदमा सरकारलाई खबरदारी गर्ने काम चलि नै रह्यो. त्यसभन्दा बाहेक उनले प्रस्तुत गरेको तथ्याङ्क कति तथ्यको आधारमा हो यी लगायतमा प्रश्न र संशय उब्जिरहेको छ। र सँगसँगै जेन्जी आन्दोलनको एक वर्ष पुरा हुन अब केही दिन मात्रै बाँकी छ। यो बीचमा जेन्जी आन्दोलनले उठाएका प्रश्नहरू सम्बोधन गर्न यो सरकार कति सक्षम भयो अथवा अक्षमतातिर यो सरकार अगाडि बढिरहेको छ यी लगायतको प्रश्न तड्कारो रूपमा उठिरहेको छ। यिनै प्रश्नहरूको सेरोफेरोमा रहेर आज हामी संवाद गर्नेछौँ र संवादको निम्ति मेरो पाहुना हुनुहुन्छ जेन्जी अभियन्ता रवि किरण हमाल। रविजी स्वागत छ।
4: धन्यवाद, नमस्कार।
1: अब तपाईँहरूको भदौ 23 गते एउटा फेरि सङ्गठित रूपमा यो सरकारलाई खबरदारी गर्ने गरी आन्दोलनको घोषणा गर्नुभएको थियो तपाईँहरूले।
4: यो जेन्जी आन्दोलनको एक वर्ष पुरा हुनै लाग्दाखेरि भदौ 23 गते जो नेपालको एउटा राजनीतिक इतिहासमा अथवा नेपाल भन्ने देशकै जीवनमा पनि एउटा नेपालको युवाहरूले एउटा चेन्जको लागि त्यो एउटा आफ्नो सेक्रिफाइस गरेको दिन हो जसले चाहिँ अब यसपछि पछाडि अबोध बालबालिका मात्रै छन् र नेपालको सबभन्दा लेटेस्ट सबभन्दा नयाँ पुस्ताले परिवर्तन चाहेर बलिदान गरेको त्यो चाहिँ एउटा ऐतिहासिक दिनलाई एउटा त्यसप्रतिको एउटा चाहिँ समग्र नेपाली जनताको त्यसप्रतिको अपनत्व र त्यो बलिदानीको स्पिरिटमा यो देश हिँड्नुपर्छ भन्नको लागि हामीले 23 गते लाखौँ लाख मानिसहरूलाई सडकमा आएर त्यो आन्दोलन होइन, त्यो चाहिँ कुनै हिंसा तोडफोड होइन, लाखौँ नेपालीहरू सडकमा एकपटक आएर त्यो एउटा चाहिँ बलिदानप्रतिको त्यो एउटा चाहिँ स्वच्छ पवित्र जुन भावना थियो मुलुकमा एउटा स्थायित्व होस्, सुशासन होस् र तीव्र आर्थिक वृद्धितर्फ यो देश जाओस् र नेपाल एउटा उन्नत राष्ट्रको रूपमा उभियोस् र यो हामीले गरेको बलिदानले त्यो एउटा चाहिँ आधार खडा गरोस् भनेर जुन बलिदान गरिएको थियो त्यसको पक्षमा सिङ्गो देश उभिनको लागि हामीले देशैभरि लाखौँ मानिसहरूलाई सडकमा उभिएर हामी सँगसँगै छौँ भन्ने सन्देश दिन आह्वान गरेका थियौँ।
1: समग्रमा भन्नुपर्दाखेरि गत वर्ष भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलन र त्यसको जगमा बनेको सरकारबाट जेन्जी जेन्जीहरूले जे आशा गरेको छ यो सरकारप्रति अथवा यो देशको विकासको प्रति त्यसको म्यान्डेटबाट सरकार नटकमगाओस् भन्नको लागि फेरि एकपल्ट खबरदारीको आवश्यकता छ। त्यो खबरदारी गर्नको लागि सबैजना फेरि एकजुट हौ है भन्ने कुरा हो होइन।
4: होइन, सरकार मात्र होइन, पोलिटिकल पार्टीहरू, यो सिङ्गो देश त्यो स्पिरिटमा हिँड्नुहोस्। चाहे सरकार होस्, चाहे राजनीतिक दल हुन्, चाहे
1: अब यी पोलिटिकल पार्टीहरूप्रति त तपाईँहरूको वितृष्णा छ नि।
4: होइन, वितृष्णाको कुरा होइन, त्यो स्पिरिटको चाहिँ दिशामा सबै अगाडि बढुन्, सबै त्यसलाई चाहिँ आत्मबोध गरेर त्यसलाई चाहिँ अपनत्व लिएर नेपाली युवाहरूले बगाएको रगतलाई उनीहरूले चाहिँ त्यो गरेको बलिदानलाई सबैले सिङ्गो देशले आत्मसात गरो र त्यो स्पिरिटमा हिँड्ने सबैले चाहिँ एउटा संकल्प लिउन् भन्नको लागि हो। सरकारको मात्र कुरा होइन, यो हामी सबैको कुरा हो।
1: भदौ 23 र 24 पछि अब एक वर्ष पुग्नको लागि 3 दिन बाँकी छ भनौँ न, आज 18 गते 4 दिन बाँकी छ। यो सरकारबाटै सबैभन्दा बढी आश होला नि त तपाईँको पुस्तालाई, सबैभन्दा बढी आश त यही सरकारकोबाट होला, यही सरकारको आवश्यकता छ भन्ने जग्मै आन्दोलन भएको त हो नि होइन। पुराना दलहरूले गर्न सकेनन्, पुराना अनुहारहरूले गर्न चाहँदैनन्, सक्दैनन्, सक्षम छैनन्, अब उमेर घर्कियो, अब नयाँ पुस्ता आउनुपर्छ र नयाँ पुस्ताको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने त तपाईँहरूको कुरा थियो नि होइन। यही जगमा बनेको सरकार हो, यो सरकारले तपाईँहरूको माग अनुसार तपाईँहरूले चाहे अनुसारको नेपाल बनाउने तर्फ अग्रसर भइरहेको देख्नुहुन्छ कि देख्नुहुन्न?
4: होइन, यो जेएनजी आन्दोलन पछि जुन 23 गते पवित्र उद्देश्यका साथ नेपालको युवाहरू त्यहाँ आन्दोलन सहभागी भए, त्यो आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाएर मुठभेडतर्फ लिएर दर्जनौ मानिसको चाहिँ हत्या हुने परिस्थिति निर्माण गर्ने र 24 गते देशलाई यो तहसम्म एउटा
1: जलाउने
4: खरानी बनाउने त्यो नेपालको चाहिँ आत्ममाथि नै यसको सोभरेन्टीमाथि सोलमाथि नै एट्याक गर्ने जसले चाहिँ कुकृत्य गरेका थिए, त्यही मध्येका केही मान्छेले अन्तरिम जुन मन्त्री परिषदको नाममा चाहिँ केही मान्छेहरूले त्यहाँ चाहिँ 6 महिना सरकार चलाए र त्यस लगत्तै त्यसैको अर्को छुटेको अंश जो विध्वंसमा सामेल थियो त्यसैले अहिले यो देशको नेतृत्व गरेको अवस्था छ। यो कुनै जेएनजीको कुनै नेपाली जनताको चाहना थिएन कि जसले देश जलाएको खरानी बनाएको पवित्र उद्देश्यका साथ गरेको आन्दोलनलाई मुठभेडतर्फ लिएर हिंसात्मक बनाएर राज्यविहीनताको अवस्था सिर्जना गरेर यो देशलाई तहस नहस बनाउने पात्रबाट कहिल्यै पनि हामीले चाहिँ यो देश नेतृत्व सुम्पिने कुरा अथवा यो देश सञ्चालन गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन थियो. अब एउटा लेजिटिमेसी त्यो जेएनजी आन्दोलनको चाहिँ बलमा यो सरकार बनेको होइन. जेएनजी आन्दोलन भए पश्चात जुन जेएनजी आन्दोलनलाई हाइज्याक गरेर अपहरण गरेर जुन सुशीलाजीहरूले सरकार बनाए र उनीहरूले गराएको निर्वाचन पश्चात यो बनेको सरकार हो. त्यसैले यो डिफरेन्सेस छ.
5: जेएनजी आन्दोलन हाइज्याक गरेर सुशीला कार्की नेतृत्वमा सरकार बन्यो, त्यसले गरेको निर्वाचनबाट यो सरकार बन्यो
4: हामी
5: हो कि अहिलेका पात्रहरूको जगमा चाहिँ अन्तरिम सरकार बनेको थियो?
4: खोइ त्यही त मैले के भन्दैछु अघि पनि, जसले हिंसा जसले आगजनी तोडफोड सबै गर्न त्यति बेला पनि सामेल भएका पात्र केही चाहिँ अन्तरिम सरकार निर्माणमा र त्यसपछि चाहिँ पावर ह्यान्डओभर अहिले यसमा भएको छ. यद्यपि यो निर्वाचन एउटा यसको लेजिटिमेसी भन्ने गरिन्छ, निर्वाचन भनेको एक दिन एउटा एक दिनको कुरा हो. एक दिन नेपाली जनताले आफ्नो अभिमत प्रकट गरे, त्यो सधैँभरि नेपाली जनताले अभिमत प्रकट गरे भन्दैमा त्यो सबै कुरा स्वीकार्नुपर्छ, सबै कुरा मानिदिनुपर्छ, चुनाव जितेको मान्छेलाई मानिदिनुपर्छ, उनीहरूले भनेको जे पनि सही हुन्छ भन्ने खालको कुरा होइन. डेमोक्रेसीमा प्रत्येक क्षण प्रत्येक दिन प्रत्येक पल नेपाली जनताले स्वतन्त्रतापूर्वक आफ्नो दृष्टिकोण राख्न पाउँछन्, आफ्नो अभिमत आफ्नो दृष्टिकोण आफ्नो त्यो प्रतिको चाहिँ परिवर्तन राख्ने अधिकार नेपाली जनतालाई छ. त्यसैले निर्वाचनबाट जितेको भन्ने कुरा मात्रै ठुलो कुरा होइन.
5: अब यो रवि किरण हमाल लगायतका पात्रहरूले आफूले भने जस्तो नहुन थालेपछि चाहिँ अहिलेको सरकारको व्यापक विरोध गरिरहेका छन्। जेएनजीको जगमा बनेकै सरकार हो, जेएनजीहरूलाई एक ठाउँमा उभिनको लागि आह्वान गरेका पात्र बालेन्द्र शाह अहिले प्रधानमन्त्री छन्, उनैले भनेको भनेको जसरी रोड म्यापमा हिँडेर पुराना नेता पुरानो सरकारलाई बर्खास्त गरेको होइन र
4: होइन. यो वेरियर डिफ्रेन्स छ. केही मान्छे सत्ता परिवर्तन गर्न चाहन्थे, केही मान्छे राज्य विहीनताको अवस्था सिर्जना गर्न चाहन्थे, केही मान्छे देशमाथि आक्रमण गर्न चाहन्थे. त हाम्रो एजेन्डाहरू चाहना यो थियो र पवित्र उद्देश्यका साथ त्यो आन्दोलनमा सहभागी भएको होइन.
5: के थियो एकपल्ट फेरि रिमाइन्ड गराइदिनु.
4: त्यो स्पार्क गर्ने रिसेन्टली त त्यति बेला के कुरा थियो भने सोसियल मिडिया चाहिँ ब्यान्ड भएको थियो, जो अहिले हाम्रो जीवनको अभिन्न हिस्सा हो, अङ्ग हो, होइन एक प्रकारले जुन अव्यस्तता छ हामी सबैको खास गरी
5: युवाहरूको तत्कालीन सरकारले भनेर सुरु भएको थियो.
4: एक्ज्याक्ट होइन त्यो. त्यसपछि जुन प्रकारले नेपाली युवाहरूले किन यो देश चाहिँ गरिबीको किन यो देश बेरोजगारीको दुष्चक्रमा पिल्सिएको छ, किन हामी सँगसँगै बनेका हामीभन्दा धेरै पछि शताब्दीपछि बनेका राष्ट्रहरू आज विश्वको उन्नत राष्ट्रको रूपमा उभिएर त्यहाँका मानिसहरू आज एउटा उच्च स्तरको गुणस्तरीय जीवनयापन गरिरहेका, किन नेपाली युवाहरूले गर्न सकिरहेछन्, कसो कारणले हो, किन यो राज्य कोषलाई चाहिँ दुरुपयोग गरिएको छ, के निश्चित मान्छेहरूले यो देशको कोष तपाईँ हामी सबैले जम्मा गरेको कोष किन चाहिँ लुटिरहेका छन्, किन उनीहरूको परिवारको लागि उपयोग भइरहेछ, किन के निश्चित मान्छेको लागि मात्र यो देश सरकार हो भन्ने जुन भइरहेको थियो, जो त्यसपछि एक्सपोज भयो त्यो जुन नेपो बेबी एवं नाममा चाहिँ जुन प्रकारले चाहिँ यो देशलाई लुटिएको थियो, त्यसप्रतिको तीव्र नेपाली युवाहरूको चाहिँ त्यसप्रतिको असहमति र त्यति मात्र त्यो त स्पार्किङ गर्ने त्यो एउटा चाहिँ आन्दोलित हुने एउटा चाहिँ त्यो मुद्दाहरू थिए. त्यसकै अलावा जुन प्रकारले हामीले कठिनाइ भोगिरहेको थियौँ हरेक ठाउँमा सार्वजनिक संस्थामा, तपाईँ नेपालको युनिभर्सिटीमा हेर्नुहोस्, नेपालको ब्युरोक्रेसी हेर्नुहोस्, नेपालको सेक्युरिटी एजेन्सी हेर्नुहोस्, जुडिसियरको कुरा हेर्नुहोस्, हाम्रो डिप्लोमेटिक इन्स्टिट्युसनहरू यी पब्लिक इन्स्टिट्युसनहरूले क्षयीकरण भएको थियो, विश्वास गुमाएको थियो, तपाईँ हामी सबै प्रताडित भएका थियौँ यो नहोस्, यी सार्वजनिक संस्थाहरू रिफर्म रिस्ट्रक्चर हुन् होइन भन्ने हिसाबले जुन प्रकारले र सँगसँगै देशलाई नेतृत्व गर्न सकिन्छ, सँगसँगै हाम्रो मस्तिष्कले हाम्रो एउटा चाहिँ राष्ट्र निर्माणप्रतिको समर्पण भावले सबै पुस्ताको मान्छेलाई साथमा लिएर देशलाई अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ त्यो आन्दोलन भएको थियो, न कि यो राज्य विहीनताको अवस्था सिर्जना गर्ने, न कि देशलाई जलाउने खरानी बनाउने, न कि मुठभेडतर्फ देशलाई लैजाने, त्यो हाम्रो उद्देश्य थिएन. त्यो कसैले सत्ता प्राप्तिको लागि कसैले यो राष्ट्रमाथिको हमला
5: उद्देश्य त्यही नै थियो जुन तपाईँ थिएन भन्दै हुन्छ, उद्देश्य त्यही नै थियो नि. त्यही आन्दोलनले तपाईँलाई सरासर नगारेको चाहिँ बिर्सिनुहुन्छ. राप्रपाको नेता हो कसरी जेएनजी अभियन्ता हुन्छ भनेर त्यतिखेर तपाईँमाथि प्रश्न उठाएको
4: प्रश्न मैले प्रश्नको सामना गर्नु पर्यो. जो मान्छे पोलिटिक्समा छ, जो मान्छे अगाडि आउँछ भनेको छ, उसले प्रश्नै प्रश्नको सामना गर्ने हो. प्रश्नको सामना गरियो नि त.
5: ती प्रश्न कसले उठाएको थियो? जेएनजी बाहेकका व्यक्तिले उठाएका थिए
4: होइन? जुन प्रकारले त्यो दिन जुन प्रकारले एउटा चाहिँ नेपाली युवाहरूको हजारौँ हजार नेपाली युवाहरू सडकमा उभिए होइन, त्यो उभिए लगत्तै मैले पोलिटिकल स्टेटमेन्ट दिएको थिएँ र त्यहाँको सेक्युरिटी एजेन्सीलाई पनि, अब कुनै प्रकारको यसमा दमन नहोस् एउटा, अर्को कुरा तुरुन्तै प्राइम मिनिस्टरलाई मेसेज रिले गर्नुहोस् कि प्राइम मिनिस्टरले नेपाली युवाको शक्तिको सामु रिजाइन गरे सरेन्डर गरे भन्ने मेसेज एक्युटली यसलाई चाहिँ फलो गर्नुहोस्, होइन भने यो चाहिँ विस्फोटतर्फ जाँदैछ है, यहाँ थुप्रै किसिमको
5: हुनेवाला
4: छ भनेर 11 बजे नै भनेको त्यो सार्वजनिक कुरा छ। र जुन प्रकारले त्यसलाई शान्तिपूर्वक पोलिटिकल्ली त्यसलाई ट्रान्जिसन गर्ने जुन प्रकारको दृष्टिकोण मैले अगाडि सारेँ, हामी लगायत साथीहरूले सार्यौँ, यो प्रति असहमति थियो कि यो हिंसातर्फ नै लिनु थियो, यो देश जलाउनतर्फ नै लिनु थियो, यो मुठभेडतर्फ लिनाउने त्यो कलुषित एउटा चाहिँ उद्देश्यका साथ त्यहाँ सामेल भएका मान्छेहरूले ममाथि प्रश्न गरे। ठिक छ, म त्यति बेला चाहिँ कुनै पार्टीको एउटा चाहिँ मेम्बर थिएँ, कुनै पार्टीको
5: एक्जिक्युटिभ
4: थिएँ, तर के हो मेरो पुस्ता हो यो म कोही पार्टीमा होस् काहीँ नहोस् यो के थियो हामी समग्र नेपालका त्यो यो उमेर समूहको यो पुस्ताको एउटा भावना यो एक प्रकार हाम्रो दृष्टिकोण एउटा चाहिँ यो देशप्रतिको हाम्रो समर्पण भावले त्यहाँ लिएको थियो, कुनै पार्टीको झन्डा बोकेर हामी गएका थिएनौँ नि, हामी जम्मा जम्मी जे हाम्रो कमन उद्देश्य थियो त्यसैमा अडिग रहेर हामी त्यहाँ पुगेका थियौँ र जुन पिसफुल्ली ट्रान्जिसनको चाहिँ विकल्प हामीले अगाडि सारेका थियौँ र त्यसमा मान्छेहरू चाहिँ
5: खेले
4: होइन त्यसको विपरीत गए, त्यसपछि म माथि पनि जुन प्रकारको आक्रमण भयो यो मैले सबै कुरा सामना गरेर प्रश्न आक्रमण सबै सहेर यहाँसम्म आइपुग्यो, तर के हो आजका दिनसम्म पनि मेरो त केही गुमेन नि होइन, तर कसैको चाहिँ एकमात्र छोरा गुमेको छ, कसै 6-7 आमाको कोख रित्तिएको छ, हजारौँ मान्छे कतिको हात गुमे, कतिको खुट्टा गुमे, कति चाहिँ मान्छेहरू अहिले चाहिँ त्यो एकजना लिजा बहिनीको जुन हेर्नुहोस् अरू थुप्रै घाइतेहरू हेर्नुहोस् मैले भेटेँ अस्ति गएर सहित पुरेर घाइते गुमेको छ नि त, त्यो के का लागि थियो? आज धेरै मान्छेहरूले भन्छन् घाइतेको सहित परिवारको हामी कुरा एड्रेस गर्छौँ भन्छन्, घाइते सहित परिवारको कुरा एड्रेस गर्ने भनेको त्यो मान्छे घाइते किन भयो, किन मान्छे सहित भयो, के का लागि लडेको थियो भन्नेतर्फ होइन कि त्यो भइसके पश्चातका ती कुराहरूलाई सेटलमेन्ट गर्ने नाममा सरकारले जुन चाहिँ त्यो एक प्रकारको चाहिँ अलमलको परिस्थिति सिर्जना भयो, के का लागि भयो, किन नेपाली युवाहरू चाहिँ सडकमा गोली खान बाध्य भयो, किन चाहिँ त्यति ठुलो मात्रामा देशमा चाहिँ एक प्रकारको आन्दोलनको त्यो ज्वाला दन्क्यो?
5: यसैमा एउटा प्रश्न सोधिहालौँ है, त्यो आन्दोलनमा जतिजनाले शहादत प्राप्त गरे, जतिजना घाइते भए, त्यो सबैको जिम्मेवारी तत्कालीन केपी शर्मा ओली सरकारले मात्रै लिनुपर्छ कि त्यो अवस्था सिर्जित गर तपाईँको भाषामा सिर्जित गराइयो, त्यसमा होमिए, त्यसपछि कोही सहीद भए कोही घाइते भए भन्दै हुनुहुन्छ तपाईँ, यो जिम्मेवारी अहिलेको सरकारको नेतृत्व गरिरहेका केही पात्रहरूले पनि लिनुपर्छ?
4: होइन, लिनुपर्छ, मैले दुइटै भने स्टेटको तर्फबाट एउटा इट्स लाइक टेरोरिजम होइन, कुनै चाहिँ आतङ्कवादी हमला जस्तो गरेर नेपाली युवाहरूमाथि त्यो तत्कालीन सरकारको बिहेभियर भयो, मानव कि यो युद्धग्रस्त क्षेत्र हो, त्यो बानेश्वरको त्यो गोली चलिरहेकै ठाउँमा म अन्तिम समयसम्म त्यही थिएँ होइन, कैयौँ युवाहरूलाई मैले चाहिँ त्यो आत्ता लिएका त्यो भाइ बहिनीहरूलाई पानी दिएर सम्झाएर असुर ग्यासले उनीहरू चाहिँ अर्कै अवस्थामा चाहिँ जस्तो अवस्थामा थिए, त्यो सम्हाल्ने हामीले प्रयास गऱ्यौँ यद्यपि सकेनौँ, तर स्टेटको तर्फबाट के थियो नेपाली युवाहरूमाथि जुन चाहिँ एउटा आतङ्कवादी हमला जस्तो भएको थियो आफ्नै नागरिकमाथि, त्यसरी तपाईँले हेर्नु हो भने सायद प्रति मिनट कि प्रति सेकेन्ड 4.5 बुलेट फायर भएको छ देशैभरि, भनेपछि त्यो कतिसम्मको क्रूरता हो, कति हजार चाहिँ फायर भएको छ
5: देशको संसद भवन नै कब्जा गर्नुपर्छ, त्यही आक्रमण गर्नुपर्छ भनेर सिकाएर पठाएको चाहिँ कुलले तपाईँहरूले?
4: होइन, देशको संसद भवन के हो भने सबभन्दा एफेक्स बढी जनताका प्रतिनिधिहरू हुन् त्यहाँ, हाम्रो कुरा त्यहाँ एड्रेस हुन्छ, जनताका त्यही संसदबाट सरकार बनेको र मुख्य छ यो पार्लियामेन्ट्री चाहिँ डेमोक्रेसीमा पार्लियामेन्ट इज पावरफुल एन्ड सुप्रिम भन्ने जुन, किनभने पिपल्सको यसमा लेजिटिमेसी ह्यान्डओभर भएको छ,
5: त्यहाँ धावा बोल्नुपर्छ भने तपाईँको योजना नै थियो?
4: होइन, त्यहाँ धावा बोल्नुपर्छ होइन, मान्छेको हरेक मान्छेको विश्वास के हो भने पार्लियामेन्ट प्रति हामी पार्लियामेन्टले हामीलाई सुन्नुपर्छ, किनभने पार्लियामेन्टमै पार्लियामेन्टबाटै सरकार बनेको हो र यो चाहिँ हाम्रो जनताको प्रतिनिधि हुनु भने यिनीहरूले सुन्नुपर्छ भन्ने भयो नि त, त्यो त आशा त्यो भरोसा त्यसले गर्नुपर्छ भन्ने एउटा चाहिँ त्यो मानसिकताले न त्यो संसद भवनतर्फ चाहिँ मान्छेहरू अगाडि बढे त
5: त्यो जलाएर समस्याको समाधान हो,
4: जलाउने होइन,
5: के का लागि आक्रमण गर्न गएको त त्यसो भए?
4: अनि त्यो आक्रमण गर्नेहरू को, मैले त्यही त भन्दैछु त, त्यो आक्रमण गर्ने त्यो तोडफोड गर्ने हिंसातर्फ लैजाने विचार त्यो निर्दोष भाइ बहिनीहरू थिए, मैले अन्तिम समयसम्म त्यो जुन ब्यारिकेडमा अहिले पनि त्यो
5: संसद भवन पुगेर आक्रमण गर्नुपर्छ भन्ने योजना थिएन होइन
6: थिएन कसरी हुन सक्छ यो त कल्पना पनि गर्न सकिने कुरा
5: कसले गरायो त
6: यो कसले गरायो भन्ने कुरा मानव अधिकार आयोगको चाहिँ रिपोर्टले के भनेको छ
5: तपाईँहरूको फाइन्डिङ के
6: होइन मानव अधिकार आयोगले अहिलेको गृहमन्त्री लगायत मान्छेहरूले त्यसलाई हिंसात्मक बनाएर त्यसलाई मुठभेडतर्फ लिएर त्यो चाहिँ एउटा त्यो परिस्थिति सिर्जना गरे भनेर मानव अधिकार आयोगको रिपोर्टमा छ यो होइन त्यसमा पछाडिबाट ब्याकग्राउन्डबाट को कोले खेलेका थिए अहिलेको प्राइम मिनिस्टर अथवा त्यो पार्टीको सभापति अथवा को को हुनुहुन्थ्यो
5: बालेन्द्र शाहले पनि संसद भवन जलाउनु पर्ने कुरामा चाहिँ उक्साए
6: होइन बालेन्द्र शाहजीले पहिल्यैदेखि एउटा नेपाली युवाहरूलाई सिंहदरबार जलाउनु पर्छ भन्ने हिसाबले प्रशिक्षित गराउनु भएको थियो त्यो कतै न कतै एउटा आइकन मानेको एउटा सेलिब्रिटीको मान्छे कुराको गहिरो मान्छेको मस्तिष्कमा छाप पर्छ कतिपयले मैले सुन्ने गरेँ त्यो सलमान खानको केसमा त मान्छेले सुसाइड गर्छु भनेर अदालत अगाडि एउटा हुलदङ्गा मचाएको थियो होइन र केही समय अगाडि चाहिँ हो यस्तो थियो एउटा चाहिँ आर्टिस्ट एउटा चाहिँ यो ऱ्यापर फिल्डको मान्छे होइन एउटा नेपाली युवाहरूले एउटा व्यक्तिले के सुलिङ गराउनु भएको थियो सिंहदरबार जलाउनु पर्छ भन्ने जुन प्रकारको जुन उहाँले अभिव्यक्ति गर्नुभएको थियो त्यो मान्छेको मस्तिष्कमा गहिरो ढङ्गले गढेको थियो र त्यो उहाँले गराइ छाड्नु
5: यी पात्रहरूलाई प्रधानमन्त्री गृहमन्त्री बनाउनु पर्छ भनेर तपाईँहरू नै
6: मैले नो नो यो भनेकै छैन यो के हुन्छ अहिले अहिले त अब एक प्रकारले उहाँहरूलाई
5: तपाईँहरू भन्नाले तपाईँ व्यक्ति होइन त्यो समूह जसले आन्दोलन गर्यो
6: अनि समूह भनेको को छन् कुन समूहको कुरा गर्नुहुन्छ
5: जेनजी उमेर समूहका आन्दोलन गरे
6: त्यो केही पनि थिएन त्यो
5: छुट्टा छुट्टै समूह थियो त्यहाँ आन्दोलन गर्ने
6: यो त एउटा डाइभर्सिटी हो छुट्टा छुट्टै होइन कति सम्भव कति सम्भव यो त स्वाभाविक हो होइन मान्छेहरू कोही एउटा कलेजको आएको थियो एउटा आफ्नो कलेजको मात्र ड्रेस थियो उनीहरू गाइरहेका थिए अर्को कलेज कति हो कति चाहिँ ग्रुप कति दर्जनौ दर्जन कलेजका आफ्नै आइडेन्टिटी थिए अरू हामी
5: छुट्टा छुट्टै थिए ती जति थरीका थिए
6: माग भनेको यस्तो हो सबैलाई चाहिँ त्यो माग त्यसपछि पोलिटिकल्ली यसलाई ट्रान्जेक्सन गर्ने सबैलाई यसलाई त्यो गर्ने भन्ने थियो न बिचरा त्यो चाहिँ एउटा भावनाले जोडिया हो एउटा हाम्रो पुस्ता हो हाम्रो दाजुभाइ हो हाम्रो दिदीबहिनी हो एक ठाउँ उभियौँ भनेर एउटा त्यसले चाहिँ त्यसले एक ठाउँ उभ्यायो
5: भनेपछि अधिकांश जेनजी समूहले चाहिँ बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउनको लागि आह्वान गरेको थिएन डिस्कर्डमा त त्यस्तै आयो र त फेरि
6: अनि डिस्कर्ड त नियन्त्रण थियो नि डिस्कर्ड भने एउटा नियन्त्रित
5: डिस्कर्डमा तपाईँ हुनुहुन्थ्यो
6: अनि हामी थियौँ तर केही निश्चित त्यो नियन्त्रणमा थियो जहाँ डिस्कर्डमा चाहिँ
5: कसले नियन्त्रण गराएको थियो
6: अनि कसले हाम्रो अहिलेको गृहमन्त्रीको चाहिँ नियन्त्रणमा थिएन र
5: तिनले गर्दा नै तिनी गृहमन्त्री भए प्रधानमन्त्री
6: त्यहाँ चाहिँ त्यो चाहिँ सिंहदरबार कसरी जलाउने कसरी चाहिँ नेताहरूको म्यापिङमा चाहिँ बम हान्ने त्यसपछि कसरी ध्वस्त बनाउने भने सबै छलफल भइरहेको थियो त्यो कसरी कुन केमिकल युज गर्दाखेरि अलिक प्रज्वलनशील त्यसले एकदम वेग लिन्छ कसरी खरानी बनाउन सकिन्छ भन्ने जुन छलफल भएको थियो र त्यही अनुरूप मान्छे पनि त्यहाँ नियन्त्रित खालको कन्ट्रोल्ड एउटा चाहिँ त्यो मेनिपुलेसन भइरहेको थियो
5: त्यहाँ
6: तपाईँहरूले
5: अब्जेक्सन जनाउनु भएन
6: होइन अब्जेक्सन देखाउने भने कसरी अब्जेक्सन देखाउनुहुन्छ
5: त्यो खै त्यही भिडियोमा त कसरी पनि अब्जेक्सन जनाएको देखिएन जुन जुन तपाईँ भन्दै हुनुहुन्छ बाहिरी
6: एउटा यो यो उमेर समूह छ नि
5: तपाईँ पनि त्यही उमेर समूह होइन
6: 17, 18, 19, 20, 21, 22 वर्षको एउटा अवधि एउटा नेपालको युवाहरूले सबै कुरा थाहा हुन्छ त होइन
5: थाहा भएकाहरूले पनि त त्यहाँ अब्जेक्सन
6: हुँदैन भन्यो हामीले हुँदैन भन्यो
5: कहाँ छ बाहिरिएको भिडियोहरूमा त त्यस्तो खालको पनि छैन
6: तपाईँले सुन्न सक्नुहुन्छ त्यति बेलाको चाहिँ पब्लिकले आह्वान गरे हो यो कसैले प्राइम मिनिस्टर बनाउन कसैले हिरो बनाउन यदि नेपालको युवाले रगत बगाएको होइन भने
5: ल खैर अब त्यसपछि यो सरकार बनि त सक्यो कस्तो भइरहेको छ तपाईँहरूको दृष्टिबाट यो सरकारले कस्तो काम गरिरहेको छ एक वर्ष बित्न आँट्यो जेएनजी आन्दोलनको
6: मान्छेहरूले त अब अलिअलि आशा गरिरहेको छु देख्छु म होइन केही गर्छन् भन्ने छ तर केही गर्छन् भन्ने कुरा के गरे त भन्ने कुराले हुन्छ कि पुष्टि यसको यो सरकारको दिशा के हो कहाँ हेड गर्न खोजेको यो कुनै उद्देश्यविहीनतातर्फ कुनै दिशाविहीनताको यात्रा जस्तो लाग्छ मलाई प्रधानमन्त्रीले एउटा कुरा गर्छ अर्थमन्त्रीले अर्को कुरा गर्छ इकोनोमिकल्ली पनि उहाँहरूको दुइटैमा डिफ्रेन्सेस छ गृहमन्त्रीले अर्को कुरा गर्छ अर्को मन्त्रीले अर्कै कुरा गर्छ यो त के हो भन्दाखेरि यो कुनै एउटा दिशाविहीनतातर्फको यात्रा जस्तो छ अर्थमन्त्रीले कर लाउनुपर्छ वेलफेयर स्टेटको कुरा भन्नुहुन्छ फेरि प्रधानमन्त्रीले फेसबुक स्टार्ट ल्याएर होइन यो कहाँबाट कर लाग्छ पिडदालीमा भनेको छ यस्तो खालको एउटा दिशाविहीनताको एउटा कुनै लक्ष्य उद्देश्य नराखेर एउटा चाहिँ केही मान्छेहरू आएर त्यो ऊ खोल ओड्ने भन्छ नि कहिले मन्त्रीको कहिले प्रधानमन्त्रीको एउटा खोल ओड्यो जस्तो लाग्छ मलाई त्यो अभिनय जस्तो किन गरे जस्तो लाग्छ
5: भनेपछि प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको यो सरकार यो एक वर्षमा पास भएको अवस्था छैन
6: एक वर्ष त पुगे पुरा भएको छैन तर यो सरकारको दिशा नै छैन तपाईँले जस्तो

0: उद्देश्य गलत छ, कसको नियत गलत छ यहाँ देशमा छ? तपाईँ हामी सबैको उद्देश्य त राम्रो छ, सबै देश राम्रो बनोस्, सुशासन होस्, सबै सुखी हुन्, देश समृद्ध बनोस्, उन्नत बनोस् भन्ने सबैको चाहना छ नि, बालनको मात्र हो र सबैको सरी हो। त्यसरी कसै उसैको नियत होइन, सबैको हामी सबैको नियत के हो, देशमाथि उठोस् राम्रो होस् भन्ने नै छ नि त। तर नियत एउटा मान्छेको नियतले मात्रै अथवा भन्ने होइन, प्रत्येक नेपालीको नियत
1: ठिक छ भन्नेमा चाहिँ तपाईँ विश्वस्त हुनुहुन्छ? होइन,
0: नियत ठिक हुनुपर्छ, नेपाली हो, एउटा चाहिँ सचेत युवा हो भनेपछि नियत ठिक हुनु परेन भने चाहिँ। तर के थियो उहाँले त क्वेसन गर्नेवाला छ, जुन मान्छेले सिंहदरबार चलाउँछु भन्यो, जुन मान्छेले चाहिँ यी सबै चाहिँ गर्यो, कसरी नियत ठिक छ भन्न सक्नुहुन्छ तपाईँ? उहाँले अभिव्यक्त गरे होइन,
1: नियत पनि ठिक छैन बालेन्द्र शाहको,
0: अनि सिंहदरबार चलाउँछु भन्ने के नियत राम्रो हो त? के होला भन्नु नि त, आफै भन्नु नि तपाईँ।
1: अहिले सरकारको नेतृत्व गरिरहेको बालेन्द्र शाहको नियतको कुरा गरेर छु म,
0: अहिलेको होइन। मान्छे भने त एउटा हामी भने एकाएक आउने होइन नि त, स्कुलिङबाट, हाम्रो अभ्यासबाट, हाम्रो आचरणबाट, हाम्रो अभिव्यक्तिहरूबाट त यहाँसम्म आउने हो त।
1: जुन मान्छेले आचरण सुधार गर्दै लिएर जान सक्छ नि,
0: सुधार गर्दै लिएर त जान सक्छ, तर प्राइम मिनिस्टर, मिनिस्टर यस्तो की पोजिसनहरू भने सुधार गर्दै जाने, सुध्रै जाने पोजिसन होइन यो चाहिँ, कुनै प्रकारको खेलाउन त्यो टेलिभिजनमा चाहिँ प्रधानमन्त्रीको रूपमा अभिनय गरे जस्तो होइन। त्यही भएर नियतमा पनि क्वेसन पहिलादेखि नै थियो, जसले सिंहदरबार जलाउँछु बनाएको थियो, जसले चाहिँ आफ्नो चाहिँ आइडेन्टिटी लुकाएर चाहिँ आफ्नो जातै परिवर्तन गरेका थियो, होइन, आफ्नो माता पिताले दिएको एउटा चाहिँ जातै बदल्ने मान्छे जो आफ्नो आइडेन्टिटीप्रति गर्व गर्दैन, आफ्नो आइडेन्टिटीमा कुनै प्रकारको एउटा चाहिँ भावना छैन, रेस्पेक्ट छैन, आफ्नो जातै बदल्नु हो, अनि सिंहदरबार जलाउँछ।
1: तपाईँहरू जस्तो ठकुरी शाह होइन, हमाल भने जस्तो
0: होइन, त्यो त हेर्नु न, अब तपाईँहरूले पुष्टि गर्ने कुरा हो,
1: होइन
0: उनको उनले उनको उनको त्यो बदल्ने राइट्सको म त्यो गरौँ त्यो केही छैन, तर के हो त जसले चाहिँ आफ्नो जातै बदल्यो, त्यो कुरा चाहिँ के हो? आफ्नो आइडेन्टिटीप्रति गर्व नभएको, आफ्नो पुर्खाप्रतिको चाहिँ सम्मान नभएको, होइन, आफ्नो त्यसमा अडि नसकेको भन्ने देखिन्छ नि त, होइन र?
1: ल, अब यो बाढी जुन आयो, यो महाप्रलयकारी आकस्मिक बाढी हो, यसमा सरकारलाई धेरै दोष दिन त सकिँदैन, तर आइसकेको बाढी पछिको जुन कार्यमा सरकार तल्लीन हुनुपर्थ्यो, त्यसप्रति तपाईँको टिका टिप्पणी के छ?
0: यस्तो छ, हेर्नुहोस्, अब नेपाली सेना होइन, सशस्त्र प्रहरी, नेपालको चाहिँ नेपाल प्रहरी लगायत जुन प्रकारले सुरक्षा अङ्गहरू एकदमै स्रोत साधन छैन, होइन त, इक्विपमेन्ट्स पनि छैन, त्यसमा त्यस्तो खालको वेल ट्रेनिङ इक्विप्ड हाम्रो सेक्युरिटी एजेन्सी भएको छ। मैले अघि तपाईँले सुरुमा भने नि, नेपालको सेक्युरिटी एजेन्सीलाई वेल इक्विप्ड बनाउने कुरा, यसलाई चाहिँ जस्टिस बेसले चाहिँ रिस्ट्रक्चर गर्ने कुरा भएन, त्यही भएर मान्छे पटपट्टि गोली खाएर मरे, अस्ति सिरा सप्तरी पनि त्यही भयो नि त। त्यो भएर सेक्युरिटी एजेन्सीको तर्फबाट चाहिँ जुन प्रकारले उहाँले निकै मेहनत गर्नुभएको छ, एकदम चाहिँ हाम्रो सम्मान छ,
1: उपलब्ध स्रोत साधन अनुसार हाम्रो सुरक्षा निकायले गरेका छन्,
0: गर्नुभएको छ जति उपलब्ध छ, तर जति प्रकारको इक्विपमेन्ट्सहरू, थप अनुभवी मान्छेहरू, होइन, अत्याधुनिक प्रविधिहरू तुरुन्तै सरकारले चाहिँ अन्तर्राष्ट्रिय सहयोग लिएर उहाँलाई एसिस्ट गर्नुपर्थ्यो, त्यो गर्न सकेन। त्यही भएर बिचरा चाहिँ प्रयास त गरिरहनु भएको छ, हिलोमा चाहिँ गाडिएका तस्विरहरू आएछ, तर परिणाम आएको छैन टनेलहरूमा, किन आएको छैन भन्दाखेरि गभर्मेन्टले इन्टरनेसनल्ली क्विकली, यो त यत्रो दिन भइसक्यो, हेर्नुहोस् भित्र के छ अवस्था बिचरा।
1: यो रिलिफको लागि अहिले संसारमा जति पनि उच्च प्रविधियुक्त प्रणालीहरू छन्, योभन्दा बाहेक अन्य केही पनि छैन, हामीसँग मात्रै होइन विश्वका कुनै पनि देशसँग टनेलबाट तत्काल यसरी खोज उद्धार गर्न सक्ने अधिकतम उच्चतम प्रयास हामीले गरेका हौँ, योभन्दा बाहेक अन्य कुनै पनि देशसँग पनि छैन भनेर हिजो प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको
0: होइन, यो सरासर झुट कुरा हो, यो सरेन्डर गरेको कुरा हो, यो आत्मसमर्पण गरेको कुरा हो, यो र अर्को गैर जिम्मेवारी रोगमत अब गर्दिन सकिन्न भनेर चाहिँ जुन प्रकारले राष्ट्र सेवकहरू, जो इन्जिनियरहरू, प्रयास जारी छ त, जुन प्रकारले अन्तर्राष्ट्रिय रूपमा प्रविधिको, त्यसपछि ओइल एकदमै अनुभवी टिम ल्याएर त्यो चाहिँ टनेलहरू खोलेर भित्र राष्ट्र सेवकहरू छटपटाइरहेका छन्, उनका सन्तानहरू बाहिर कति दिन भयो एउटा पीडा बोधमा चाहिँ,
1: यो त सरकारले आफ्नो सक्दो प्रयास गरेर न्यूनतम क्षति पुर्याएको भन्ने खालको दावी हिजो गर्नुभयो। बाढी आउनुभन्दा आधी घन्टा अगाडि नै एसएमएसहरू यत्र तत्र पठाइसकेका थियौँ 11 लाख भनेर,
0: यसको भोलि समीक्षा होला, तर जुन प्रकारले संवेदनशील तवरले नेपाली नागरिकलाई रेस्क्यु गर्ने कुरामा उहाँहरू चुक्नुभयो, उहाँहरूले सक्नु भएन, उहाँहरूको सामर्थ्यले भएन अथवा उहाँहरूको इन्टेन्सन छैन कि त्यो टनेलमा फसेका मान्छेहरू त्यतै टनेलमा चाहिँ भाँसिएर सकिउन्, त्यतै विलिन हुन् भन्ने खालको पो उहाँहरूको चाहिँ त्यो ऊ देखिन्छ।

0: चाहना देखिन्छ र
1: हो त्यस्तो देखिन्न यत्रो दिन मै त्यही दिनै बाढी गएकै दिन म पुगेको थिएँ होइन हाम्रो चाहिँ
0: बाढी गएकै दिन तपाईँ कहाँ पुग्नु भएको थियो
1: बाढी गएकै दिन त हामी नुवाकोट पुग्यौँ
0: हो र गएकै दिन
1: गएकै दिन हामी पुग्यौँ
0: भाद्र दसैँ गते
1: दसैँ गते पुगेको छ होइन अन्धकार थियो त्यो दिन त केही थिएन इलेक्ट्रिसिटी कटअप सबै अस्त व्यस्त अवस्थामा थियो तर जुन प्रकारले एक्युटली जुन स्टेटको चाहिँ तर्फबाट ल त्यहाँ हाम्रो सेक्युरिटी एजेन्सी हुनुहुन्थ्यो तर अन्य कुनै प्रकारको उहाँहरूलाई चाहिँ त्यो गाइडेन्स त्यो चाहिँ एउटा फेसिलिटेसन नहुँदाखेरि जटिलता उत्पन्न भयो
0: सरकारका प्रवक्ता भाद्र 12 गते हामी आफ्नै आन्तरिक सुरक्षा निकायबाट प्रयास गरिरहेको छौँ यदि आवश्यक परे पनि विदेशी सहायता पनि हामी गुहार्छौँ भनेर भन्ने वक्तव्य आउँछ तर हिजो प्रधानमन्त्री भारेन्द्र शाह संसदमा उभिएर हामी पहिलो दिनदेखि नै विदेशी सहायताको लागि तत्पर थियौँ गुहारिरहेका थियौँ भनेर भन्नु
1: मैले अघि सुरुमै भने दिशाविहीनता छ कि एउटा मन्त्रीले एउटा कुरा गर्ने अर्कोले एउटा कुरा गर्ने कुनै दिशा नै छैन यसको भनेपछि यही त हो कुरा एउटाले एउटा बोल्ने एउटा क्याबिनेट भने त एउटा कुरा पो आउनु पर्यो त फछरी फेरि कुरा आएन त्यसैले जुन प्रकारले रेस्क्यु हुनु पर्थ्यो अहिलेसम्म पनि भइरहेको छैन ती मान्छेहरू फसिरहेका छन् होइन सहयोग लिनु पर्यो उहाँहरू सरकार आउनु भयो ऋण लिनुभयो नि उहाँले ऋण लिन हुने भत्ता लिन हुने त्यहाँबाट सुविधा लिन हुने त्यसपछि आफ्नो सत्ता जोगाउन विदेशसँग चाहिँ घुँडै टेकेर भयो भने विभिन्न चाहिँ लोनहरू विभिन्न प्रकारको चाहिँ अनुदानहरू लिन हुने तर आज देशका जनताको जीवन रक्षाको लागि किन सहयोग लिन नहुने यो त सबैको कारणले क्लाइमेट चेन्ज सबै यो कारणले गर्दाखेरि विश्वको कारणले डिजास्टर हो भनिराखिया छ त त्यसो भन्दा विश्वसँग हामीले सहायता लिन त हाम्रो अधिकार हो हाम्रो नागरिकको जीवन रक्षाको लागि अधिकतम प्रयत्न गर्ने भनेको यति बेला नै होइन र
0: राष्ट्रवाद भन्दा माथि त आम नागरिकको जीवन हो
1: मानवतावाद छ राष्ट्रवाद भन्दा माथि यस्तो सङ्कटको घडीमा नेपाली नागरिकहरू त्यहाँ फसिरहेका छन् विदेशी नागरिकहरू त्यहाँ फसिरहेका छन् तिनीहरूलाई उद्धार गर्ने कुरा मान्छे त्यो तपाईँले हेर्नुभयो भने वेदना त्यो एक प्रकारले चाहिँ एउटा मान्छे स्तब्ध भएको छ आज होला भोलि होला पर्सि होला भन्दा यत्रो समय गुज्रिसकेको यी कठिन चाहिँ दिनहरू प्रत्येक पल त्यो मान्छेहरू छटपटेर राख्छन् भित्रको र बाहिरका आफन्तीहरू पनि यस्तो परिवेशमा उहाँहरूले जुन प्रकारले यो लासारीपन देखाउनु भयो जुन प्रकारले यसलाई एक्युटली गर्न सक्नु भएन यसको अहिले अब डिजास्टर छ यसको केही टाइममा समीक्षा गरौँला
0: अब अन्तिममा तपाईँहरू बेला बेलामा मध्यावधि चुनाव भने पनि सुन्छौँ हामी यस्तै कुराहरूमा खेलेर फेरि तपाईँहरू एउटा विद्रोह गर्ने तयारीमा हुनुहुन्छ कि क्या हो
1: अनि विद्रोहको मध्यावधि भन्ने कुरा अस्ति पनि मध्यावधि भयो होइन त कुनै प्रकारको अस्ति
0: त तपाईँहरूले गराउनु
1: फागुन 21 गतेको निर्वाचनलाई कसरी लिनुहुन्छ भन्दाखेरि इट वाज जस्ट मिड टर्म इलेक्सन होइन त मध्यावधि निर्वाचन हो यो
0: तपाईँहरूकै जेएनजी आन्दोलनको जगमा मध्यावधि जस्तो भएको थियो फागुन 21 फेरि गराउने प्रयासमा हुनुहुन्छ तपाईँहरू
1: प्रयास होइन मैले के भन्दैछु यो जुन प्रकारले अहिले पार्लियामेन्ट
0: सरकारलाई सहयोग गर्ने कि मध्यावधितिर जाने
1: पार्लियामेन्ट डेड हुँदैछ त्यो पार्लियामेन्ट बनाएको सरकार हो नि त संसदले कुनै काम गर्न सकेका छ
0: संसदले डेट गराउँदैछ त
1: होइन त्यो संसद आफैभित्र त्यो कुहिएर सडेर गल्दैछ त्यो संसद चाहिँ किनभने न त्यसले
0: सबैले अतिरिक्त बाहिरबाट प्रयास गर्नु
1: होइन न त्यो भनेको संसद भनेको त्यो हाम्रो जनताको प्रतिनिधि भएको त्यो पार्लियामेन्ट छ नि
0: बुझिरहेको छु मैले
1: त्यो न जनताप्रति जिम्मेवार छ न जनताको कुरा राम्रोसँग त्यहाँ राख्न सकेका छ न चाहिँ त्यसले जनताको कुरा सम्बोधन गर्न सरकारलाई रेस्पोन्सिबल बनाउन सकेका छ त्यो पार्लियामेन्ट त डेड भइसक्यो अहिले तपाईँले हेर्नुभयो त्यसको कुनै औचित्य छ केही मान्छे गएर बस्ने कुर्सीमा कसैले भाषण गर्ने बाहेक त्यो औपचारिकता बाहेक त्यो संसद डेड भयो जनताको सबभन्दा सुप्रिम
0: अब के गर्न खोज्दै हुनुहुन्छ
1: अनि त्यो डेट भइसकेपछि स्वतः नै सरकारै त्यो विस्थापित हुन्छ किनभने सरकार त त्यही संसदबाट बनाएको हो त्यो यो तर्फ उन्मुख भयो देश हाम्रो कारणले होइन त्यो आफ्नै कारणले जस्तो कुनै पनि वस्तु
0: यो सरकार 5 वर्ष टिक्दैन
1: अनि 5 वर्ष 6 वर्ष 10 वर्ष 50 वर्ष यो टिक्ने कुरा होइन
0: क्या नै हो नि त
1: होइन फर वाट टिक्ने केको लागि टिक्ने
0: भनेपछि टिक्न दिने प्रयासमा हुनु
1: केका लागि टिक्ने ल भन्नु न
0: जनताका लागि देशका लागि
1: कुन चाहिँ जनताको लागि कहाँको जनताको लागि
0: त्यहाँ टिक्नेमाथि यति ठुलो प्रश्न छ कहाँको जनताको लागि यो सरकारले काम गरिरहेको छ भनेर
1: मैले भनेको के हो यो सरकारले गरिरहेछ के भन्नु यसको दिशाविहीनता जुन छ जुन पार्लियामेन्ट डेड हुँदैछ यो भने त अब नेपालमा ठुलो पोलिटिकल क्राइसिस अब आउँदैछ
0: त्यसको अगुवाई तपाईँहरू गर्दै
1: यसको पोलिटिकल क्राइसिस आइसकेको चाहिँ हामीले रिजल्भ गर्ने हो यसलाई चाहिँ सेफ ल्यान्डिङ गर्ने हो दिशाबोध गर्ने हो दिशाविहीनताबाट मुलुकलाई दिशातर्फ
0: अब भाद्र 23 गते के हुँदैछ तपाईहरुको कार्यक्रम स्थगित भयो
1: भाद्र 23 गते अब कार्यक्रम स्थगित भएको छैन भाद्र 23 गते अघिल्लो वर्षको जुन जनजी आन्दोलन भएको बलिदान हैन जुन भएको थियो त्यसप्रति एकबद्धता जनाउँदा लाखौं मान्छेहरु सडकमा आउनै पर्छ
0: मान्छे आउँछन्
1: लाखौं मान्छेहरु देशैभरि
0: आउनु पर्छ हैन
1: देश बाहिर पनि सडकमा आउनु पर्यो र त्यो सँगसँगै अहिले जुन प्रकारले राष्ट्रले
0: कति मान्छे सडकमा आउँछन्
1: राष्ट्रले जुन अहिले विपत्ति भोगेको छ यसमा हाम्रो हजारौं मानिसहरू मिसिङ हुनुहुन्छ हजारौं मानिसले चाहिँ आफ्नो चाहिँ ज्यान गुमाउनु भएको छ यो दुईटैलाई अघिल्लो वर्षको जुन बलिदानी र अहिले जुन यो देशमा एउटा ठूलो पीडा भएको छ दुईटै यो शोक जो छ यो एउटा स्ट्रेन्थको रूपमा यसलाई चाहिँ हामीले देखाउनको लागि पनि लाखौं लाख नेपालीहरू यो श्रद्धा व्यक्त गर्न यो ऐक्यबद्धता जनाउन र एक ठाउँमा देशैभरि उभिनुपर्छ 23 गते भन्ने हाम्रो दृष्टिकोण हो
0: आह्वान हो
1: आह्वान हो यो
0: कति उभिन्छन्
1: होइन कति उभिने भन्ने कुरा
0: आकलन गर्नेले त
1: लाखौँ मान्छे उभिनु पर्यो एकापट्टि
0: काठमाडौँको सडकमा कति ओह्राल्नुहुन्छ
1: होइन प्रत्येक मान्छेहरू घर बाहिर बाहिर निस्किनु पर्यो र यो मुलुकले अहिले जुन अघिल्लो वर्ष जुन प्रकारको नेपालका आफ्ना छोराले छोरीले भाइले दाइले जुन
0: सरकारप्रति विश्वास नभएकाहरू आउनु पर्यो
1: सरकारप्रति विश्वास नभएका होइन सरकारका मान्छे पनि सडकमा आउनु पर्यो नि त
0: केका लागि यो सरकारले काम गर्न सकेन भनेर
1: काम गर्न सकेन भनेर होइन यो स्पिरिटमा हामी हिँड्छौँ यो यो मूल्य मान्यताभन्दा बाहिर जाँदैनौँ नागरिकप्रति बलिदानप्रति सदैव हामी चाहिँ यसमा अडिग छौँ भनेर उहाँहरू आउने सबै आउने नि मैले जनता भनेको हो यो त्यो बालिन शाह अथवा अरू पनि सबै जनता त हो नि
0: तर आउने के का लागि भन्दाखेरि यो सरकार सही ट्र्याकमा छैन भनेर खबरदारी गर्नलाई आउने त हो नि तर सही ट्र्याकमा छ भन्नेहरू त आउँदैनन्
1: अनि सही ट्र्याकमा यसको यो दिशा नै छैन भनेपछि कस्तो ट्र्याकको कुरा गर्नुभयो
0: यो सरकार दिशामा छैन
1: एउटा दिशा पक्रेको सही कि बेठीको अरू केही भन्नुहुन्छ यो गतिविहीनताको अवस्था छ नि तपाईँले पनि भन्नुभयो अघि मन्त्रीहरूको कुरा अरूको कुरा फरक फरक कुराहरू आइरहेछ यो अवस्था छ तर योबाट पार लाउनु पर्छ देशलाई
0: हस् आइदिनु आफ्नो विचार राख्नुभयो धन्यवाद
1: धन्यवाद
0: नमस्कार स्वदेश एफएम 93.2 मेगाहर्ज

0: स्क्रब टाइफस रोग बारे स्वास्थ्य सचेतना सन्देश।
1: स्क्रब टाइफस रोग का लक्षण धेरै ज्वरो आउनु तथा कामजोरो समेत आउने, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु र माइटले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म बाँसघारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाट वा अग्लो स्थानमा सुत्ने र बस्ने, घर वरपर झाडी घाँस तथा बुट्यान बढ्न नदिने र घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी सिकिस्ता हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
0: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
6: होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
9: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-230।
10: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
11: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
10: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
12: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
13: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63-938 र 98-550-65-42।

0: ज्वरो बारे सार्वजनिक जानकारी।
1: डेंगू ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ।
2: डेंगू ज्वरोका लक्षणहरू।
1: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आई यस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
2: डेंगू ज्वरोबाट बस्ने उपायहरू।
1: लामखुट्टेको टोकाईबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, सुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
0: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
3: सफा भए घर आँगन, स्वच्छ भए पानी, कति राम्रो हुन्थ्यो होला हाम्रो जिन्दगानी।
4: यो रेडियोले भए भनेर भनिरहेछ, अब हाम्रा नाति नातिनाले घर आँगन फोहोर हुनै दिँदैनन्। फोहोर भयो भने झिङ्गा, लामखुट्टे र अन्य किटाणुले रोग सार्छन् भनेर पटक पटक हामीलाई सिकाउँछन्। रोगी हुन त भएन नि, पानीको मुहान फोहोर भयो भने विभिन्न रोगहरू लाग्छन् भन्नेदेखि पानी राख्ने ट्याङ्की र भाँडाकुँडा समेत सफा हुनुपर्छ भनेर पनि सम्झाउँछन्। उनीहरूको कुरा मान्न थालेदेखि स्वास्थ्य पनि ठिक, घर आँगन पनि सफा।
5: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
6: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
7: ल हेर यिनका बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
8: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855 63 172 र 9852 12 200 6।
8: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
9: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
9: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
9: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
9: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-5188-5839953।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। त्रिशुली 3A सुरुङभित्र फँसेकाहरूसँग उद्धार टोलीको संवाद। बाढीका कारण 3,87,000,000,000 रुपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6,00,000,000,000 रुपियाँ सहयोग संकलन, कुल रकम 8,00,000,000,000 नाग्यो। बीपी राजमार्गमा गाडीको चाप बढेपछि आलोपालो प्रणाली, मालवाहक गाडी राति मात्र चलाइने। भोटेकोसी बाढीपछि कोरला नाकामा चाप बढ्यो। नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट झन्डै 40 जनाको ज्यान गयो। प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान सुरु। र एनबिएल प्रतियोगिता आजदेखि सुरु हुँदै पहिलो खेल मधेस र सगरमाथा बीच हुने। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 5,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट 5,053 जना अझै सम्पर्क विहीन छन्। बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी 1,259 सब फेला परेका छन्। भोटेकोसी बाढीबाट प्रभावित मध्ये अहिलेसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। यसैबीच त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूसँग उद्धार टोलीले दोहोरो संवाद गरेको छ। रासोपा सांसद तथा इन्जिनियर श्रीराम नेउपानेले आयोजनाको सुरुङभित्रबाट आवाज आएको जानकारी दिनुभयो।

0: देखि नै उद्धारमा खटिएका न्यौपानेले भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो। भित्रबाट एक भन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उहाँको भनाइ छ। उद्धार टोलीले नआतिनुहोस् हामी उद्धार गर्दैछौँ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको नेउपानेले उल्लेख गर्नुभएको छ। सरकारले रसुवाको भोटेकोसी बाढीका कारण झण्डै 4 खर्बको क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान अनुसार 3.87 अर्ब क्षति भएको जानकारी दिनुभयो। यसको विस्तृत विवरण भने आउन बाँकी छ। साथै 4 महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनस्थापनाका लागि 7.95 अर्ब रुपियाँ आवश्यक भएको उहाँको भनाइ छ। यसैबीच विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। बाढी प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न सङ्घ संस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन्। पछिल्लो विवरण अनुसार बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 6 अर्ब रुपियाँ सङ्कलन भएको छ। बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनस्थापनाका लागि सहयोग गर्न आह्वान गरे सँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढेको हो। बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना र दीर्घकालीन पुननिर्माणसम्मका लागि यो रकम परिचालन गर्ने सरकारको तयारी छ। बाढीपछि मात्रै सङ्कलन भएको झण्डै 6 अर्ब रुपियाँ बाहेक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा यसअघि 2.08 अर्ब रुपियाँ मौजदात रहेको थियो। पछिल्लो सहयोग रकम र यसअघिको मौजदात जोड्दा कोषमा 8 अर्ब रुपियाँभन्दा बढी रकम जम्मा भएको छ। रसुवाको भोटेकोसी बाढीका कारण चीनतर्फ फँसेका 114 नेपाली नागरिक केरुङ क्षेत्रबाट हिजो तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सेनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पक्षले राहदानी नम्बर समेतको विवरणसहित तातोपानी नाकाको लिफिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAH भेटेनरी डाक्टर र कृषितर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: BSC AG तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224. तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPI बाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढीका कारण सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा गाडीको चाप बढेको छ। चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलो पालो प्रणाली लागू गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले बिपी राजमार्गमा मालवाहक गाडी रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। 10 टनभन्दा बढी तौल भएका गाडी सञ्चालन गर्दा समस्या हुने भएकाले तौल सीमा समेत कायम गरिएको प्रशासनले जनाएको छ। धोलीखेलदेखि खुर्कोट तर्फ जाने र खुर्कोटबाट धोलीखेलतर्फ आउने मालवाहक गाडी सम्भव भएसम्म बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समेत समन्वय गरिएको छ। यस्तै ग्यास बुलेट लगायत ठूला मालवाहक गाडीलाई बिपी राजमार्गको धोलीखेल भकुण्डे सडक खण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ। यसैबीच भोटेकोसी बाढीबाट रसुवा केरुङ नाका बन्द भएसँगै कोर्ला नाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढी नाका बन्द हुनुअघि औसत 8-10 कन्टेनर मात्रै आवाजात गर्ने कोर्ला नाकामा रसुवागढी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीको कन्टेनरको संख्या बढ्न थालेको छ। सशस्त्र प्रहरी बल 33 नम्बर गुल्मा हेडक्वार्टर जोमसमका अनुसार रसुवाको विनाशकारी बाढीबाट यो क्षेत्रको रसुवा गढी नाका पूर्ण रूपमा बन्द हुँदा कोर्ला नाकातर्फ मालवस्तु ढुवानी गर्ने कन्टेनरको संख्या अप्रत्याशित रूपमा बढेको हो। कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगो परेको भन्दै उद्योगीले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको भाव बढाएका छन्। नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर 2060 रुपियाँ तोकेकामा ढुवानी भाडा भन्दै उद्योगीले 105 रुपियाँ 38 पैसा बढाएका छन्। अब काठमाडौँ उपत्यकामा ग्यासको भाव प्रति सिलिन्डर 2165 रुपियाँ 38 पैसा पर्नेछ। काठमाडौँ उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाडा थप्नु परेको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ। भगवान् श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान् कृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महोरात्रि भनिन्छ। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना, भजन कीर्तन तथा प्रवचन आयोजना गरिन्छ। भगवान् विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय र अत्याचार विरुद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ। जन्माष्टमीका अवसरमा पाटनको मङ्गल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ। यसैबीच सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आज अठवाली अर्थात् अष्टमीका दिन मुख्य रूपमा मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा आजा गर्ने चलन रहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली भूभागका केही ठाउँ र पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको समेत सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ। मध्य प्रदेशका थोरै ठाउँमा समेत वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब विदेशको खबर, नाइजेरियामा पेट्रोलियम पदार्थबाट निस्केको शंकास्पद विषाक्त धुवाका कारण झण्डै 40 जनाको ज्यान गएको छ। नाइजेरियाको रिभर्स राज्यमा रहेको एक तेल प्रशोधन केन्द्र नजिकै यो घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रशोधन केन्द्रबाट निस्किएको रासायनिक धुवाका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। प्रभावित व्यक्तिको उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासका क्रममा शरीरमा गएका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय प्रशासनले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। प्रहरी, स्वास्थ्यकर्मी तथा आपतकालीन अधिकारीहरू घटनास्थल पुगेर यसको प्रकृति र विषाक्त धुवाको स्रोतबारे अनुसन्धान सुरु गरेका खबरमा उल्लेख छ। अब खेल खबर, नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग एनभिएल आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो संस्करणमा देशका विभिन्न प्रदेशका प्रतिनिधित्व गर्ने 6 फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। 27 गतेसम्म चल्ने प्रतियोगितामा 9 दिनमा कुल 17 खेल हुनेछन्। उद्घाटन खेलमा आज मधेश वारियर्स र सगरमाथा स्म्यासर्स बीच हुँदैछ। खेल दिउँसो 4 बजे सुरु हुनेछ। आज बेलुकी 7 बजे अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच दोस्रो खेल हुनेछ। एनभिएलमा सहभागी 6 टोलीमा मधेश वारियर्स, सगरमाथा, काठमाडौँ अन्नपूर्ण स्पाइकर, त्यसै गरी कर्णाली शिवराज, खप्तड फाल्कन्स रहेका छन्। पहिलो संस्करणको विजेताले 20 लाख रुपियाँ नगद पुरस्कार पाउनेछ। उपविजेताले 12 लाख रुपियाँ प्राप्त गर्नेछ। 6 टोलीले 3-3 विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार 9 देशका 18 विदेशी खेलाडी लिगमा सहभागी हुने तयारीमा छन्। 4 भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बाढीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो। 12,000 भन्दा धेरैको उद्धार। त्रिशुली 3A सुरुङभित्र फँसेकाहरूसँग उद्धार टोलीको संवाद। बाढीका कारण 3,87 अर्ब रुपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6 अर्ब रुपियाँ संकलन। कुल रकम 8 अर्ब नाग्यो। बिपी राजमार्गमा गाडीको चाप बढेपछि आलोपालो प्रणाली। मालवाहक गाडी राति मात्र चलाइने। भोटेकोसी बाढीपछि कोर्ला नाकामा चाप बढ्यो। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान सुरु। र एनभिएल प्रतियोगिता आजदेखि सुरु हुँदै पहिलो खेल मधेश र सगरमाथा बीच हुने।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189353।
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
7: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1,000 रुपियाँ तिराइहाल्छ।
6: होइन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
8: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
9: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
8: सम्पर्क 98119-32811 र 98653-73687।
9: जापानी इन्सेफ्लाइटिस बारे सार्वजनिक स्वास्थ्य सन्देश।
8: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किट जन्य
3: बाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र स्थापना गरेको छ र सुवा भोटेकोसीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा परेको मानसिक तथा भावनात्मक चोट व्यवस्थापन गर्ने उद्देश्यले महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको हो। आज श्रीकृष्ण जन्माष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा बिहानैदेखि ललितपुरको पाटनमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा दर्शन तथा पूजा अर्चनाका लागि भक्तजनको लामो लाइन देखिएको हो। भक्तजनको पूजा आराधना गर्दै भगवान कृष्णप्रति श्रद्धा व्यक्त गरिरहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका ठुला साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भिड लागे पनि पाटनको यो मन्दिरमा आज बेलुकासम्म नै भिड लाग्ने गर्छ। यस अवसरमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन समेत रहेको छ। भक्तपुरमा एक हप्ता मनाइने गाई जात्रा अर्थात् साफाहरू आज सकिँदैछ। भक्तपुरका नेवार समुदायले गाई जात्रा पर्वमा टोल टोलमा धिमी बाजाको तालमा लट्ठी जुदाई घिन्ताङ घिसी नाच लगायत अन्य नाचहरू आज सकिँदैछन्। भक्तपुरमा गाई जात्रा अर्थात् साफारूमा 8 दिनसम्म घिन्ताङ घिसी नाच प्रदर्शन गर्ने परम्परा रहेको छ। र काठमाडौँ महानगरपालिका 32 वडाको पेप्सिकोलामा लागेको आगो नियन्त्रणमा आएको छ। पेप्सिकोला फुटबल ग्राउन्ड नजिकै भएको आगलागीमा सञ्जीव बस्नेतले सञ्चालन गरेको कर्टेज पूर्ण रूपमा क्षति भएको छ भने सँगैका 2 वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीका कारण झन्डै 4 खर्बको क्षति भएको प्रारम्भिक अनुमान, 6 अर्ब रुपियाँ सहयोग सङ्कलन। काठमाडौँ महानगरद्वारा विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र स्थापना, बाढी प्रभावितलाई परामर्श दिइने र पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौं टेकमाइनलाई
10: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
13: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
13: 24 घण्टा इमर्जेन्सी सेवा
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
13: एडभान्स पेडियाट्रिक जनरल वार्ड
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
13: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
13: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
13: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
10: भेन्टिलेटर सेवा
13: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
13: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353

0: स्वदेश टाइम चेक
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7701 र 98 550 7703
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
0: It's 10 o'clock. अहिले 10 बजे को छ।
4: मान्यजीवहरू प्रति प्रमुख प्रतिपक्षले भएकै मान्यजीवहरूले धन्यवाद भनेर भन्नुभएको छ आज। त्यस कारणले गर्दाखेरि मैले फेरि पनि भने नि, यो सीमित स्रोत साधनका बावजुद सरकारले जति गर्यो त्यो पूर्ण रूपमा गरेको छ र इच्छा शक्ति रह्यो भने गर्न सकिँदो रहेछ भन्ने कुरा पनि देखाएको छ। अब यससँगै गर्नुपर्ने कुरा भनेको राहत वितरणमा त्यसरी नै पारदर्शी भएर हिजोको जस्तो भूकम्पका बेलामा महामारीको समयमा ओम्नी काण्ड घटे जस्ता कुनै काण्ड अगाडि त्यस कारणले यो महामारीमा कोही गलत मान्छेहरूले फाइदा नलिउ त्यसका लागि सरकारले चनाखो भएर काम गर्नुपर्नेछ। त्यो सँगसँगै पुनर्निर्माणका लागि पनि अब काम गर्नुपर्नेछ किनभने त्यो परिवारका लागि

बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। रसुवा बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका दुईजनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको 10 दिनपछि आज बिहान उद्धार गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठका अनुसार आयोजनामा फँसेका कोइलाडी 8 सप्तरीका सञ्जय शाह र काठमाडौँ बालकुमारीका कबीर महर्जनको उद्धार गरिएको छ। शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा सो आयोजनामा कार्यरत हुनुहुन्थ्यो। भदौ 10 भोटेको सीमा आएको विनाशकारी बाढीपछि उनीहरू सम्पर्कविहीन भएका थिए। उनीहरूलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। सुरुङमा फँसेका अरू व्यक्तिको समेत खोजी कार्य तीव्र पारिएको छ। ठूला ढुङ्गा र गेग्रान पछाउँदै हिजो मात्र सुरुङभित्र प्रवेश गर्न सफल भएको सेना र सशस्त्र प्रहरी सहितको टोलीले आज बिहान सुरुङबाट केही व्यक्तिहरूको आवाज सुनेपछि उद्धार कार्य थप तीव्र बनाएको थियो। अरू व्यक्तिहरूको पनि खोजी कार्य जारी राखिएको छ। अरू व्यक्ति समेत जीवितै उद्धार हुने सम्भावना देखिएपछि उपचार सामग्री सहितको नेपाली सेनाको हेलिकप्टर खटाइएको छ। केही दिन अघिको बाढीले पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि बीपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ। चाप बढेपछि नियन्त्रण र आवागमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे प्लाञ्चोकले आलो पालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन को तौल सीमा अधिकतम 10 टन तोकेको छ। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीका

अनुसार सड़क जाम हुन नदिन ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी धुलीखेल खुर्कोट खण्डमा मालवाहक गाड़ीको समय व्यवस्थापन गरिएको जनाएको छ। यस्तै ग्यास बुलेट लगायतका ठूला मालवाहक सवारीलाई धुलीखेल भकुण्डे सड़क खण्डमा सुरक्षाकर्मीको रहोबरमा मात्र सञ्चालन गराइनेछ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जोखिमयुक्त र साँगुरा घुम्तीहरूमा तत्काल सुधारका काम अघि बढ़ाइएको पनि बताउनु भएको छ। उहाँका अनुसार सड़क अवरूद्ध हुन नदिन संवेदनशील स्थलमा डोजर तथा अन्य उपकरणहरू समेत तयारी अवस्थामा राखेर काम भइरहेको छ। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। यस दिन देशभरिका श्रीकृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागराम बस्ने प्रचलन छ। अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। उता सुदूरपश्चिमको मौलिक पर्व गौराको मुख्य दिन आज अठवाली अर्थात अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ। पहाड़ी जिल्लामा आज स्थानीय गौरादेवीको मन्दिरमा पूजा जात्रा लाग्ने गर्छ। कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाड़ी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउँछन्। अठवाली अर्थात अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला आँगनमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ। आजको दिनलाई दुर्गाष्टमी पनि भन्ने गरिन्छ। गौरा पर्वको मुख्य आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा देवी देवताका गाथा गाउने चैतली धुमारी ढुस्को लगायतका भाका तथा देउडा खेल्ने चलन छ। थारू समुदायका महिलाहरूले पनि आज अष्टमी पर्व शुरू गरेका छन्। सङ्खुवासभाको मकालो गाउँपालिका एक चिरखाङमा गोली हानेर एकजना शिक्षकको हत्या गरिएको छ। मकालो एक चिरखाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक 36 वर्षीय नरकुबीर खाम्बु राईको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। प्रहरीका अनुसार गैराति 7 बजे शिक्षक राईमाथि गोली प्रहार गरी हत्या भएको। गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ। कालिका माध्यमिक विद्यालयमा बस्दै आउनुभएका शिक्षक राई गैराती खाना खाएर हात धुन बाहिर निस्केपछि भरुवा बन्दुक प्रहार गरिएको थियो। बन्दुकको आवाजसँगै उहाँ ढलेको सोही विद्यालयका कर्मचारीहरूले बताएका छन्। प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षकमाथि गोली प्रहार भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गौरी चौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान 4:50 बजे फेवातालमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश इष्ट चम्पावरण जिल्ला रक्सोल घर भएका 26 वर्षीय नवदीप कुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन्। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।

0: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937338, मोबाइल 98550880002।
4: ओहो ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
5: पर्खा दीपक,
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
7: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
9: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98 452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ। टेकमाइन्डलाई।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 63 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। त्रिशुली त्रिय जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुईजनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। 30 वर्षीय सञ्जय शाह र 45 वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो। शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ। बाढ़ी आएको 10 दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो। सुरुङभित्रबाट थप आवाज सुनिएकाले उद्धार टोलीभित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। संखुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ। मकालु गाउँपालिका वडा नम्बर 1 स्थित चिरखाङमा गोली प्रहारबाट 36 वर्षीय नर कुबेर खम्बु राईको हत्या भएको संखुवासभाका डीएसपी कुमार मैनालीले बताएका छन्। उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन्। हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिएका छन्। सदरमुकामबाट 10 घण्टा टाढाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ। डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदै गरेको बताएका छन्। हत्यामा संलग्नबारे अनुसन्धान शुरू गरिएको डीएसपी मैनालीले बताएका छन्। स्कूल परिसरमा भेटिएको उनको सब प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् भने घटना बिहिबार साँझको भएको बताइएको छ। बाढ़ी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ। छैठौं र सातौं राहत उडान मार्फत बिहिबार राति कुल 21.5 टन राहत सामग्री काठमाडौँ ल्याइएको छ। यसपटक पठाइएका सामग्रीमा जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक फरेन्सिक किट र स्वास्थ्य उपकरणहरू सामेल छन्। भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दुवै C-130 विमान राहत सामग्रीसहित काठमाडौँ अवतरण गरेको जनाएको छ। ती सामग्री नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ। गत हप्ता बुधबार आएको विनाशकारी बाढ़ी लगत्तै भारतले राहत कार्य शुरू गरेको थियो। पहिलो भारतीय राहत विमान अगस्त 26 10 टन सामग्री लिएर नेपाल आएको थियो, जसमा अस्थायी आश्रय स्थल, कम्बल, सरसफाई किट, सोलर बत्ती र औषधि थिए। त्यस्तै अगस्त 27 दोस्रो विमान मार्फत 37.5 टन सामग्री ल्याइएको थियो, जसमा टेन्ट, कम्बल, सरसफाई किट, सोलर बत्ती, पानी तान्ने पम्प, भान्साका सामान, जेनेरेटर, औषधि र खाद्यान्न थिए। त्यसपछि तेस्रो खेपमा थप 10 टन सहायता आयो। अगस्त 30 चौथो विमान 11 टन राहत लिएर नेपाल अवतरण गरेको थियो भने त्यसमा खोज तथा उद्धारका लागि प्राविधिक टोली, डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, सरसफाईका किट रहेका थिए। सेप्टेम्बर 2 भारतले 5 विमान मार्फत 11 सदस्यीय उद्धार टोली, विशेष उपकरण र 5.5 टन अत्यावश्यक औषधि पठाएको थियो। नेपालले रसुवा बाढीको विनाशकारी प्रभाव सामना गरिरहेका बेला पछिल्लो सहयोग आइपुगेको हो। राष्ट्रिय

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म मृतकको संख्या 1290 पुगेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञटोरी सहित बाढ़ी प्रभावित रसुवा पुगेका छन्। शुक्रबार बिहान भुटेको सीमाएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेको बताइएको छ। थापा विज्ञहरू सहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर 3 घिचेत पुगेको सचिवालयले जनाएको छ। यसअघि उनी 15 भदौमा बाढ़ी प्रभावित नुवाकोटको बेदुर नगरपालिका 3 पुगेका थिए। सभापति थापाले बिहिबार पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृश्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने बताएका थिए। 10 भदौमा भुटेको सीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा नुवाकोट र थादिङमा ठूलो जनधनको क्षति भएको छ। त्रिशुली थ्रिएको सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय शाहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ। उद्धार गरिएपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो। यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ। उनी सँगै उद्धार गरिएका अर्का व्यक्ति कबीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदैछ। उनलाई हेलिकप्टर मार्फत ल्याइँदै गरेको जनाइएको छ भने रसुवाबाढीको 10 दिनपछि नेपाली सेना सशस्त्र प्रहरी सहितको संयुक्त टोलीले कबीर महर्जन र सञ्जय शाहको जीवितै उद्धार गरेको थियो। बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1290 पुगेको छ। फरीका अनुसार 34 बालक 45 बालिका 250 महिला र 427 पुरूषको शव फेला परेको छ। त्यस्तै 532 अंशिक अङ्ग र 2 अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। अहिलेसम्म 1143 मृतक र 719 आफन्तले डीएनए संकलन गरेका छन्। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै 4798 बेपत्ता रहेका छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भयो।

0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर. साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला. फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ. निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076704.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556409959 98550 63359 र 98550 67359.
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा.
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
3: घडेरीका विशेषताहरू.
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको. तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने. प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ. नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने. बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित.
5: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456090042.

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73098 98074 46 142 र 98491 95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: शीर्षकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिशुली 3A सुरुङबाट 10 दिनपछि दुईजनाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइयो, दुवैजनाको अवस्था सामान्य। भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम, 40 भन्दा बढ़ी जिल्लामा सतर्कता अपनाउन आग्रह। एनभिडियाका प्रमुख ह्याङद्वारा बाढ़ी पीड़ितका लागि 1.5 अर्ब रूपियाँ सहयोग, प्रधानमन्त्री कोषमा सहयोग रकम 6 अर्ब नाग्यो। इरानको एक बिहे घरमा भएको मिसाइल आक्रमणबारे छानबिन गर्ने अमेरिकी उपराष्ट्रपतिको भनाई, सर्वसाधारणलाई निशाना नबनाइएको अमेरिकी सेनाको दावी। र नेपालले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुईजनाको 10 दिनपछि जीवितै उद्धार गरिएको छ। संयुक्त खोज तथा उद्धार टोलीले आज बिहान संजय शाह र कवीर महर्जनको सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। दुवैजनाको स्वास्थ्य सामान्य रहेको उद्धार कर्मीले बताएका छन्। उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग संवाद समेत गरेको थियो। उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया आएको थियो। त्यसपछि उद्धार टोली भित्रै पसेर उद्धार गर्न सफल भएको हो। दुईजनाको उद्धारसँगै सुरुङभित्र रहेका अरू व्यक्तिको खोजी तथा उद्धारलाई पनि तीव्र पारिएको छ। यस आयोजनाको भूमिगत विद्युत गृह तथा सुरुङ क्षेत्रमा बाढ़ी आउँदा ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी फसेको आशंका गरिएको छ। देशका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार ताप्लेझुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, मकनपुर, चितौन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जाप, पर्वत, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, छाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बजाङ, दार्चुला, बैथडी, डोटी, डडेलधुरा र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यस्तै रसुवा र नुवाकोटमा विशेष सतर्कता अपनाउन भनिएको छ। ती जिल्लाबाट बहने भोटेकोशी, त्रिशुली नदी तथा आसपासका ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र, कमजोर भूभाग र बाढ़ी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। नदी किनारमा नजान, खोला तथा पुल तर्दा सावधानी अपनाउन र बाढ़ी सम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा सुन्न महाशाखाले आग्रह गरेको छ। विशेष गरी रसुवा र नुवाकोटमा भोटेकोशी तथा त्रिशुली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ। अर्थमन्त्री डाक्टर सोनी मोग्लेले अमेरिकी एआई कम्पनीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्याङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 1.5 अर्ब रूपियाँ सहयोग गर्नुभएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारका तर्फबाट ह्याङप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोग रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु

0: भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले वाङको योगदान परोपकारी दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि विपद प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहयोगले विपदका कारण प्रभावित भएका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि थप सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा सहयोग रकम 6 अर्ब पुगेको छ। 2 अर्ब 8 करोड़ रूपियाँ मौजात र पछिल्लो सहयोग रकम जोड्दा कोषमा 8 अर्ब रूपियाँ भन्दा बढी रकम जम्मा भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङको घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै सुनको भाव आज 2500 रुपियाँले बढ्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले त्रिशुली थिरे सुरुङबाट 10 दिनपछि 2 जनाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइयो, 2 जनाको अवस्था सामान्य, भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढीको उच्च जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा आउँदो भदौ 30 र 31 गते घरबझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाड़ी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूल र विश्व समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले घरबझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो। काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिका सहित 11 वटा उपमहानगरपालिका, 276 नगरपालिका र 459 गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहने गरी तयारी थालिएको घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले यसअघि साउन 27 गते भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका 753 वटै स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्राचार गरिसकेको छ। विश्वकै चिन्ता र चासोको विषय बनेको जलवायु परिवर्तनको असर सम्बन्धी सम्मेलन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदको घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचन्दले बताउनुभयो। सम्मेलनमा 753 वटै पालिकाका प्रतिनिधिहरूको सहभागिता तथा जलवायु विज्ञहरूको उपस्थितिमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको बताउनुभयो। पर्वतीय क्षेत्रमा रहेका हिमाल तथा पहाड़मा हिमताल फुट्ने, ग्लेसियरका ढिस्का खसेर बाँध बनी फुट्ने र हिमाल पग्लिएर नदीको सतह उच्च भई प्राकृतिक विपदका घटनाको जोखिम बढ्ने, विद्यमान अवस्थामा विपदजन्य क्षेत्रको वैज्ञानिक तरिकाले अध्ययन गरी प्राकृतिक जोखिम न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका असरले कृषि, पशुपालन, पर्यटन, धर्म संस्कृति, पर्यावरण र जैविक विविधतामा प्रतिकूल असर पुर्याउँदै गइरहेको अवस्थामा जलवायु संकटले निम्त्याउन सक्ने खतरा र जलवायु संकटबाट नेपालमा हुने गरेको क्षति, राहत र अनुकूल का उपाय सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षण गर्न सघाउ पुग्ने अपेक्षा घरबझोङ गाउँपालिकाले राखेको छ। गाउँपालिकाका अध्यक्ष एवं जलवायु परिवर्तन सम्मेलन मूल आयोजक समितिका संयोजक लालचन्दले सम्मेलनको तयारी 70% पूरा भइसकेको जानकारी दिनुभयो। मुस्ताङको जोमसोङ कवर्ड हलमा सम्मेलन तोकिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 2500 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलाको 3,07,400 रुपियाँमा कारोबार भइरहेको छ। हिजो बिहिबार तोलामा 7,600 रुपियाँले बढेर सुन 3,04,900 रुपियाँमा कारोबार भएको थियो। बुधबार सुन एकै दिन तोलामा 8,800 रुपियाँले घटेर 2,97,300 रुपियाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाव 100 रुपियाँले बढेर 3,06,100 रुपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव 3,000 रुपियाँले घटेर तोलाको 3,06,000 रुपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा 9,500 रुपियाँले घटेर 3,09,000 रुपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि 40 रुपियाँले बढेको छ। हिजो 4,725 रुपियाँमा कारोबार भइरहेको चाँदीको भाउ आज 4,665 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले दक्षिण इरानको सिरिक शहरमा बिहे भइरहेको घरमा अमेरिकी मिसाइलको छर्रा लागेर भएको भनिएको घटनाबारे छानबिन गर्ने भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले घटनाबारे आएका विवरणप्रति आफू सशंकित रहेको भन्दै वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिने बताउनु भएको हो। इरानियन रेड क्रेसेन्ट सोसाइटीका अनुसार बिहे समारोह भइरहेका बेला मिसाइलका छर्रा लाग्दा 4 जनाको ज्यान गएको छ भने 67 जना घाइते भएका छन्। घटनापछि इरानले अमेरिकामाथि युद्ध अपराध गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सर्वसाधारण भेला भएको स्थानमा भएको यो आक्रमणलाई युद्ध अपराधको संज्ञा दिनुभएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्बिनमा चलिरहेको एक दिवसीय अभ्यास खेलमा नेपालीले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइरहेको छ। डार्बिनको गार्डेन्स ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको हो। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले यसअघि अस्ट्रेलियाको घरेलु टोली तास्मानियासँग 1 विकेटको हार बेहोरेको थियो। नेपालले श्रृंखलाको तेस्रो तथा अन्तिम एक दिवसीय खेल पर्सि न्यूजील्याण्ड एसँग खेल्ने तालिका रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिशुली 3A सुरुङबाट 10 दिनपछि 2 जनाको जीवितै उद्धार। उपचारका लागि काठमाडौँ ल्याइयो। 2 जनाको अवस्था सामान्य। भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढीको उच्च जोखिम। 40 भन्दा बढी जिल्लामा सतर्कता अपनाउन आग्रह। एनभिडियाका प्रमुख ह्याङद्वारा बाढी पीड़ितका लागि 1.5 अर्ब रूपियाँ सहयोग। प्रधानमन्त्री कोषमा सहयोग रकम 6 अर्ब नाग्यो। इरानको एक बिहे घरमा भएको मिसाइल आक्रमणबारे छानबिन गर्ने अमेरिकी उपराष्ट्रपतिको भनाई। सर्वसाधारणलाई निशाना नबनाएको अमेरिकी सेनाको दावी। र नेपालले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याउँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्था बारे
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ी सात कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशॉप में

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: कुम्भ करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61356
0: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056-50-10-60
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
6: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
7: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका संजय शाह र कवीर महर्जनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। भोटेकोशी नदीमा बाढ़ी आएको दशौं दिन आज भदौ 19 गते बिहान रसुवा स्थित त्रिशुली 3A को सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उहाँहरूको सकुशल उद्धार गरेका हुन्। सुरुङभित्र फँसेका मध्ये दुईजनाको जीवितै उद्धार गरेर उपचारका लागि हेलिकप्टर मार्फत यतिखेर काठमाडौँ ल्याइएको नेपाली सेनाले जनाएको छ। उहाँहरूको छाउनी स्थित सैनिक अस्पतालमा उपचार शुरू भएको छ। उद्धार गरिएका शाह आयोजनाका मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुनुहुन्छ। उद्धार टोलीले दुईजना व्यक्तिको जीवितै उद्धार गरिएको र सुरुङभित्र थप खोज तथा उद्धार कार्य जारी रहेको पनि नेपाली सेनाले जनाएको छ। भोटेकोशी त्रिशुली बाढ़ीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा थुनिएको दशौं दिन आज शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान संजय शाहले घटनाका बेला 45 जनासम्म रहेको बताउनु भएको छ। उद्धारपछि काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएका शाहले संक्षिप्त प्रतिक्रिया दिनुभएको र बाढ़ी आएको दिन 40-45 जना रहेको जानकारी दिनुभएको हो। म कन्ट्रोल रूममा अपरेटरको रूपमा काम गर्थे, अरू टाइममा 5-6 जना मात्रै हुन्थ्यौं, त्यति बेला बाढ़ी आउँदा 40-45 जना थियौं। उहाँले भन्नुभयो, म कन्ट्रोल रूममा भएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। सबैलाई बचाउने क्रममा मैले भने एक्सिडेन्ट भयो ठूलो ड्याममा, अनि सबैलाई भाग्न भने, त्यसो गर्दाखेरि मेरो टाइम गयो र म लास्टमा म नै निस्किन पाइन। उहाँका अनुसार पावर हाउसभित्र अहिले पनि धेरै मानिस फँसेको हुन सक्छ। उहाँले भन्नुभएको छ, भाग्न नसकेकाले होला, टनेल लामो छ, पानीको फोर्सले भित्र लगिसकेको हुन सक्छ। उहाँले बाहिर आएपछि बताउनु भएको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका कवीर महर्जनका भाइले खुशीको सीमा नरहेको प्रतिक्रिया दिनुभएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण सुरुङभित्र फँसेको 10 दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा सकुशल उद्धार गरेपछि उहाँले सम्पर्कमा आएका कवीरका भाइ अमीरले खुशीको सीमा नरहेको बताउनु भएको हो। 10 दिनपछि टनेलबाट उद्धार गरिएका कवीर महर्जन मेरो दाई हुनुहुन्छ, अहिले उहाँलाई छाउनी अस्पताल लगिएको छ, हामी भेट्न जाँदैछौ, भेट भने भइसकेको छैन, उद्धार भएको सुन्दा एकदमै खुशी लागेको छ, परिवारजनमा सबैलाई खुशीको सीमा छैन, अब शब्दले बयान गर्ने चीज भएन, सबैजना खुशी छौ, उहाँले भन्नुभएको छ। मुख्य गरी उद्धारमा लाग्नुभएका नेपाल आर्मी सशस्त्र प्रहरी सबै रेस्क्यू सरहरूलाई धन्यवाद दिन्छौ, उहाँले भन्नुभएको छ। हामीले दाईको टनेलमा थुनिएको पनि मीडियाबाटै थाहा पाएका थियौं, अहिले पनि सबै मीडियाबाट थाहा पायौं, आफै खोज्न जाने अवस्था थिएन, उहाँले भन्नुभयो। अहिले सकुशल भेटिएको सुन्दा खुशी छौं, उहाँको प्रतिक्रिया थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर रसुवाको बाढीपछि सम्पर्कविहीन हुनु

भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका चारका 31 वर्षीय सञ्जय कुमार शाह आज 10 दिनपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र सकुशल भेटिनुभयो र उहाँ भेटिँदा आशा गुमाउँदै गएको परिवारमा खुशी छाएको छ। 10 दिनदेखि उहाँको परिवारमा चलिरहेको रुवावासी आज रोकिएको छ। गत भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन हुनुभएका शाह त्रिशुली 3A जलविद्युत आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुनुहुन्छ। सुरुङभित्र रहेका शाहलाई नेपाली सेना सहितको उद्धार टोलीले आज जीवितै उद्धार गर्न सफल भएको छ। सञ्जय सम्पर्कमा आएपछि उहाँको घर परिवारमा अहिले खुशी छाएको छ। सुरुङभित्रबाट उद्धारको समय लम्बिँदै जाँदा परिवार निराशामा थियो। रुदा रुदै आमा कपूर देवी र श्रीमती लक्ष्मी शाहका आँसु सुक्न थालिसकेका थिए। परिवारजन उहाँको खोजीमा बेचेन हुनुभएको थियो। सञ्जयका जेठान देवकुमार शाह उहाँलाई खोज्न घटनास्थलसम्म पुग्नु भएको थियो तर लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारको आशा निराशामा परिणत हुँदै गएको थियो। सुरुङभित्रै रहेको हुन सक्ने अनुमान गरिए पनि उद्धारमा ढिलाइ हुँदा परिवारको मन भारी हुँदै गएको थियो। भतिज सञ्जय सुरक्षित नै छन् भन्ने आशा थियो तर दिन बित्दै जाँदा सुरुङबाट उद्धारमा ढिलाइ हुँदा हाम्रो निराशा बढ्दै गएको थियो उहाँका काकाको भनाइ छ। 9 दिनपछि सञ्जय जीवितै भेटिनुले जलविद्युत आयोजनाका सुरुङभित्र सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरू पनि जीवितै हुन सक्ने आशा पलाएको परिवारजनले प्रतिक्रिया दिएका छन् र सञ्जय सुरुङभित्र भेटिएको खबरले 10 दिनदेखि परिवारमा भइरहेको रुवावासी अहिले खुशीमा परिणत भएको उहाँकी बहिनी सुधाले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढ़ी प्रभावित क्षेत्र रसुवा पुग्नु भएको छ। उहाँ आज बिहान भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन आज रसुवा पुग्नु भएको हो। थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर 3 घिसेत पुग्नु भएको सचिवालयले जनाएको छ। यससँगै उहाँ 15 भदौमा बाढ़ी प्रभावित नुवाकोटको विदुर नगरपालिका 3 पुग्नु भएको थियो। सभापति थापाले पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखेका दृश्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने बताउनु भएको छ। 10 भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: शुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: सो लभली मलाई त अहिलै डोली चढी हालौँ जस्तो लाग्यो
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइनलाई

दुईजना मध्ये एकजनाको अवस्था सामान्य छ, एकजनाको भने अवस्था जटिल रहेको बुझिएको छ। जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कवीर महर्जन हुनुहुन्छ। उहाँलाई छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार कक्षमा अहिले उपचार जारी राखिएको छ। प्रधानमन्त्रीको सचिवालयले भनेको छ, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय शाहको अवस्था भने सामान्य छ। स्वास्थ्य अवस्था स्थिर देखिए पनि थप परीक्षणका लागि उहाँलाई पनि छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य विज्ञको संयुक्त टोलीले आज बिहानै उहाँहरूको उद्धार गरेको हो। आयोजनाभित्र मानिसहरू फँसेको आशंकापछि बाढ़ी गए लगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो। दुईजनाको सकुशल उद्धार भएको माथिल्लो त्रिशुली 3A प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसी सहितको नेपाली सेनाको टोली अहिले पावर हाउस प्रवेश गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार थप जनशक्तिहरूको उद्धारका लागि माथिल्लो त्रिशुली 3A को पावर हाउसभित्र प्रवेश गरिसकेको जनाएको छ। यसअघि उक्त आयोजनामा अमीर महर्जन र सञ्जय शाहको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जनशक्ति थप गरेको छ। नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसी सहित नेपाली सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो। दुईजनाको जीवितै सफल उद्धार भएपछि जनशक्ति थपेर काम थालिएको छ। यो सँगै उक्त टोली अहिले पावर हाउसभित्र प्रवेश गरिसकेको छ। रसुवाको भोटेकसीमा आएको बाढ़ीपछि त्रिशुली नदीले कटान गरेका कारण पृथ्वीराज मार्गका विभिन्न स्थानमा सड़क भाँसेर यातायात प्रभावित बनिरहेको छ। काठमाडौँलाई पश्चिम क्षेत्रसँग जोड्ने पृथ्वी राजमार्गमा आवतजावत नै प्रभावित हुने गरी त्रिशुलीले कटान गरेको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मनन्दरका अनुसार मलेखुभन्दा अगाडि कृष्णभेरमा करिब 120 मिटर सड़क बाढ़ीले कटान गरेपछि पहिरो खसेर भाँसिएको हो। मलेखुबाट काठमाडौँतर्फ करिब 1 किलोमिटरको दूरीमा पर्ने परिवाभिरमा करिब 100 मिटर सड़क कटान गरेको छ। परिवाभिरमा सड़क विभागले भित्तातर्फबाट करिब 100 मिटर वैकल्पिक सड़क निर्माण गरी ग्राभेलिङ तथा मर्मतको काम अघि बढ़ाएको छ। मर्मत सम्पन्न भएपछि ठूला मालवाहक सवारी समेत सञ्चालन गर्ने लक्ष्य रहेको इन्जिनियर मानन्दरले बताउनुभयो। यसै गरी 40 क्षेत्रमा करिब 40 मिटर सड़क कटान हुँदा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। नागढुङ्गा चेकपोस्टबाट करिब 500 मिटर टाढा पनि करिब 80 मिटर सड़क पहिरो गएपछि एक लेनबाट यातायात सञ्चालन भइरहेको छ। पृथ्वी राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले सड़क विभागले यात्रु तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। ठूला मालवाहक सवारीका लागि बीपी राजमार्ग, कान्तिलोक पथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। दुई जनाको जीवितै उद्धार भएको माथिल्लो तिर्सुली 3A जल विद्युत आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धार कर्मीले जनाएका छन्। आयोजनाका प्रमुख आवास ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट शव निकालेका छन् र शवको अहिले पहिचान हुन बाँकी छ। आयोजनाको सुरुङबाट नेपाली सेना सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरण समेतको उद्धार टोलीले दुईजनालाई जीवितै उद्धार गरेको थियो। उद्धार भएका विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कबीर महर्जनको अहिले काठमाडौँ स्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। कास्कीको पोखरा महानगरपालिका 18 गैरी चौतारा स्थित फेवातालमा एउटा कार खस्दा दुईजनाको मृत्यु भएको छ। दुईजनाको भने सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। भदौ 19 गते बिहान करिब 5 बजे पोखराको लेकसाइड तर्फ आउँदै गरेको BR05 BV6795 नम्बरको कार अनियन्त्रित भई तालमा खसेको सशस्त्रका प्रहरी

निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिनुभयो। कारमा सवार भारतका 26 वर्षीय नवदीप कुमार यादव र 26 वर्षीय प्रियांशु पाण्डेको मृत्यु भएको हो। सशस्त्र प्रहरीले उनीहरूलाई अचेत अवस्थामा बाहिर निकालेको थियो। अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: हेलो आयन, के छ
1: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-18853 518-953।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: कारणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: मारी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
6: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
7: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
8: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

0: अनि बालबालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो है। ब्याग
1: मितै उद्धार पछि एउटा शव निकालियो। रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या 1,287 जना पुग्यो। बाढी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बङ्गलादेशद्वारा 10,00,000 अमेरिकी डलर सहयोग।

0: अब निकालेको र पहिचान हुन बाँकी रहेको छ। यससँगै यो आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणको टोलीले सप्तरीका सञ्जय शाह र काठमाडौँका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। माथिल्लो त्रिशुली थिरी ए सुरुङभित्र 42 जना इन्जिनियर तथा कर्मचारी फँसेको हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ। आयोजनाको भूमिगत विद्युत गृह क्षेत्रमा खोजी तथा उद्धार अभियान चलिरहेको छ। त्रिशुली थिरी एको सुरुङबाट बाढीको 10औं दिन आज बिहान उद्धार गरिएको दुईजना मध्ये एक सञ्जय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकेको उहाँको प्रतिक्रिया छ। कन्ट्रोल रुममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै केही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी 8 का 30 वर्षीय शाह त्रिशुली 3A HEPमा फोरम्यान अर्थात् मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाडौँको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। सञ्जय शाहको अवस्था भने सामान्य छ। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका दुईजना सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धारपछि गृहमन्त्री सुदन गुरुङले यसलाई आशाको किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरुङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विरसहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान दुईजनाको जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरुङ आफै त्यहाँ पुग्नु भएको थियो। मन्त्री गुरुङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणामलाई ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेका उहाँको दावी छ। गएको 10 गते बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12:30 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 83, गोरखामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,93 जनाको उद्धार भएको छ। त्यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकता राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोसी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकोले खोजी उद्धार उपचार तथा राहतका कामलाई थप तीव्र पारिएको सरकारको भनाइ छ। भोटेकोसीको बाढी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना, 18 विद्यालय र 7 वटा स्वास्थ्य पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुल र 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3,87,54 करोड रुपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7,15 करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ। प्रभावित क्षेत्रमा अहिले राहत सामग्री ढुवानीलाई प्राथमिकतामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत 1 साथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, काठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी

0: रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556 4943 5555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। अस्ट्रेलियाले आर्थिक सहयोग तथा विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको छ। प्रधानमन्त्री शाहले रसुवा बाढीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बङ्गलादेशले झण्डै 15 करोड रुपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बङ्गलादेशका विदेश राज्य मन्त्री हुमायुन कबीरले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढीको विपदप्रति बङ्गलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यहाँको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बङ्गलादेश सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढीबाट प्रभावित रसुवाका पीडितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढी पीडितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यसक्रममा ओलीले बाढी पहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा रसुवाका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोष मार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकोले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको तर्क समेत गर्नुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उद्धार तथा प्राथमिक राहतका कामहरू सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताउनु भएको छ। यस्तै नेपाली काङ्ग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो। अब विदेशको खबर। इन्डोनेसिया भरि पछिल्ला 3 दिनमा सरकारको निशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित फुड पोइजनिङ अर्थात् खाद्य विषक्तताका कारण झण्डै 2,000 जना विद्यार्थी र शिक्षक बिरामी परेका छन्। पछिल्लो घटनामध्ये जाभाको रेम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी परेका बीबीसीले जनाएको छ। इन्डोनेसियाका विद्यालय जाने बालबालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याएको अरबौँ डलरको योजना मार्फत ती खानाहरू उपलब्ध गराइएका हुन्। यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरू मध्येको एक हो। स्थानीय अधिकारीहरूले सम्भावित प्रकोपको कारणबारे अनुसन्धान गरिरहेका छन् र खाद्य पदार्थमा हुन सक्ने दूषितपन पत्ता लगाउन तिनका नमुनाहरूको परीक्षण गरिँदैछ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाल ए टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल एले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्युजिल्यान्ड ए टोलीसँग खेल्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A बिहान दुईजनाको जीवितै उद्धार पछि एउटा शव निकालियो। रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या 1,287 जना पुग्यो। बाढी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बङ्गलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इन्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2,000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान सुरु। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.nt।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोसी बाढीमा परेर ज्यान गुमाएका मध्ये 193 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले अस्पतालमा ल्याइएका मध्ये 174 शवको परीक्षण भइसकेको जानकारी दिनुभयो। त्यस्तै अस्पतालमा ल्याइएका मध्ये अहिलेसम्म 24 शव पहिचान गरी परिवार र आफन्तलाई जिम्मा लगाइएको छ। अस्पतालमा ल्याएका मध्ये 151 शव र 10 शवका विभिन्न अङ्गसहित 161 शवको व्यवस्थापन भएको पनि डाक्टर चौधरीले बताउनुभयो। काठमाडौँ महानगरपालिकाको रसुवा भोटेकोसी बाढी प्रतिकारका लागि महानगर स्काउटलाई खोज तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रदान गरिएको छ। राष्ट्रिय सभागृहमा रहेको महानगर आपतकालीन कार्य सञ्चालन केन्द्रमा मौजदात रहेका सामानमध्ये घटनास्थलमा तत्काल आवश्यक रहेका सामग्री प्रदान गरिएको हो। विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले महानगर स्काउटका स्थानीय सामुदायिक विकास आयुक्त पुष्पराज सिंहलाई सामान प्रदान गर्दै काठमाडौँ स्काउटले बाढीग्रस्त क्षेत्रको सामाजिक व्यवस्थापनमा प्रशंसनीय काम गरेको बताउनुभयो। प्रदान गरिएका सामग्रीहरूमा करौती, हेलमेट, पिक, साबेल, पन्जा, भर्याङ, स्ट्रेचर, हम्बर, लङ बुट, डोरी लगायत रहेका छन्। खोज, उद्धार तथा राहत वितरणमा महानगर स्काउटले नेपाल स्काउटसँग सहकार्य गर्दै अग्रपङ्क्तिमा रहेर काम गरिरहेको छ। र ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ। पाटन कृष्ण मन्दिर परिसरमा भक्तजनको सुविधाका लागि मंगलटोल सुधार समितिले स्वास्थ्य सेवा र पानीको व्यवस्थापन गरिरहेको छ। लाइन व्यवस्थापनका लागि स्काउट ललितपुर महानगरका प्रहरी खटिएका छन्। त्यस्तै शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय र सहजीकरण गरिरहेको छ। आज देशभरिका कृष्ण मन्दिरमा पनि भक्तजनहरूको भिड लागेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A बिहान 2 जनाको जीवितै उद्धार पछि एउटा शव निकालियो। रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या 1287 जना पुग्यो। तिर्वी शिक्षण अस्पतालमा 193 शव ल्याएकोमा 24 पहिचान। विपद प्रति कार्यका लागि काठमाडौँ महानगर स्काउटलाई सामग्री प्रदान। र कृष्ण जन्माष्टमीको दिन आज पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0956493440 4395580 र 98550246440।
1: It's 4 o'clock. अहिले 4 बजेको छ।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 PM

दिउँसो 4 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। रसुवाको भट्टेको सीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या 1293 पुगेको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार रसुवामा 140, नुवाकोटमा

0: मृतकका 1260 र आफन्तका 846 गरी 2106 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएका 1263 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरी प्रवक्ता काफ्रीले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4898 जनाको खोजी भइरहेको छ। यसै गरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 3655 व्यक्तिलाई राखिएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ। रसुवाको भुटेको सीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूका लागि चिनिया संस्था चाइना फाउन्डेशन फर रूरल डेभलपमेन्ट सीएफआरडी 27 टन राहत सामग्री लिएर काठमाडौँ आइपुगेको छ। सीएफआरडीले सञ्चालन गरेको 8.26 नेपाल मर्सलाइट रेस्क्यू अपरेशन अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। बाढ़ीको लेदो र ढुङ्गा सहितको तीव्र बहावले बस्ती, सड़क, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा मूल्याङ्कन र राहत वितरण शुरू गरेको थियो। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा राहत विपद राहत प्रयासका लागि सो सहयोग गर्ने नेपालस्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ र सुवा सिमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुमान, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। विपद लगत्तै चिनिया प्रशासनले नेपालको मौसम विभाग सँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। र काठमाडौँबाट नुवाकोटतर्फ जाने सड़क खण्ड अन्तर्गत लिखु नगरपालिका 3 पटावारीमा पहिरो खसेको छ। सड़क अवरुद्ध भएपछि काठमाडौँ नुवाकोटतर्फ आवत जावत गर्ने दर्जन सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। आवत जावत ठप्प हुँदा नुवाकोट र रसुवाका बाढ़ी पहिरो प्रभावितका लागि राहत सामग्री बोकेका सवारी साधन समेत बीच बाटोमै रोकिएका छन्। एस्काभेटर प्रयोग गरी पहिरो पन्छ्याउने काम भइरहेको छ। ठूलो पहिरो भएकाले सड़क पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने सुरक्षाकर्मी तथा पहिरो पन्छ्याउने काममा खटिएका कामदारले बताएका छन्। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानु

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। दार्चुलाको अपि हिमाल गाउँपालिका एक भटार स्थित चौलानी नदीमा पहिरो खस्दा आधा नदी थुनिएको छ। पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जारी गरेको सूचनामा विपदको समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन समेत अनुरोध गरिएको छ। यस्तै पहिरोका कारण अपि हिमाल जाने पदमार्गमा क्षति पुगेको छ। भट्टारबाट खायाकोट ल्वाथी र लुम्चातर्फ जाने बाटो पनि अवरुद्ध भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा ले रसुवा बाढीमा परि घाइते भएका उपचाररत बिरामीको स्वास्थ्य अवस्था बुझ्नु भएको छ। मन्त्री तिमल सिन्हाले आज महाराजगंज स्थित शिक्षण अस्पताल पुगेर बाढीमा परि घाइते भएका उपचाररत बिरामीहरूलाई भेट्नु भएको हो। भेटका क्रममा उहाँले घाइतेको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिनुका साथै अस्पतालबाट उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा तथा उपचारका क्रममा देखिएका समस्याबारे चिकित्सक र स्वास्थ्य कर्मीसँग जानकारी लिनुभएको छ। मन्त्री तिमल सिन्हाले घाइतेको उपचारमा कुनै समस्या भए त्यसको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता

को स्थलगत अवलोकन गर्नका साथै पीडितको अवस्था उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढी पीडित उद्धार राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरेको छ। अकल्पनीय एवं विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमाले 1,20,00,000 रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यही भदौ 10 गते भटेकोसी हुँदै त्रिशुली नदीमा गएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। र चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने नेपाल स्थित चीनी दूतावासले जनाएको हो। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपालको केरुङ रसुवा सिमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। विपदसँगै चिनिया प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।

0: कस्तो लाभले मलाई त अहिलेै डोली चढिहालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता। एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98-550-7061 र 98-550-7053।
3: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98-550-58-369, 98-426-43-211 र 98-142-76-04।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7070 61 र 0855 5570 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 0855 5560 4440
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ. नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट.
5: भोटेकोशी बाढीको 10 औं दिन त्रिशुली 3A को सुरुङबाट 2 जनाको जीवितै उद्धार. एउटा शव पनि निकालियो. अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1287 पुग्यो.
4: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने. दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो. तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह.
5: बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन. प्रभावित क्षेत्रमा छिट्टै शैक्षिक पुनर्स्थापनाका कार्यक्रम अघि बढाउने शिक्षा मन्त्रालयको तयारी.
6: मलाई लाग्छ कि असोज पहिलो वा दोस्रो हप्तातिर यो बारेमा कङ्क्रिट केही योजना निकाल्छौँ र त्यसपछि बालबालिकाहरूको सिकाइले पूर्णता पाउने गरी सुनिश्चित गर्छौँ.
4: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कीर्तिमान. दोस्रो विश्वयुद्ध पछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व.
5: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार. एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई. कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना.
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
7: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ.
5: तपाईँको सपना हाम्रो जिम्मेवारी. भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ.
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 0556 421 2165 96 617
5: मोबाइल 98550 6078 98550 6079 98511 62594 98510 54224
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
9: ए हो र अनि सुन्नु त

0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा आज दशौं दिन पनि खोजी तथा उद्धारको काम भइरहेको छ। विशेष गरी सुरुङहरूमा मानिस हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य भइरहेको सरकारले जनाएको छ। लाङटाङ, चिलिमे, अप्पर त्रिशुली एक, माथिल्लो त्रिशुली थ्री ए र बी तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँले भारत, चीन र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका बताउनु भएको छ। त्यस्तै नेपाली सेनाका महासेनानी झविन्द्र बहादुर रेश्मीका अनुसार ती क्षेत्रमा रहेका त्रिशुली थिरी ए र बीको सुरुङ, चिलिमे जलविद्युत आयोजनाको सुरुङ, अप्पर त्रिशुली एकको सुरुङ लगायतमा खोजी र उद्धारको काम भइरहेको छ। त्रिशुली थिरी ए आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरण को टोलीले सप्तरीका सञ्जय शाह र काठमाडौँका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। त्यसपछि यो आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन्। उद्धार टोलीले सुरुङबाट एउटा शव निकालेको र पहिचान हुन बाँकी रहेको छ। यो सुरुङभित्र छिरेका सुरक्षाकर्मीले अहिलेसम्म जीवित उद्धार दुईजना र एउटा शव बाहेक अरू कोही फेला नपरेको जनाएका छन्। त्यस्तै रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ क्षेत्रबाट हिजो दुईजनाको शव भेटिएको थियो।
4: आज बिहान उद्धार गरिएका दुईजना मध्ये एक सञ्जय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्किन नसकेको उहाँको प्रतिक्रिया छ। कन्ट्रोल रुममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै कोही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी 8 30 वर्षीय शाह त्रिशुली 3 ASIP फोरम्यान अर्थात् मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाडौँको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। सञ्जय शाहको अवस्था भने सामान्य छ।
3: माथिल्लो त्रिशुली थ्री ए आयोजनाको सुरुङभित्र फँसेका दुईजना सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धार भएपछि गृहमन्त्री सुदन गुरुङले यसलाई आशाका किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरुङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विरसहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान दुईजनाको जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरुङ आफै त्यहाँ पुग्नु भएको थियो। गृहमन्त्री गुरुङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणाममा ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उहाँको दावी छ।
4: गएको 10 गते बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1,287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 8 जिल्लामा गरी यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 63, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारले प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोसी बाढी पछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी उद्धार उपचार तथा राहतको कामलाई थप तीव्रता पारिएको सरकारले भनेको छ।
3: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने भएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। यसमा नदीमा बनेका अवरोध अर्थात् ब्यारियर अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी

0: समेत समेटिने चिनिया दूतावासले जानकारी दिएको छ। चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन नेपालको केरुङ रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो। विपद लगत्तै चिनिया प्रशासनले नेपालको मौसम विज्ञानसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ।
1: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पुरै थुनिन सक्ने सम्भावना हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो। अपिहिमाल मारमा लेखम गाउँपालिका र शैलेशेखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। यसैबीच कालीकोटको सानी त्रिवेणी गाउँपालिका शान्तिघाट खोलामा हिजो आएको बाढीपछि सुरक्षित ठाउँमा सारिएका स्थानीय बासिन्दा बाढी घटेपछि आआफ्नो घर फर्किएका छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री शाहले रसुवा बाढीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।
1: बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बङ्गलादेशले झन्डै 15 करोड रुपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बङ्गलादेशका विदेश राज्य मन्त्री हुमायुन करिबले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढीको विपदप्रति बङ्गलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यसको संसद ले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बङ्गलादेश सरकारले ध्यान आकर्षण गराएको थियो।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढी प्रभावित क्षेत्रमा शैक्षिक पुनर्स्थापनाका कार्यक्रमबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म,
7: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
7: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
7: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीको दशौं दिन त्रिशुली थिरिएको सुरुङबाट दुईजनाको जीवितै उद्धार, एउटा शव पनि निकालियो, अन्य सुरुङमा पनि खोजी कार्य निरन्तर, बाढीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1287 पुग्यो, चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने, दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशीको बाढी र विपदबाट 3,87,00,000,000 भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना, 18 विद्यालय र 7 स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुल र 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3,87,54,00,000,000 रुपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7,15,00,000,000 रुपियाँ आवश्यक पर्ने देखिएको छ।
0: रसुवाको भोटेकोशी बाढी पहिरोको पुनर्स्थापना बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकारी, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री रावलको सचिवालयले जानकारी दिएको छ। समितिले बाढी पीडित परिवारको पहिचान, पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनौट, स्थलगत अध्ययन, प्रारम्भिक विपद जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिस सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ।
1: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अहिलेसम्म शिक्षक र विद्यार्थी गरी 250 सम्पर्कविहीन भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढी प्रभावित क्षेत्रका 250 शिक्षक विद्यार्थी सम्पर्कविहीन भएका हुन्। मन्त्रालयका अनुसार बाढीका कारण 10,000 भन्दा धेरै बालबालिका प्रभावित भएका छन्। त्यस क्षेत्रमा विद्यालय, बालबालिका, अभिभावक लगायत प्रभावित हुँदा शैक्षिक गतिविधि ठप्प छ। यसै विषयमा साथी कृष्ण शर्माले शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामीसँग कुराकानी गर्नुभएको छ।
8: अहिले झन्डै 10,000 हाराहारीमा बालबालिकाहरू प्रभावित भएको हाम्रो आँकडा छ र 18 विद्यालयहरू पूर्ण रूपमा नोक्सान भएका छन् र 250 हाराहारीमा बालबालिका सहित शिक्षकहरू हराइरहेको, सम्पर्कमा नआएको अवस्था छ। त्यसका लागि अब यो तथ्याङ्कलाई पनि सत्यापन गरौँ भन्ने हाम्रो चाहिँ विभागको 3 निर्देशकहरूको नेतृत्वमा प्रतिनिर्देशक सँगै इन्जिनियरहरू समेत प्राविधिकहरूको टोली चाहिँ हिजो बिहान सबै 3 जिल्लामा जानुभएको। उहाँहरूले चाहिँ त्यहाँ 10 भित्रमा चाहिँ यसको चाहिँ केही प्रारम्भिक नतिजा रुजु हुन्छ भन्ने अपेक्षा गरेका छौँ। यसले हामीलाई एउटा चाहिँ आधार के दिन्छ भन्दाखेरि थप हामी कसरी अगाडि बढ्नुपर्छ। बालबालिकाहरू अहिले सामान्यीकरण अवस्थामा आइसकेपछि सिकाइको प्रक्रिया जोड्नलाई अब स्कुल सिकाइबाट सुरु गर्न सकिन्छ कि भन्नेमा पनि हामी सोचिराखेका छौँ।
9: कतिपय त्यही क्षेत्रका नियमित पठन पाठनका क्रियाकलाप पनि अगाडि बढेकै छन्। यस हिसाबले प्रभावित क्षेत्र र प्रभाव रहित क्षेत्रका बालबालिकाहरूको हकमा शैक्षिक योजनाहरू जुन पूर्व निर्धारित छन् त्यसमा असन्तुलन देखिने होला। यस हिसाबले कार्यतालिकामा पनि फेरबदल गर्नुपर्छ कि गृह कार्य के छ?
8: एक्ज्याक्टली, फलगत रूपमा गएको हाम्रो चाहिँ विभागको टोलीले यो तथ्याङ्क सहित परिस्थितिको एउटा नजिकबाट रुजु गरेर आँकडा आइसकेपछि विभिन्न उपायहरू अप्नाउन सकिन्छ। हाम्रो यसभन्दा अघिको 72 भूकम्पको अनुभवले पनि बताउँछ यी कुराहरूलाई अभ्यास गरेर सुरुवात हुन्छ। अहिलेलाई चाहिँ होल्डिङ सेन्टरहरूमा बाल बालिकाहरूको बसाई सामान्यकरण तर्फ नै हाम्रो प्रयास रहेको छ यो दिनहरूमा।
9: यसले चाहिँ पृथक पृथक क्षमताका विद्यार्थीहरू एउटै क्लासमा राख्नुपर्ने थप अर्को जटिल स्थिति सिर्जना हुने प्रबल सम्भावना छ। यसको बीचमा हाम्रो शक्तिले हाम्रो आय स्रोतले अनुकूल वातावरणका साथ पठन पाठन सुचारू गर्नका लागि कति समय लाग्ला? यहाँलाई के लाग्छ?
8: टोलो टोलो हिसाबले सुरु गर्न सक्दैन, प्रारम्भिक सहजीकरण गर्दै गर्दै जानुपर्ने हुन्छ। र मलाई लाग्छ कि असोज पहिलो वा दोस्रो हप्तातिर यो बारेमा कङ्क्रिट केही न केही योजना निकाल्छौँ र त्यसपछि बालबालिकाहरूको सिकाइ क्रमशः जोडिँदै जान्छ।
9: विशेष प्राथमिकताका आधारमा प्रभावित क्षेत्रलाई हेरिनुपर्छ। त्यसकारण अब देशको वार्षिक शैक्षिक योजनामा नै फेरबदल आउँछ।
8: मलाई के लाग्छ भने हामी यो तिनवटा जिल्लामा फोकस गर्छौँ, तिनको सिकाइको थप सिकाइका प्रक्रियाहरू कोचिङ कक्षा हुन सक्छ, होइन थप लर्निङ पियर लर्निङ पनि हुनसक्छ, एमपिएनएल भन्छ बहु स्तरको सिकाइ पनि हुनसक्छ। यो विभिन्न उपायहरू अप्नाएर हामी यो प्रक्रिया अगाडि बढाउँछौँ र बच्चाहरूको सिकाइले पूर्णता पाउने गरी सुनिश्चित गर्छौँ।
9: अन्त्यमा यहाँ र मेरो कुराकानी सुनेर बसिरहनु भएका आम विद्यार्थी शिक्षक लगायत सरकारवाला निकायलाई यहाँको सन्देश के छ यो शैक्षिक वातावरणलाई सहज बनाउने विषयमा?
8: प्रभावित क्षेत्र र उहाँहरूको अभिभावकहरू र समुदाय सबैलाई हाम्रो आग्रह, मन्त्रालयको आग्रह के छ भन्दाखेरि यस्तो अवस्थामा धैर्य भएर रहने, मन्त्रालयले अभिभावकत्व ग्रहण गर्छ, हामी यसलाई रिकन्स्ट्रक्ट गर्न र पुनर् चाहिँ स्टार्ट गर्न हामी लागि परेका छौँ। सिकाइमा हुने जुन पूर्णीय क्षति हुन्छ त्यो ग्याप फुलफिल गर्न मन्त्रालय हर प्रयत्न गर्नेछ र यहाँहरू ढुक्क हुनुहोस् भन्ने सन्देश चाहिँ दिन्छ।
0: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता बीरबहादुर धामी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ संपूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी संपूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यस क्रममा ओलीले बाढी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। आज अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटको विदुर तटीय क्षेत्रमा पुग्नुभयो। उहाँ धर्मपत्नी राधिका साक्य सहित प्रभावित क्षेत्र विदुर पुग्नु भएको हो। यस्तै नेपाली काँग्रेसका सभापति गगन थापा, विज्ञ टोली सहित बाढी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेको सीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो।
4: आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म पानी परेको हो। मध्य प्रदेशको एक दुई ठाउँमा पनि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पहाडी र हिमाली केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा सुदूरपश्चिम प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: कास्कीको पोखरा महानगरपालिका 18 गौरी चौतारा फेवातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा दुईजनाको ज्यान गएको छ। दुईजनालाई सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागढ कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोर सहितको टोली खोज तथा उद्धारमा खटिएको थियो। भारत घर भएका 26 नवदीप कुमार यादव र अर्का 26 प्रियांशु पाण्डेलाई गोताखोरले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। कारमा रहेका भारत घर बताउने 27 अनमोल कुमार यादव र 33 सूरज यादवलाई उद्धार गरी उपचारका लागि पोखराको जीएमसी अस्पताल पठाएको र अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
4: आज श्री कृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान श्री कृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्रि भनिन्छ। यस अवसरमा पाटनको कृष्ण मन्दिर सहित देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ। यसैबीच सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आज आठवाली मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा गर्ने चलन छ। दार्चुला, बैतडी, डडेलधुरा लगायतका पहाडी जिल्लामा गौरा देवीको पूजा गरी जात्रा निकालिन्छ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायले पनि ठाउँमा पर्व मनाउने गर्छन्।
5: नेपाल रेडक्रस सोसाइटीले आज 64 स्थापना दिवस मानवताको लागि एकबद्ध हौं भन्ने नाराका साथ मनाएको छ। विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा 2020 साल भदौ 19 गतेका दिन रेडक्रस तथा रेड क्रिश्चियन सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो। स्वास्थ्य सेवा, रक्त संचार सेवा तथा विपद प्रतिकार्य जस्ता महत्वपूर्ण गतिविधिहरू सञ्चालन गर्दै आएको सोसाइटीले हालै भोटेको सीमा आएको बाढीबाट प्रभावित परिवारको प्रति कार्यको लागि स्वास्थ्य स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, मनोसामाजिक परामर्श सेवा, अस्थायी आवास जस्ता क्षेत्रमा सेवा पुर्याएको जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाउनु भएको छ। मेलोनीको सरकारले आज 1413 दिन पूरा गर्दै पूर्व प्रधानमन्त्री सिल्भियो बलुस्कोनीको कीर्तिमान तोडेको हो। पछिल्लो 80 वर्षमा 68 सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बावजुद मेलोनीले सत्ता टिकाउनु भएको हो। यसैबीच सरकारले कीर्तिमान बनाएको अवसरमा मेलोनीको बर्दर्स अफ इटाली पार्टीले दक्षिणी शहर बारीमा राजनैतिक र्याली आयोजना गरेको समाचार संस्था एएफपीले जनाएको छ। इटालीमा आउँदो चुनाव अघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनैतिक शक्ति पनि हुँदाहुँदै गएको खबरमा उल्लेख छ।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछाएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाल ए टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मेनियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल एले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्युजिल्यान्ड एसँग खेल्नेछ।
4: र जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितका पदाधिकारीले तिरुवनन्तराष्ट्रिय विमानस्थल पुगेर आज नेपाली टोलीलाई विदाई गर्नुभयो। विदाई कार्यक्रममा नेपाली कराते खेलाडी एरिका गुरुङले आफ्नो मेहनत अनुसार नतिजा आउने भन्दै आफ्नो सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छिन्। एसियाली खेलकुद जापानको नागोया आइसी सहरमा 1 सेप्टेम्बर 17 अक्टोबर 4 आयोजना हुँदैछ। यसपटकको एसियाली खेलकुदका लागि नेपालबाट 22 खेलका 136 खेलाडी सहभागी हुँदैछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढीको 10 दिन त्रिशुली 3A को सुरुङबाट 2 जीवितै उद्धार। एउटा शव पनि निकालियो। अहिलेसम्म ज्यान गुमाउने संख्या 1287 पुग्यो।
4: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो। तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह।
5: बाढी पीडितको पुनर्स्थापना का लागि जग्गा पहिचान गर्न समिति गठन। प्रभावित क्षेत्रमा छिट्टै शैक्षिक पुनर्स्थापनाका कार्यक्रम अघि बढाउने शिक्षा मन्त्रालयको तयारी।
4: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कीर्तिमान। दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व।
5: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार। एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: पक्ष न विपक्ष
1: सधैं निष्पक्ष निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडी नगरपालिकाले बाढीबाट प्रभावितलाई एकमुष्ट 43,98,206 रुपियाँ सहयोग गर्ने, चितवनमा भेटिएको कङ्कालको डिएनए परीक्षण गर्दा खुल्यो बाबुको हत्या, दुई छोरा आरोपित पक्राउ। माडीको बरुवामा 31 संस्करणको स्टार कप फुटबल प्रतियोगिताको औपचारिक समुद्घाटन, ट्राइबेकरमा धकिलिएको समुद्घाटन खेलमा 5-4 गोलअन्तरबाट युनिक फुटबल क्लब विजयी। नारायणीमा बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर महानगरपालिका, पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु। र त्रिशुली र स्याप्रो बेसी सडक खुलाउन स्थानीयको अवरोध, बढ्दैछ सम्पर्कविहीनको संख्या, झण्डै 4 खर्बको भौतिक क्षति। नमस्कार, बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल औषधि व्यवसाय संघले चितवन जिल्ला माडी इकाइ समितिले 10,000 रुपियाँ सहयोग गरेको छ। माडी इकाइ समितिले संकलन गरेको नगद 10,000 रुपियाँ एनसीडीए चितवन जिल्ला अध्यक्ष इन्द्रराज गौरेलाई हस्तान्तरण गरिएको हो। विपदमा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम जिल्ला समिति मार्फत सहयोग गरिएको जनाइएको छ। रकम हस्तान्तरण कार्यक्रममा एनसीडीए माडी इकाइका अध्यक्ष सम्बुतिवारी, कोषाध्यक्ष रेखीराम थापा, सचिव लोकबहादुर छेत्री लगायत समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। विपदको समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै माडी इकाइले आफ्नो तर्फबाट सहयोग गरेको हो। माडी नगरपालिकाले रसुवाको भुटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एकमुष्ट 43,98,206 रुपियाँ सहयोग गर्ने भएको छ। नगरपालिकाको 84 नगर कार्यपालिका बैठकले राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले विपदको कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न सबैलाई आग्रह समेत गरेको छ। बैठकको निर्णय अनुसार नगरपालिकाको विपद व्यवस्थापन कोषबाट 10,00,000 र जनप्रतिनिधिहरूमध्ये नगर प्रमुख तथा उपप्रमुखबाट 10 दिन बराबरको सेवा सुविधा, वडा अध्यक्षहरूबाट 8 दिनको सेवा सुविधा, कार्यपालिका सदस्यहरूबाट 7 दिनको तथा वडा सदस्यहरूबाट 5 दिन बराबरको सेवा सुविधा गरी 1,58,697 रुपियाँ उद्धार कोषमा उपलब्ध गराइनेछ। यस्तै कर्मचारीहरूमध्ये अधिकृतको 7 दिन बराबरको तलब, सहायक स्तरको 5 दिन र श्रेणी भिन्नहरूको 2 दिनको तलब गरी कुल 12,59,641 रुपियाँ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका शिक्षक कर्मचारीहरू 19,79,89,868 रुपियाँ संकलन हुनेछ। र समयको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आरती आमा समूह माडी नगरपालिका छ लक्ष्मी निवासले रु 17,500 आर्थिक सहयोग प्रदान गरेको छ। समूहले उक्त रकम रसुवाका बाढी पीडितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक ट्रान्सफर विधिबाट रकम प्रदान गरेको हो। यसैबीच बाढी पीडितलाई सहयोग पुर्याउने उद्देश्यले फुलबारी आमा समूह माडिछा देवेन्द्रपुरले पनि 21,000 आर्थिक सहयोग गरेको छ। विपदको समयमा पीडित परिवारप्रति ऐक्यबद्धता सनाउँदै मानवीय सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको हो। माडीको बरुवामा 31 संस्करणको स्टार कप फुटबल प्रतियोगिताको औपचारिक समुद्घाटन भएको छ। माडी नगर प्रमुख तारक कुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको समुद्घाटन गर्नुभएको हो। समुद्घाटन हुनु पूर्व बरुवा बजार क्षेत्रमा झाँकीसहितको शोभायात्रा निकालिएको थियो। नेपाली महिलाहरूको महान पर्व तीज र जितियाको अवसर पारे स्टार स्पोर्ट्स क्लब बरुवाको आयोजनामा शुक्रबारबाट प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको समुद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब र नारायणी मोटर्स युनिक फुटबल क्लब भरतपुर खेलेकोमा युनिक फुटबल क्लब जित निकालेको हो। खेलको निर्धारित समयमा 0-0 गोलको बराबरी भएसँगै ट्राइबेकरमा धकिलिएको खेलमा 5-4 गोलअन्तरबाट युनिक फुटबल क्लब विजयी भएको हो। खेलको म्यान अफ द म्याच युनिकका हार्दिक भण्डारी घोषित हुनुभयो। प्रतियोगिता अन्तर्गत शनिबार आयोजक स्टार स्पोर्ट्स युवा क्लब माडी र युङ बोइज फुटबल क्लब देवदह खेल्नेछन्।
रसुवाको भुटीकोसी नदीमा आएको बाढीले कैयौं पशु चौपाया बगाएर नारेडी नदी किनारमा पुर्याएको छ। बाढीले बगाएर ल्याएको मृत पशु नारेडी नदी किनारमा छरपष्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो। महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्ण हरि ढकालका अनुसार भदौ 15 गतेदेखि नारेडी नदीमा भेटिएको मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो। दैनिक जेसीबी र ट्राक्टर सहित महानगर प्रहरीको टोली सो कार्यमा खटिँदै आएको उहाँले बताउनुभयो। एउटा हत्याको घटनामा डीएनए परीक्षणबाट भरतपुर महानगरपालिका 18 मृतक टेकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरू रहेको पुष्टि भएको छ। नारेडी नदी किनारमा भेटिएका हाडखोरलाई डीएनए मार्फत व्यक्ति पहिचान भएपछि हत्या भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विक्रमसम्म 2079 फागुन 19 गते भरतपुर 17 गाजीपुर स्थित नारेडी नदीको बगरमा खप्परको हड्डी, मेरुदण्डको हाड, कम्मरको हड्डी र तिग्रा यसै गरी दुवै नली खुट्टाका हाड लगायतको कङ्काल भेटिएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु भएको छ। दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाड्ने र ग्याबिन भत्काउने काम गरेपछि शुक्रबारदेखि माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो। निर्माण कम्पनी शर्मा जेबीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एक्सकाभेटरले ट्र्याक खोल्न थालिएको हो। माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन्। छेउको भागबाट 7 मिटर पर ट्र्याक खोल्न लागेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार एक देखि 10 दिनभित्र ट्र्याक खोल्ने काम सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा हुने संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा भाग लिन जाने भएपछि परराष्ट्र मन्त्रालय सोअनुसारको तयारीमा जुटेको छ। यसअघि मन्त्री परिषदले सो महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री शिशिर खनाल भाग लिने निर्णय गरिसकेको थियो। तर जलवायु परिवर्तनका कारण देशमा आएको विपदबारे विश्वको ध्यान आकर्षण गराउन प्रधानमन्त्री आफै जाँदा ठिक हुने सुझाव आएको छ। सोही सुझावका आधारमा उहाँको भ्रमणको तयारी भइरहेको हो। नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशुली 3B को सुरुङमा उद्धार कर्मीहरू 426 मिटरभित्र प्रवेश गरेका छन्। भुटेकोसीको बाढीका कारण सुरुङमा फँसेकाहरूको खोजी गर्न उद्धार कर्मी 426 मिटरभित्रसम्म पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। खोज तथा उद्धारमा सो कम्पनीका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल पनि आयोजना स्थलमा खटिनु भएको छ। 37 मेगावाटको सो आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको छ। आयोजनामा प्राधिकरण र टेलिकमको सेयर छ। आयोजनाको र टनेलमा 122 जना फँसेको आकलन गरिएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भटारमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ। निरन्तरको वर्षासँगै आएको ठूलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएको हो। पहिरोले नदीको बहाव रोकिएपछि भटार गाउँका 10-15 परिवार उच्च जोखिममा परेका छन्। पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन पगिसकेको छ भने बस्तीहरू समेत जोखिममा परेको छ। हाल नदीले पहिरो कट्टा काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। रसुवास्थित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका कवीर महर्जनको छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा उपचार सुरु गरिएको छ। बाढी आएको 10 दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई घटनास्थलमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत छाउनी स्थित सैनिक अस्पताल ल्याइएको थियो। कवीरको जीवितै उद्धार भएको खबर पाएपछि आफन्तजनहरू सैनिक अस्पताल पुगेका छन्। नेपाली काङ्ग्रेसभित्रको विवाद मिलाउने प्रयासमा नेताहरू लागेका छन्। गत पुष अन्तिम साता भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि सुरु विवादको समाधान गर्ने अन्तिम प्रयासमा नेताहरू लागेका हुन्। विवाद मिलाउनकै लागि केन्द्रीय निर्वाचन समितिले तय गरेको भदौ 24 गतेको वडा अधिवेशन सार्ने तयारी भएको छ। अविरल वर्षा र पहिरोपछि अवरुद्ध बनेको उत्तर दक्षिणी व्यापारिक मार्ग त्रिशुली स्याप्रोबेसी सुरुङ रसुवागढी सडक खुलाउन सडक विभागले युद्धस्तरमा काम गरिरहेको भए पनि स्थानीय अवरोध र भौगोलिक जटिलता मुख्य चुनौती बनेका छन्। सडक विभागका प्रवक्ता शोभराज नेउपानेका अनुसार अहिले विभागको मुख्य ध्यान बेनीघाटदेखि बेत्रावती हुँदै स्याप्रोबेसीसम्मको सडक सञ्जाल पुनः जोड्नमा केन्द्रित छ। कल्छी त्रिशुली स्याप्रोबेसी सडक खण्डको विदुर नगरपालिका वडा नम्बर 10 स्थानीय बासिन्दाले मुआवजा र क्षतिपूर्तिको माग गर्दै काम रोकेका हुन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले रसुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा प्रेस विज्ञप्तिमा बाढी बाट प्रभावित परिवार तथा समुदायको अवस्था अझै पीडादायी र चुनौतीपूर्ण रहेकाले प्रभावित सबै स्थानमा राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन आग्रह गरिएको छ।
र राहदानी विभागले हिँ भदौ 22 र 23 गति विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ। आज माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाले बाढीबाट प्रभावितहरूलाई 143,98,206 रुपियाँ सहयोग गर्ने। चितवनमा भेटिएको कङ्कालको डिएनए परीक्षण गर्दा खुले बाबुको हत्या, दुई छोरा आरोपित। माडीको बरुवामा 33 संस्करणको स्टार कप फुटबल प्रतियोगिताको औपचारिक समुद्घाटन। ट्राइबल क्लबले समुद्घाटन खेलमा 5-4 गोल अन्तरबाट युनिक फुटबल क्लब विजयी। नारेडीमा बाढीले बगाएर ल्याएको मृत पशुको व्यवस्थापन गर्दै भरत महानगरपालिका। पृथ्वीराज मार्ग अन्तर्गत कृष्ण भीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु। र त्रिशुली र स्याप्रवेशी सडक खुलाउन स्थानीयको अवरोध। बाढीबाट बढ्दै छ सम्पर्कविहीनको संख्या, झण्डै 4 खर्बको भौतिक क्षति। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock. अहिले 7 बजेको छ।
4: बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम साई। सुरुमा प्रमुख समाचार। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार। सुरुङमा खोज तथा उद्धार जारी। भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। दार्चुलाको अपि हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो, आवश्यक सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम EU राष्ट्रसँग फिर्ता माग्ने र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी पछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ भित्रबाट आज बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरी उपचार जारी राखिएको छ। सुरुमा उद्धार भएका अर्का सञ्जय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङ भित्रबाट एकजनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङ भित्र फसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज भोटेकोसी बाढी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ चिलिमे अपर त्रिशुली 1 अपर त्रिशुली 3A अपर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक पत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै मृतकका पार्थिव शरीरबाट डीएनए संकलन विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत चीन सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1295 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 186 जना, धादिङमा 65 जना, चितवनमा 359 जना, गोर्खामा 73 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 194 जना तथा भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1295 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला र 355 पुरुष तथा 453 नखुलेको गरी जम्मा 1030 वटा शव व्यवस्थापन अर्थात्

0: विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला तथा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। दार्चुलाको अपी हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। रसुवाको भोटेकोसी र त्रिशुली नदीमा आएको बाढी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपत्का लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका माध्यमको रिपोर्ट।
1: भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा भोटेकोसी बाढी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपत्का लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनु।
2: हामीले रसुवागढी नाकामा चाहिँ बाढी नाप्ने स्वचालित उपकरण राख्यौँ, बाढीले नै बगा। स्याप्रु बेसीमा राख्यौँ, बाढीले नै बगा। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान, बाढी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौँ, यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यस कारणले अब हामीले नयाँ ढङ्गले सोच्नुपर्छ। त्यो हामीले पनि अस्तिको घटनामा सूचना विदुर बेत्रावती गल्छीसम्म जहाँ क्षति भए, बस्तीहरू डुबे, त्यहाँ सूचना पठाउन सक्थेनौँ भने अझ हजारौँको संख्यामा ताती हुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरेँ, टिमुरेलाई जोगाउनको लागि, रसुवागढीलाई जोगाउनको लागि, स्याप्रु बसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
1: वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्याङ्कन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु, व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढी मात्र नभई बहु विपदहरूको जोखिम मूल्याङ्कन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
2: बहु विपद मूल्याङ्कन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठुलो विपद भयो, अत्यन्तै दुःखद छ। तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ, त्यो मौका भविष्यको लागि। त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौँ, त्यो गर्न सक्यौँ भने यो देशको लागि, विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी जलाधारहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौँ, त्यसलाई चाहिँ प्रयोग गर्न सक्छौँ र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौँ।
1: बाढी पूर्वानुमान शाखा प्रमुख पराजुरीले विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने, हिम पहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्र टावरको 24 घण्टा अनुगमन मूल्याङ्कन गर्ने प्रविधि मैत्री विज्ञ टोली खचाई एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरुरी भइसकेको उल्लेख गर्नुभयो।

0: सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यतः र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दुधकोशी, तमोर, बुढी गण्डकी, काली गण्डकी, मगु कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी गर्ने टिम सहित प्रविधि सहित जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 5-10 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन, हिम पहिरोबाट हुने विस्फोटन, तीव्र गतिको बाढीमा चाहिँ हामी त्यसमा जानैपर्छ। त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनु पर्छ।
1: भोटेकोसी जस्ता विनाशकारी बाढीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोसी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला बालबालिका परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अप्नाउन आग्रह गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढी प्रभावित क्षेत्र नुवाकोटको बिदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुभएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढी पीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरेको छ। अकल्पनीय एवं विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमाले 1,20,00,000 सरकारको कोषमा सहयोग गर्ने घोषणा समेत गरेको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। विपदका बेला बालबालिका बेचबिखन तथा ओसार पसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको हो। प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्श तथा सहयोगलाई राहत र स्थापनाको अभिन्न अङ्ग बनाउनु पर्ने सिजपको आग्रह छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आजदेखि सुरु गरिएको छ। 2 दिन रुख बाँस काट्ने र झाडी सफा गरेपछि आजदेखि ट्र्याक खोल्ने काम सुरु गरिएको 9 BC मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सडक भन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागि ट्र्याक 350 मिटर लामो र 7 मिटर चौडाइको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेबीका साइट प्रबन्ध इन्जिनियर ईश्वर नेपालका अनुसार 1 सातादेखि 10 दिन भित्रमा ट्र्याक खोल्ने काम सकिनेछ। यही भदौ 14 गते उक्त सडक भाषिएसँगै काठमाडौँसँगको सडक सञ्जाल अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले ट्राफिक व्यवस्थापन गर्न आलोफालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सडक जाम हुन नदिन र मालवाहक सवारी साधन सम्भव भएसम्म बाटोमा क्रस नहुने गरी समय व्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो। श्री कृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागरामा बस्ने प्रचलन छ। श्रीकृष्ण जन्मा अष्टमी पर्वका अवसरमा ललितपुरको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिर लगायत देशभरका श्रीकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन स्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्रीकृष्णको दर्शन गर्नुभएको छ। राष्ट्रपति पौडेलले भगवान श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्र प्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेल सहित पाटन दरबार स्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण निर्धारण गर्नुभएको हो। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वर सहित दुवोको पूजा गरेर आज अध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। गौरा पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौँमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै गौरा पर्व धुमधामका साथ मनाउन थालिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा सांस्कृतिकविद गायक नन्द कृष्ण जोशीले जानकारी दिनुभयो। कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्राइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुहामा 2 जना र घोडाघोडीमा र धनगढी उपमहानगरपालिकामा 3-3 जनामा गरी 8 जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
3: कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामी।
4: हालसम्म कैलाली जिल्लामा 8 वटा जापानिज इन्सेफ्लाइटिसका केसहरू देखिएका छन्, जसमा 3 वटा केस चाहिँ धनगढी र 2 वटा लम्कीचुवा, 3 वटा घोडाघोडीमा। घोडाघोडीको 3 वटा केस मध्ये 2 केस चाहिँ डेथ भएको छन्। यो केसहरू देखेका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा जापानिज इन्सेफ्लाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 13 स्थानीय तह केस देखा परेका स्थानमा त विशेष गर्नु परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्कमा रहन सजग रहन पनि अनुरोध गर्न चाहन्छौँ।
3: जापानिज इन्सेफ्लाइटिसबाट घोडाघोडी नगरपालिका 2 जनाको मृत्यु समेत भएको छ। नगरपालिकाको वडा नम्बर 4 र 9 3 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका 2 जनाको मृत्यु भएपछि त्यहाँ पनि सरसफाईमा जोड दिएको बताउनुहुन्छ घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार हौ।
5: घोडाघोडी नगरपालिका 4 र 9 जापानिज इन्सेफ्लाइटिस केस देखिएको थियो, देखिएपछि तुरन्त सम्पूर्ण पालिका स्तरको स्वास्थ्य कर्मीहरूसँग बसेर र पालिका स्तरमा त्यसको लागि रोकथाम नियन्त्रणको लागि हामीले सबै 1-12 सबै वडामा स्वास्थ्य कर्मी परिचालन गर्यो र सबै स्वास्थ्य कर्मीहरूले 84 स्वयंसेवकहरूलाई समुदाय स्तरमा प्रचार प्रसारको लागि सरसफाईको लागि लामखुट्टे नियन्त्रण गर्नको लागि सरसफाई अभियान सञ्चालन भइराखेको छ।
3: लम्कीचुवा नगरपालिकाको वडा नम्बर 1 र 4 2 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। 2 जनामा संक्रमण पुष्टि भएपछि लम्कीचुवा नगरपालिकाले पनि पालिकाभरि नै सरसफाई अभियानका साथै स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। लम्कीचुवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी।
6: हाम्रो लम्कीचुवा नगरपालिकाको वडा नम्बर 4 र 1 देखिएको 2 केस हो, त्यसमा चाहिँ हामीले सम्बन्धित वडामा आमा समूह हुँदै महिला स्वयंसेवी मार्फत स्वास्थ्य शिक्षा कार्यक्रमहरू पनि गरेका छौँ। त्यसपछि हामी स्वास्थ्य कर्मी सम्बन्धमा पनि स्वास्थ्य शिक्षा दिने विद्यालय स्वास्थ्य शिक्षा लगायतका कामहरू, त्यसपछि वातावरणीय सरसफाई, कीटजन्य रोग रोकथाम र नियन्त्रणलाई गर्नुपर्ने जुन हाम्रो प्रयासहरू छ त्यो चाहिँ हामीले गरिरहेका छौँ।
3: जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले जानकी गाउँपालिकाले समुदायमा लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ भने विद्यालय स्तरमा विद्यालय नर्सले जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपायका बारेमा जानकारी गराइरहनु भएको छ। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी।
7: लामखुट्टेको लार्भा खोजेर नष्ट गरे कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टा खुल्टीहरू पुर्ने पानी जान नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ।
3: जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले हामी सबै नागरिकले लामखुट्टेको टोकाइबाट बस्न आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
2: राहदानी विभागले यही भदौ 22 र 23 गति विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले आज सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा पनि नियमित सञ्चालन हुने जानकारी दिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताउनु भएको छ। ट्रम्पले लामो समयदेखि युरोपेली राष्ट्रहरूसँग युक्रेनलाई पश्चिमी सहयोगको लागतको ठूलो हिस्सा वहन गर्न माग गर्दै आउनु भएको छ। 4 वर्ष पहिले युक्रेनमा रुसले आक्रमण गरेदेखि रुस र युक्रेन बीचमा युद्ध जारी छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफूले यो निर्णय लिएको लेख्नु भएको छ। पोस्टमा राष्ट्रपति ट्रम्पले इरान सँगको युद्धमा अमेरिकी सैन्य बलमा गोला बारुदको अभाव छ भन्ने रिपोर्टहरूलाई पनि अस्वीकार गर्नुभएको छ। युक्रेनको राजधानी कियेभमा रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ। यसअघि मुख्यत राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि कियेभवासी 24 घण्टा हवाई आक्रमणको त्रास र अवरोधमा परेको छ। त्यसै गरी रुसले तीव्र गतिमा उड्ने जेट सञ्चालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको हो। हवाई आक्रमणको साइरन, विस्फोट र हवाई प्रतिरक्षाको आवाज अब सहरको दैनिक जीवनकै हिस्सा समेत बनेपछि थप चिन्ता बढेको छ। आक्रमणका कारण यातायात समेत प्रभावित भएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन हवाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रुपियाँ सहयोग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्ले नेपाल सरकारका तर्फबाट हवाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रकम रसुवा भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको छ। त्यसै गरी बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा विनाशकारी बाढी तथा पहिरो पछि जारी राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सहयोग प्रदान गरेको बंगलादेश सरकारले जनाएको छ। सरकारले रसुवा भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका 20 वटा झलुङ्गे पुलको मर्मतको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। यही भदौ 10 गते आएको बाढीले मुङलिङदेखि टिमुरेसम्म रहेका 64 वटा झलुङ्गे पुल मध्ये 53 वटा झलुङ्गे पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 वटा झलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। ती पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यादेश 5 वटा झलुङ्गे पुलहरू 1 महिनाभित्र मर्मत सम्पन्न गर्ने गरी काम अघि बढेको छ। त्यसै गरी पुननिर्माण गर्नुपर्ने 33 वटा झलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको भाव पुनः वृद्धि गरेको छ। फार्मको समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अण्डाको भावले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रुपियाँले वृद्धि गरिएको छ। यो वृद्धि सँगै अण्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नु परेको संघले दावी गरेको छ। अहिले 15 रुपियाँ बढेर 605 रुपियाँ पुगेको छ। त्यसै गरी ठुलो अण्डा प्रति क्रेट 575 बाट 590 रुपियाँ पुगेको छ भने मिडियम अण्डाको मूल्य 535 बाट 550 रुपियाँ कायम गरिएको छ। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौँको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पनि जाँचबास गर्न सकिने भएको छ। त्यसका लागि भन्सार विभागले सड़क मार्ग तोकेको छ। यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचबास नगरी सिधै काठमाडौँ ल्याउन सकिने भएको छ। विभागका अनुसार भन्सार नियमावलीले तोकेको शर्त प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहन को सुविधा दिने निर्णय गरिएको हो। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन संकलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न कोशेली गृह निर्माण गरेको छ। प्रदेश सरकारको 1,34,00,000 लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोशेली गृहले त्यस क्षेत्रमा रोजगारी सृजना र आर्थिक समृद्धिमा योगदान पुर्याउने बताउनु भयो। स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्नबालीको संरक्षण प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोशेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोणबाट महत्वपूर्ण हुने स्थानीयहरूको विश्वास छ।
2: उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अझै बमबाट।
10: पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग एनबीएलको पहिलो संस्करण शुक्रबारदेखि काठमाडौँमा शुरू भएको छ। नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना भएको एनबीएलको पहिलो संस्करण 6 टोलीले प्रतिस्पर्धा गर्दैछन्। लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप दार कोषमा जम्मा गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ। भुटानमा जारी सेन्टर एसिया भलिबल संघ काबा बीच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोलीले जित निकालेका छन्। शुक्रबार नेपालका दुवै टोलीले भुटानलाई 2-0 सोझो सेटमा पराजित गरेका हुन्। पहिलो खेलमा भावना डागी र सुनिता डागीको जोडीले किन्ले र रेन्चेको जोडी विरुद्ध 21-12 21-8 को सहज जित निकाल्यो। त्यसै गरी दोस्रो खेलमा कमला पुन र कोपिला राणाको जोडीले एकतर्फी जित निकाल्ने क्रममा भूकर्मा र डिजेनको जोडीलाई 21-5 21-16 निराशा बनायो। शुक्रबार नै पुरुषतर्फ झमन सिंह दर्जी र शरण कार्कीको जोडीले भारतसँग सोझो सेटमा हार बिहोर्दा भुटानलाई सोझो सेटमै पराजित गर्यो। यता महेन्द्र श्रेष्ठ र राजकुमार निरोलाको जोडीले भने बङ्गलादेशसँग 2-1 सेटमा निराशा बन्यो। दक्षिण अस्ट्रेलियासँगको एक दिवसीय खेलमा नेपाल ए 138 रनले पराजित भएको छ। 260 रनको लक्ष्य पछ्याएको नेपाल ए 121 रनमै अल आउट भएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। नेपालले पहिलो खेलमा अस्ट्रेलियन घरेलु टोली तास्मानिया विरुद्ध 1 विकेटको हार बिहोरेको थियो। नेपालले तेस्रो एक दिवसीय खेल आइतबार न्युजिल्यान्ड ए विरुद्ध खेल्ने तालिका छ। आसन्न एसियाली खेलकुदको तयारीका लागि नेपाली राष्ट्रिय कराते टोली जापान प्रस्थान गरेको छ। शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यमा विदाई गरिएको थियो। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलमा उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गर्दै प्रतियोगिताको नतिजालाई लिएर अनावश्यक दबाव नलिन खेलाडीलाई जोड दिनुभयो। कराते टोलीले टोकियो स्थित सितोरियो कराँतेको मेन डोजोमा सेप्टेम्बर 6-16 फर्सीसँग गर्नेछ। त्यसपछि टोली एसियाडको उद्घाटन समारोहमा सहभागी हुन सेप्टेम्बर 17 नायोगा पुग्नेछ। उद्घाटन समारोह सेप्टेम्बर 19 हुनेछ।
11: यस्तै चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि सिराहाको सहलेस युथ क्लबले उचालेको छ। जितसँगै सहलेसले 7,2,083 रुपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा पाँच थरको फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै सहलेसले उपाधि कब्जा गरेको हो। उपविजेता बनेको फिदिमले 3,52,083 रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। खेलको 69 मिनटमा सहलेसका फागुराम थारूले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो। लाखे जात्राका अवसरमा भदौ 12 सञ्चालित प्रतियोगितामा भारतको एक टिम सहित 8 सहभागी रहेको आयोजक लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.5, वर्षा 1.4 मिलिमिटर, काठमाडौँको 26.7 डिग्री सेल्सियस, न्यूनतम 19.9, वर्षा 4.4 मिलिमिटर, पोखराको अधिकतम 31, न्यूनतम 22.6, वर्षा 3.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.1, न्यूनतम 23.2, वर्षा 14.3 मिलिमिटर, र दिपायलको अधिकतम 32.6, न्यूनतम 23.8, वर्षा 11.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार, सुरुङहरूमा खोज तथा उद्धार जारी। भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो, आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम EU राष्ट्रसँग फिर्ता माग्ने र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। हवस् त, नमस्कार।
12: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
13: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
12: कहाँ गएर के सिप सिकौ भन त अब।
13: होटल ट्रेनिङ
12: सिका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ, साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
14: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
15: माडी फ्लेक्स एन्ड कम्प्युटर
14: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
15: मारी फ्लेक्स एन्ड कम्प्युटर
14: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
15: मारी फ्लेक्स एन्ड कम्प्युटर
14: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
16: मारी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056 50 10 60

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। त्रिशुली 3A को सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई। रसुवा बाढीमा परेर उपचारारत दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या 1294 नाग्यो।
1: करिब 5000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यस्तै गरेर तपाईँको नुवाकोटको, त्यस्तै गरेर विदेशी नागरिकहरू पनि चाहिँ।
0: भोटेकोसी बाढीपछि चीनमा फँसेका 155 नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए। बाढीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनियो। सतर्कता अपनाउन आग्रह।
2: पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हाम्रो तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
0: रसुवा बाढी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लेन्दी खोलामाथि दुई ताल तत्कालका लागि जोखिमपूर्ण नरहेको बाढी पूर्वानुमान शाखाको भनाई।
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ, औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
0: र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार। साउथ अस्ट्रेलियासँग 138 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसी बाढीपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि नेपालले यथाशीघ्र ठूलो धनराशि अन्तर्राष्ट्रिय सहयोगबाट पनि जुटाउने पर्छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग राम्रो खालको सम्बन्ध कायम गर्नुपर्दछ। साथै केही समयपछि दात्री सम्मेलन लगायतका सहायताका सम्भावना खोज्न सदुपयोग गर्नु उचित हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: लाङटाङको उत्तरी क्षेत्रमा हिम चट्टान खसेर बनेको लेन्दी खोलामाथिको दुई ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका प्रमुख विनोद प्राजुलीका अनुसार चिनिया टोलीले गरिएको अवलोकनमा तल्लो तालबाट अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह केही बढे पनि खतरा तहमा पुगेको छैन। माथिल्लो ताल करिब 0.19 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। पानीको सतह करिब 2 मिटर बग्दा त्यहाँ करिब 6 लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। चिनिया टोलीले तालको अवस्था निरन्तर निगरानी गर्दै नेपाली पक्षलाई जानकारी दिइरहेको छ। हालसम्म तालका कारण जोखिम नरहेको उनीहरूको सुझाव रहेको उहाँले सिआइएनसँग बताउनुभयो।
3: त्यहाँ दुईवटा तालहरू बने र पहिलो ताल अलि बढी जोखिमको ताल फुट्यो, दोस्रो ताल चाहिँ अलिकति माथि छ र कम जोखिममा देखिन्छ। अब त्यसबाट जोखिम त कायम छ, तर जोखिम चाहिँ कम भएको मान्न चाहिँ सकिन्छ। अब 10 गते जस्तै बाढी आउने सम्भावना चाहिँ तत्काल नदेखिएको र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल, त्यो फुटिहालेमा पनि त्यति ठुलो बाढी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन। अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्न सकिन्छ, तर जोखिम अन्त्य भएको मान्न चाहिँ सकिँदैन।
6: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ, औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
5: गत 10 भदौमा रसुवा बाढीपछि नेपाल चीन सिमाना नजिक 2 ताल बनेका थिए। त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भोटेको सीमा अर्को बाढी आएको थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा अन्तिम बिन्दुसम्म कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ। फँसेकाहरूको खोजी तथा उद्धारको काम निरन्तर अघि बढे पनि अन्तिम बिन्दुसम्म पुग्दा थप व्यक्ति फेला नपरेको सेनाले जनाएको हो। भूमिगत विद्युत गृहमा फँसेका मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए। निरन्तर 9 दिनको प्रयास पछि आज बिहान सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ। प्राधिकरणका अनुसार अझै 42 जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फसेको हुन सक्ने अनुमान भए पनि अन्तिम बिन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ। उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ। निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ। यसैबीच रसुवा बाढीमा परेर घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एकजना गरी दुईजनाको मृत्यु भएको हो। मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। यस्तै रसुवाको भोटिकुसी नदीमा आएको बाढीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार्य व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सिआइएनलाई जानकारी दिनुभयो।
1: अहिलेसम्म 1,294 जनाको चाहिँ शव विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये शनाक्त भई बुझिलिएको शवको संख्या जम्मा 88 मात्रै छ र बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई शनाक्त गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ। त्यसै अहिले पनि करिब 5,000 बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यस्तै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ। त्यसै जलविद्युत आयोजनामा पनि करिब 900 बढी मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ, भनेको सम्पर्कविहीन हुन्छ। उहाँहरूको खोजबिनको काम चाहिँ चलिराखेको छ। टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ। जस्तो कि नेपाली सेनाले 3,900 बढी, त्यस्तै नेपाल प्रहरी 4,000 बढी, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800 बढी, भनेको करिब 12,000 बढी मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,655 बढी व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ।
5: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारामा पहिरोले चौलानी अर्थात् चमेलिया नदी थुनिदा 8 घरलाई सुरक्षित स्थानमा सारिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम कायमै रहेको छ। जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सिआइएनलाई जानकारी दिनुभयो।
2: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी थुन्न सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेको छ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नुहुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हाम्रो तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि यो सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
5: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढीपछि चलिरहेको राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोसी बाढी पीडितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढीका कारण जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोसी बाढीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। तादिङका 1 जना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर 1 बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37, मयन यादवले 20, दीपक डुम्रेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोन्सनले 3 विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल एका रसिद खानले 2 जना श्रीजन घटकल, नारायण जोशी, पवन शर्पा र लोकेश बमले 1-1 विकेट लिएका हुन्।
7: सन्तोषी रावल
0: बाढीपछि मनमा पनि असर, डर आतिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
8: यदि कसैलाई यो समस्या भयो भने व्यक्ति या स्वास्थ्यकर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेलिकन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
0: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह, जानकारी सहितको विशेष सामग्री, रसुवा बाढीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
0: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: मिलिजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईँलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ्ने जस्ता समस्या भइरहेको छ? यदि त्यसो हो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौँ।
8: भोटेकोसीमा बाढी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसहयोग गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन, यता सङ्घीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्याहरू त्यहीँ हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अर्को चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर चाहिँ त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार भित्रबाट त्यहाँ त्रिशुली अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजातको माध्यमबाट चाहिँ कठिनाइ होला। अझ त्रिशुली अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ र आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्यकर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेलिकन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ। खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्यको सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्यकर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्यकर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिएको हुन्छ। त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा लगनखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ। अर्को चाहिँ जस्तो केही नम्बरहरू छन्, यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घन्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ। अर्को बालबालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढी पीडित जुन समूह छ त्यो समूहमा मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बालबालिकाहरू पनि हुनुहुन्छ। बालबालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बालबालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइराखिएको छ र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ। अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115, त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115।
7: तपाईँ भोटेकोसी बाढी प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ। विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19, 20 र 21 गते सार्वजनिक बिदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मर्मतमा सरकारले काम थालेको छ। यही भदौको 10 गते आएको बाढीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोबान मास्टर, कालिका स्थान, मलिङ्गा मजुवाटार, केउरेनी गहते र पिमलटार जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मर्मत गरिनेछ। यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। बाढीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाइमा विशेष ध्यान दिनुपर्दछ। खानेपानीदेखि खानेकुरा, लगाउने लुगा सबैमा सरसफाइमा विशेष ध्यान दिनुपर्दछ। महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाइमा बढी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ। संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्दछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाइमा कसरी ध्यान दिने?
10: जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ डिस्चार्ज भनेको
0: सेतो पानी बग्ने।
10: हजुर, सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त मैले दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ।
0: रसुवा बाढीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ। सिआइएन को साझा खबर सुन्दै गर्नुहोला।
11: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा। विनाशकारी बाढीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नु हुँदैन। अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ। बाढीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ? संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने? यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठसँग कुराकानी गरेका छौँ।
10: सबभन्दा सुरुमा त इन्फेक्सन हुन्छ, अनि इन्फेक्सनको एकदम प्राइमेरी कुरा भनेको चाहिँ पेट दुख्ने, अनि त्यसपछि गनाउने, तल चिलाउने, अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ डिस्चार्ज भनेको
0: सेतो पानी बग्ने।
10: हजुर, सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त मैले दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ। अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ, 4-5 दिनमा खाएपछि बिसेक हुने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो।
0: त्यो हुने बित्तिकै
10: त्यो भन्ने, त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन, इभन काठमाडौँमा पनि थाहा हुँदैन, आफ्नै दिदी बहिनीलाई थाहा हुने,
0: चिलाउने, गनाउने, पानी आउने, सेतो पानी बग्ने।
10: हजुर, त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन। त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकेन भने पनि, ल फर इक्जाम्पल सरसफाइसम्म गर्न सकिएन, इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ, यो के हो त, इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो।
0: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्छ, नभए त्यसले जटिलता पनि ल्याउने भयो।
10: हजुर, त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो।
0: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो, संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ, त्यो उपचार समयमै पाइएन भने
10: होइन। क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठीघरको मुखको क्यान्सर भनेर बुझिन्छ। पाठीघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन, त्यो चाहिँ भाइरसले हुन्छ,
0: एचपिभी
10: भाइरसले हुन्छ, र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि, फेरि शारीरिक सम्बन्ध भएपछि मात्रै त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर अनि पाठेघरमा चाहिँ बिस्तारी तपाईँ आजको आज हुने होइन आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ. त्यही भएर त्यो भनेको भिन्दै छुट्टै कुरा भयो र यो सरसफाइको पाटो चाहिँ भिन्दै कुरा भयो.
12: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन प्रजननको स्वास्थ्य यौन स्वास्थ्यको कुरा पनि छ. त्यसपछि अर्को भनेको सुत्केरी महिला गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ?
10: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ एएनसी केयर भन्छ पिएनसी केयर भन्छ. त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ. त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन. साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ टिटी लाउनुपर्ने हुन्छ अर्को भ्याक्सिनेसन हुन्छ त्यो कुरा पनि एकदमै याद गर्नु पऱ्यो. त्यो चाहिँ अब त्यहाँ त अहिले छैन. त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँहरूले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ. अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ थोरै हुन्छ. त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ. त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति लाइक कुन फेजको महिला हुन्छ जस्तै कुन महिनामा हुनुहुन्छ पाँच महिनामा हुन्छ छ महिनामा हुनुहुन्छ कुन बेला त्यो सुई लाउनुपर्ने छ त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ. इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन. अनि साथसाथै अब खानपिन उहाँहरूलाई त खानपिनलाई त अब पोसिलो कुरा चाहिने हुन्छ. मैले अब भ्याक्सिन भनिहालेँ चेकअप भनिहालेँ मिनिमम चारदेखि आठवटा चेकअप त नौ महिनासम्म चाहिन्छ. उहाँहरूले अहिलेसम्म कुन फेजमा हुनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो एएनसी चेकअप भयो जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ त्यो चेकअप अहिलेसम्म कतिवटा भयो. अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग
12: केही पनि छैन. एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन.
10: हजुर. त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो यतिचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ. त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला फर इक्जाम्पलको लागि. त्यो कतिवटा गरिसकेँ भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्य कर्मीलाई भन्नुभयो भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ. त्यो दुइटा कुरा भयो एएनसी चेकअपको कुरा भयो अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो एकदमै इम्पोर्टेन्ट. अब साथसाथै खानपिन खानपिन त त्यत्रो हजारौँ मान्छेमा खानपिन त गाह्रै छ. त्यही पनि
12: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि त्यो त पर्याप्त भएन नि त
10: भएन. हजुर.
12: अनि त्यसमाथि अब गर्भवती र सुत्केरी दुवैको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो.
10: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन. गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ. खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि जुन
12: संवेदनशील समूह त्यो भनेको चाहिँ महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति
10: उहाँहरूलाई चाहिँ एकदमै पहिले उहाँहरूलाई चाहिँ प्रायोरिटी दिनु पर्यो होइन. उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ जस्तै दुई टाइम खाना भन्नुभयो उहाँहरूलाई तिन टाइम चाहिन्छ कि पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन. त्यही भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ निकाय जुन सम्बन्धित निकाय छ त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन. पहिले चाहिँ हामी प्रेग्नेन्टमै छौँ कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि टन्नै पैसा आएको छ. अब त्यो पर्याप्त छ छैन त उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन. तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवाज
12: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्नु पर्यो
10: हो आफूले आवाज चाहिँ उठाउनु पर्यो किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन त्यही सँगै बस्नु भएको मान्छेलाई पनि थाहा हुँदैन उहाँहरूले पनि भन्नु चाहिँ पर्छ.
13: त्रिशुली एको सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई. रसुवाबाडीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ. मृत्यु हुनेको संख्या 1294 नाघेको छ. भोटेकोसी बाढीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन्. बाढीपछि चिनी अभाव हुन नदिन सरकारले तयारी सुरु गरेको छ. दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनियो तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ. रसुवा बाढी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन गरिएको छ। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लेन्दे खोलामाथिका दुई ताल तत्काल जोखिमपूर्ण नरहेको बाढी पूर्वानुमान शाखाको भनाइ छ। र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: त्रिशुली 3A जलविद्युत आयोजनामा फसेका दुईजनाको उद्धार, भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 1294 पुग्यो, अझै 5898 जना सम्पर्कविहीन।
0: बाढी पीड़ितका लागि संयुक्त राष्ट्रसंघ साझेदार निकायद्वारा करिब 7 अर्ब बराबरको आकस्मिक अपील, अस्थायी बसोबासका लागि जग्गा खोज्न समिति गठन।
1: जसपाका 4 प्रदेशसभा सदस्य सहित 21 जना प्रतिनिधि निष्कासित, बाढी पीड़ितलाई जसपाले 21 लाख रुपियाँ सहयोग गर्ने।
0: इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा यु पनि सामेल, युले आफ्नो मूल्य मान्यता त्यागेको इरानको आरोप।
1: र काभा बीच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोली विजयी, नेपाल भलिबल लिग एनपीएलमा सगरमाथाको विजय शुरूआत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लांगटांग हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भोटेकोशीमा विनाशकारी बाढीका कारण त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको 10 दिनमा उद्धार गरिएको छ। आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनको उद्धार गरिएको हो। उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए। यही भदौ 10 गते भोटेकोशीमा आएको बाढीले माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका थिए। उद्धार लगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा रहेका दुवैको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ। उद्धार भएपछि श्रीमानलाई भेट्न सैनिक अस्पताल पुग्नु भएकी महर्जनकी श्रीमती हिरा शोभाले कबीर सकुशल फर्कदा परिवारमा खुसी खुसीमा नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँले श्रीमानले सुरुमा आफूलाई चिन्न नसके पनि अहिले अवस्था ठिकै रहेको बताउनुभयो। उहाँले खुट्टामा थोरै चोट र शरीर समेत पहेँलो भएका कारण चिकित्सकको निगरानीमा रहेको जानकारी दिनुभयो।
3: अघि त्यतिकै हेल्पफुल ल्याउनु भयो, मैले त्यहाँ चित्त गएँ, तर उहाँको त्यति थाहै भएन, मलाई नै चिनेन उहाँले, मलाई के भएको म कहाँ छु, म त त्यति बोल्नु भयो, केही बोल्नु भयो।

0: निर्माण गरिरहेको छ। आयोजनाको क्वार्टर र टनेलमा 122 जना फँसेको आकलन गरिएको छ। आयोजनामा फँसेका कर्मचारी कामदार खोज्न 89 सैनिक र 3 जना गैर सैनिक उद्धारकर्मी खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेर त्यहाँसम्म पुग्न एस्कभेटर छिराउने प्रयास गरिरहेको बताइएको छ।
1: भदौ 10 गतेको भटेको सिपाडीबाट देशभर 7,570 घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार क्षतिग्रस्त घरधुरीका आधारमा 32,933 नागरिक प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।
2: प्रारम्भिक आकलन अनुसार बाढीबाट 7,570 घरहरू पूर्ण रूपमा क्षति भएको देखिएको छ। क्षतिग्रस्त घर दूरीहरूको आधारमा हेर्दा प्रत्यक्ष रूपमा 32,933 जनसङ्ख्या प्रभावित भएको देखिन्छ। यो विस्तृत क्षति आकलन भने होइन। त्यसै गरी 48 वटा सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये 35 वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 13 वटामा आंशिक क्षति पुगेको छ। यो क्षेत्रमा 18 वटा विद्यालयलाई समेत बाढीले क्षति पुर्याएको छ। क्षतिग्रस्त विद्यालयहरू मध्ये 11 वटा पूर्ण रूपमा क्षतिग्रस्त छन् भने 7 वटामा आंशिक क्षति पुगेको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा पनि क्षति पुगेको देखिएको छ। 4 वटा पूर्ण र 3 वटा आंशिक गरी जम्मा 7 वटा स्वास्थ्य संस्थाहरूमा क्षति पुगेको छ। सडकको कुरा गर्दा सो क्षेत्रमा 55 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुल र 68 वटा झोलिङ्गे पुलमा क्षति पुगेको छ।
1: कृषि क्षेत्रमा 1,806 हेक्टर कृषि योग्य जमिनमा बाढीले क्षति पुर्याएको अनुमान गरिएको छ। यसबाट 7,686 मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आकलन गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो।
2: बाढीले 1,806 हेक्टर कृषि योग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ भने यसबाट 7,686 मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आकलन गरिएको छ। 5 वटै जिल्लामा पशु तथा कुखुरा पालनमा पनि प्रभाव पर्ने देखिन्छ। प्रभावित क्षेत्रमा 17 वटा बैङ्कका शाखाहरू पनि प्रभावित भएका छन्।
1: ऊर्जा र वित्तीय क्षेत्रमा पनि बाढीको गम्भीर प्रभाव देखिएको छ। बाढीका कारण 783 मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। यस अन्तर्गत 13 वटा जल विद्युत आयोजना, 1 सोलर प्लान्ट र 2 प्रसारण लाइनमा क्षति पुगेको छ।
0: रसुवाको भोटेको सीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या 1,294 पुगेको छ। प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ। चितवनमा 359 जनाको शव फेला परेको छ। अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा 221, नवलपरासी पश्चिममा 212, नुवाकोटमा 184, रसुवामा 140, गोर्खामा 73, धादिङमा 67 र तनहुँमा 38 जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म 96 जनाको मात्र शनाखत भई आफन्तले बुझेका छन्। विपदमा परेकाहरूको खोज र उद्धारका लागि सरकारले 21,421 सुरक्षाकर्मी परिचालन गरेको छ, जसमा नेपाली सेनाका 9,287, नेपाल प्रहरीका 7,931 र सशस्त्र प्रहरी बलका 4,203 जना सहभागी छन्। हालसम्म कुल 13,095 जनाको जीवितै उद्धार गरिएको छ। प्राधिकरणको विवरण अनुसार अझै 5,053 जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा रसुवाका 2,130 जना, नुवाकोटका 2,340 जना र 583 जना विदेशी नागरिक रहेका छन्। बाढीबाट घाइते भएका 5,663 जनाको उपचार गरिएको छ, जसमध्ये 3,266 जनाको नेपाली सेना, 2,083 जनाको सशस्त्र प्रहरी र 314 जनाको विभिन्न अस्पतालमा उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 37 वटा होल्डिङ सेन्टरमा हाल 4,627 जनाले आश्रय लिइरहेका छन्।
1: बाढीले पाइपलाइन बगाएपछि पानीको अभाव भएको नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा भने दूषित पानी पाइएको छ। नुवाकोटमा रहेका होल्डिङ सेन्टरमा खाने पानीका 15 वटा नमुना परीक्षण गर्दा 5 वटा नमुना दूषित पाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। 10 वटा नमुना भने प्रयोग योग्य रहेको र दूषित पानी भएका ठाउँमा मन्त्रालयले शुद्धिकरणका लागि आवश्यक व्यवस्थापन समेत गरिसकेको जनाएको छ।
0: संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरूले आज 4 करोड 96 लाख अमेरिकी डलर

0: करिब 7 अर्ब 54 करोड रुपए बराबर को आकस्मिक अपील सार्वजनिक गरेका छन्। भदौ 10 गते भटिकोशी र त्रिशुली नदी में आएको विनाशकारी बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा बढी नागरिक सम्म जीवन रक्षक सहायता पुर्याउने उद्देश्यले उक्त अपील गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार पारिएको 4 महिने यो योजनाले सरकारले पहिचान गरेका तत्कालका प्राथमिकतालाई सम्बोधन गर्नेछ। उच्च हिमाली भेगका बस्तीमा हिउँद सुरु हुनु अघि थप कष्ट र सरुवा रोगको जोखिम रोक्नु यसको मुख्य ध्येय रहेको संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पिटर्स याहियाले बताउनुभयो। संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वयमा रहेर काम गरिरहेका छन्। तत्कालको कष्ट कम गर्न र जोखिममा रहेका समुदायको सुरक्षा गर्न यो संयुक्त योजनाले विभिन्न क्षेत्रका अत्यावश्यक मानवीय आवश्यकतालाई सम्बोधन गर्नेछ। स्थानीय बजार सञ्चालनमा रहेका ठाउँमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद उपलब्ध गराइनेछ, जसबाट परिवारले आफ्नो आवश्यकता अनुसार सामग्री किन्न सक्नेछन् र स्थानीय अर्थतन्त्र पनि चलायमान हुनेछ। हिउँद लाग्नु अघि विस्थापित परिवारलाई जाडोबाट जगाउने अस्थायी आवास सामग्री वितरण गरिनेछ भने विद्युत नपुगेका ठाउँमा घर परिवारलाई सौर्य उपकरण उपलब्ध गराई बत्ती र आधारभूत ऊर्जाको व्यवस्था मिलाइनेछ। क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धिकरण प्रणालीको जडान र सरसफाई सामग्री वितरण मार्फत पानीजन्य रोगको फैलावट रोकिनेछ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: ढुक्को होइन, ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भुटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव प्राध्यापक दामोदर वाग्ले सदस्य सचिव पनि रहेका छन्। मन्त्रालयका अनुसार समितिलाई बाढीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको छ।
3: रसुवाको भट्टेकोशीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि चिनिया संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट सीएफआरटीले 27 टन राहत सामग्री लिएर आज काठमाडौँ आइपुगेको छ। सीएफआरटीले सञ्चालन गरेको 8.26 नेपाल मड स्लाइड रेस्क्यू अपरेसन अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। बाढीको लेदो र रसुवा मा रहेको ढुङ्गा सहितको तीव्र बहावले बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा मूल्याङ्कन र राहत वितरण सुरु गरेको थियो। पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा 175 तिरपाल, 1000 कम्बल, 1000 न्यानो कपासका कोट, 1000 आपतकालीन मानवीय राहत बाकस र 6000 मेडिकल प्याकिङ ब्याग रहेका छन्। करिब 27 टन तौलका यी सामग्रीको मूल्य 10 लाख चिनिया युआन भन्दा बढी रहेको सीएफआरडीले जनाएको छ। नेपाल सरकारको विपद व्यवस्थापन संयन्त्रको समन्वयमा सामग्री रसुवा प्रभावित क्षेत्रमा पठाइने उक्त संस्थाले जनाएको छ।
4: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भटिकोशी नदीमा आएको विनाशकारी बाढीमा विपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा प्रेस विज्ञप्तिमा बाढीबाट प्रभावित परिवार तथा समुदायको अवस्था अझै पीडादायी र चुनौतीपूर्ण रहेकाले प्रभावित सबै स्थानमा राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन आग्रह गरिएको छ। सिजपले विपदमा परेका बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड़ दिएको छ। परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित संरक्षण, परिवारसँग पुनर्मिलन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गर्न पनि सम्बन्धित निकायको ध्यान आकर्षण गराइएको छ। विपदका बेला बालबालिका वेशविघन तथा अवसर प्रसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अपनाउन अभियानले आग्रह गरेको छ।
3: जनता समाजवादी पार्टी जसपा नेपालले पार्टीको नीति, सिद्धान्त, विधान तथा निर्णय विपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका 4 प्रदेशसभा सदस्य सहित 21 जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। ललितपुरको बालकुमारीमा भदौ 16 18 गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभा निर्वाचन 2082 क्रममा पार्टीको नीति, सिद्धान्त, विधान संविधान निर्णय तथा निर्देशन विपरीत कार्य गरेको र लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्दै सरकारमा समेत सहभागी भएको भन्दै रूपन्देही 3-1 निर्वाचित सन्तोष कुमार पाण्डे समानुपातिक तर्फकी हेमा बेलवासी केसी बाँके 2-1 निर्वाचित भण्डारीलाल अहिर र बाँके 2-2 निर्वाचित आदेश कुमार अग्रवाललाई कार्यवाही गरिएको हो। त्यस्तै पार्टीको निर्णय विपरीत गतिविधि गरेको भन्दै सिराहा पर्सा खोटाङ भोजपुर उदयपुर इलाम र सुनसरीका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्य सहित अन्यलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय बैठकले गरेको छ। जसपाले रसुवाको भोटेकोसी बाढी पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा 21,00,000 रुपियाँ सहयोग गर्ने निर्णय पनि गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: बात जिस हो डिश हो खुशी को कनेक्शन
1: यू हो था संचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार गृह मन्त्रालयले 6 जिल्लामा प्रमुख जिल्ला अधिकारी तोक्दै सहसचिव र उपसचिव गरी 58 जनाको सरुवा गरेको छ दैलेखका सिडिओ बद्रीनाथ गैरे गुल्मी र गुल्मीमा कार्यरत आनन्द सारूलाई दैलेखको सिडिओमा सरुवा गरेको छ दुवैजना राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव हुन् रोल्पाको सिडिओमा कार्यरत सहसचिव वासुदेव दाहाल पाँचतर सरुवा भएको छ यस्तै 7 जिल्लाको सिडिओ बनाउँदै उपसचिवहरूलाई पठाइएको छ त्यसबाहेकका सहायक प्रमुख जिल्ला अधिकारी सहितका जिम्मेवारीमा 48 उपसचिवको सरुवा भएको छ
2: दार्चुलाको अपि हिमाल गाउँपालिका एक भटार स्थित चौलानी नदीमा पहिरो खस्दा नदी आधा थुनिएको छ पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ प्रमुख जिल्ला अधिकारी भरतराज पौडेलले जारी गरेको सूचनामा विपदको समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन समेत अनुरोध गरिएको छ
3: प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान श्रीकृष्णको विधि अनुसार पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाएका छन् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ज्ञान योग कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्मद्वार युगमा द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ यस दिन देशभरिका श्रीकृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागरण रहने प्रचलन रहेको छ राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्रीकृष्णको दर्शन गर्नुभएको छ राष्ट्रपति पौडेलले भगवान श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्र प्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेल सहित पाटन दरबारस्थित श्रीकृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो
2: गुन्ही पुन्ह्यु जनै पूर्णिमाको दिनदेखि सुरु भएको भक्तपुरको गाई जात्रा आज सम्पन्न भएको छ 8-7-9 दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो जनै पूर्णिमाको भोलिपल्ट गाई जात्राका दिन दिवंगत व्यक्तिको सम्झनामा गाई जात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङ घिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा 7 दिनसम्म गाई जात्रा मनाउने गरिन्छ गाई जात्रादेखि आजसम्म प्रत्येक दिन अपराह भक्तपुरमा घिन्ताङ घिसी नाचसँगै हनुमान नाच माक प्याक नाच जङ्गली नाच र व्यङ्ग्यात्मक कार्टुन प्ले कार्ड प्रदर्शन गर्दै नगर परिक्रमा गराइएको थियो आज भक्तपुरमा परम्परागत पहिरन हाकु पटासी लगाएर लामबद्ध सयौं महिला र पुरुषले दौरा सुरुवाल लगाएर बाजागाजासहित नारायणलाई बत्ती बालेर नगर परिक्रमा गरिएको थियो
3: राजधानी विभागले यही भदौ 22 र 23 गते विभागबाट प्रभाव हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ विभागले आज सूचना जारी गर्दै राजधानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो विभागले त्यही दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ साथै सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुने सम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ
2: रसुवा स्थित भटेकोसी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढीमा परि बेपत्ता भएका आफन्त लामो समयसम्म फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि आफन्तजनले हिन्दू धार्मिक परम्परा अनुसार कुशबाट शवको प्रतीक बनाएर पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गर्न थालेका हुन् पशुपति आर्यघाटमा आज मात्रै 7 जनाको कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको घाट सेवा कार्यालयले जनाएको छ
3: चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुमान सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने नेपालस्थित चीनी दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिएको छ। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुमान, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रवाह सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ यु औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ। अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध, वित्तीय र सैन्य दुवैतिरबाट चर्काउन दबाब दिइरहेको बेला युले यो निर्णय गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले युले अमेरिकी नेतृत्वको अपरेसन इकोनोमिक आउटकास्टमा साथ दिने यस निर्णयको स्वागत गर्नुभएको छ। इरानलाई विश्वव्यापी वित्तीय प्रणालीबाट एक्लो बनाउन अमेरिकाले यो अभियान चलाएको हो। विश्वले इरानी शासनलाई स्पष्ट सन्देश दिइरहेको र इरानको बाँकी वित्तीय स्रोत समेत बन्द नगरेसम्म दबाब जारी रहने बेसन्टले सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ। युले अगस्त 31 विज्ञप्ति जारी गर्दै इरानका अस्थिर गतिविधि रोक्न तथा शान्तिवार्ता पुनः सुरु गर्ने गरी उक्त प्रयासलाई समर्थन गर्ने जनाएको थियो। त्यस अन्तर्गत इरानमाथि थप आर्थिक दबाव सिर्जना गर्ने अमेरिकी अभियानलाई पनि समर्थन गरिएको हो। इरानले भने युको यस निर्णयको विरोध गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी दबावमा युले आफ्नो सार्वभौमिकता, कानून, नियम तथा मूल्य मान्यता त्यागेको आरोप लगाउनु भएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। भुटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ काभा बीच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोलीले जित निकालेका छन्। आज नेपालका दुवै टोलीले भुटानलाई 2-0 सोझो सेटमा पराजित गरेका हुन्। पहिलो खेलमा भावना डाङ्गी र सुनिता डाङ्गीको जोडीले किनले र रिन्चेनको जोडी विरूद्ध 21-12, 21-8 सहज जित निकाल्यो। यसै गरी दोस्रो खेलमा कमला पुन र कोपिला राणाको जोडीले एकतर्फी जित निकाल्ने क्रममा भूकर्मा र डिचेनको जोडीलाई 21-5, 21-16 निराश बनायो। आज नै पुरुषतर्फ झमन सिंह दर्जी र शरण कार्कीको जोडीले भारतसँग सोझ सेटमा हार बिहोर्दा भुटानलाई सोझो सेटमै पराजित गरे। यता महेन्द्र श्रेष्ठ र राजकुमार निरोलाको जोडी भने बङ्गलादेशसँग 2-1 सेटमा पराजित भएको छ।
2: सगरमाथा स्मार्सर्स नेपाल भलिबल लिग एनबीएलमा विजयी सुरुवात गर्न सफल भएको छ। सगरमाथाले आज त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हलमा सम्पन्न उद्घाटन खेलमा मधेस वारियर्सलाई 3-1 सेटमा हराएको हो। सुरुवाती 2 सेट 25-21 आफ्नो पक्षमा पारेको सगरमाथाले निकै रोमाञ्चक तेस्रो सेट भने 23-25 गुमाएको थियो। चौथो सेटमा सगरमाथाले 25-15 सहज जित निकाल्न सफल भएको हो। जितसँगै सगरमाथाले 3 जोड्दा मधेसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
3: आसन्न एसियाली खेलको 2026 तयारीका लागि नेपाली राष्ट्रिय कराती टोली जापान प्रस्थान गरेको छ। आज बिहान त्रिभुवन विमानस्थलमा टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा विदाई गरिएको हो। मुख्य प्रशिक्षक द्वय कुशल श्रेष्ठ र मन्डे काजरी श्रेष्ठको नेतृत्वमा रहेको कराती टोलीले टोकियो स्थित सितोरियो कराटेको मेन्डोजोमा सेप्टेम्बर 6-16 प्रशिक्षण गर्नेछ। त्यसपछि टोली एसियाडको उद्घाटन समारोहमा सहभागी हुन सेप्टेम्बर 17 नागोया पुग्नेछ। उद्घाटन समारोह सेप्टेम्बर 19 हुनेछ। कराटेका खेलहरू आइची प्रिफेक्चर स्थित टोयो हासी सहरमा सेप्टेम्बर 20-23 हुने तालिका छ।
2: र नेपाल ए दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। आज साउथ अस्ट्रेलियासँग नेपाल 138 पराजित भएको हो। साउथ अस्ट्रेलियाले दिएको 260 लक्ष्य पछ्याएको नेपाल 22 ओभर 1 बलमा 121 अल आउट हुन पुग्यो। नेपालका राशिद खानले 37 बनाउँदा मयन यादवले 20, दीपक प्रसाद डुमरेले 18 र कप्तान अनिल कुमार शाहले 11 जोडेका थिए। साउथ अस्ट्रेलियाका स्पेन्सर जोन्सनले 3, क्याम्पेवेल थम्सन र हेडन सिलरले 2-2 विकेट लिएका थिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको साउथ अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 269 रन बनाएको थियो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: त्रिशुली 3A जलविद्युत आयोजनामा फसेका दुईजनाको उद्धार। भोटेको सिबाडीमा मृत्यु हुनेको संख्या 1294 पुग्यो। अझै 5898 जना सम्पर्कविहीन।
2: बाढी पीड़ितका लागि संयुक्त राष्ट्र संघ र साझेदार निकायद्वारा करिब 7 अर्ब बराबरको आकस्मिक अपील। अस्थायी बसोबासका लागि जग्गा खोज्न समिति गठन।
3: जसपाका 4 प्रदेशसभा सदस्य सहित 21 जनप्रतिनिधि निष्कासित। बाढी पीड़ितलाई जसपाले 21 लाख रुपियाँ सहयोग गर्ने।
2: इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा यु पनि सामेल। युले आफ्नो मूल्य मान्यता त्यागेको इरानको आरोप।
3: र काभा बीच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोली विजयी। नेपाल भलिबल लिग एनभीएलमा सगरमाथाको विजय सुरुवात।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: होइन ए दाई, किन टोला हौ केपिट पाल्यो?
2: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
1: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजे प्लेट दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9854512206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556393738, मोबाइल 9855088002।
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656 18853, 5189353।
11: स्वदेश FM 93.2 MHz।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा परिवारले आशा मार्नै थालेका थिए, बाढीको दशौं दिन सुरुङबाट भयो दुईजनाको जीवित उद्धार। विपदकै सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी, अनि
1: घर बारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
0: आफ्नो भविष्यबारे अस्थायी आश्रयमा बसेका विस्थापितहरूको चिन्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा विनाशकारी बाढी आएको दशौं दिन एउटा जल विद्युत आयोजनाको सुरुङबाट शुक्रबार बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। त्यहाँ फँसिरहेका हुन सक्ने थप मानिसलाई उद्धार गर्न टोली अझै अगाडि बढेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको अवस्था सामान्य छ भने कवीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको छ। दुवैजनालाई काठमाडौँ स्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। कवीरका भाइ अमीर महर्जन ले बीबीसीसँग भने,
3: एकदमै धेरै खुसी छौँ, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। सुरुमा चाहिँ अलमल भएको, ढिला भएको जस्तो हामीले महसुस भयो। सायद अब त्यहाँको कन्डिसन क्रिटिकल नै होला, कम्प्लेक्स नै होला, त्यही भएर पनि उहाँले त्यो टाइममा अलमल हुनुभएको हुनु होला, त्यसरी चाहिँ हामीले आफूलाई मनलाई बुझायौँ। तर ओभरअलमा हामी एकदम खुसी नै छौँ, त्यो काम चाहिँ उहाँहरूले गर्नुभएकै हो जस्तो भयो।
2: उद्धार गरिएका कवीर महर्जनका भाइ अमीर, हालसम्म 1294 जनाको शव फेला परेको र 5000 भन्दा बढी सम्पर्कविहीन रहेका अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्य किएभ स्थित देशको गुप्तचर निकायको मुख्यालयलाई एउटा रुसी ड्रोन हमलाले निशाना बनाएको बताएका छन्। उक्त निकायका प्रमुखसँग कुरा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आक्रमणबारे जानकारी गराएका हुन्। गुप्तचर निकायको मुख्यालयबाट धुवाको मुस्लो उडिरहेको भिडियो फुटेजमा देखिएको थियो। साउदी अरबको समर्थन पाएको यमनको सरकारी फौज र हुथीहरू बीच नयाँ चरणको भीषण लडाई हुँदा कम्तीमा 120 मारिएका बताइएको छ। रेड सीमा पर्ने बाब अल मान्डेब जलमार्गसँग जोडिएको तटीय क्षेत्रमाथि कब्जा गर्न हुथीहरूले आक्रमण थालेपछि लडाई चर्किएको हो। इरानको समर्थन पाएका हुथीहरूले होर्मुज जलमार्गको विकल्पमा रहेको बाब अल मान्डेब जलमार्गमा साउदी जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। गत महिना फुकेटबाट दिल्लीतर्फ आइरहेको टर्बुलन्समा परेको एयर इन्डियाको एक यात्रुवाहक विमानका पाइलटले लागू औषध सेवन गरेको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। घटनामा 17 घाइते भएका थिए। एयरबस A320 को हाइड्रोलिक प्रणालीमा अस्थायी समस्या देखिएको पनि प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। पाइलटको लागू औषध परीक्षण नतिजालाई प्रतिवेदनले गम्भीर चिन्ताको विषय भनेको छ। यसअघि भारतीय सञ्चार माध्यमहरूले ती पाइलटले गाजा सेवन गरेको पुष्टि भएको बताएका थिए। लगभग 90 तल उर्लिएको विमानलाई स्थिर भएपछि सुरक्षित अवतरण गराइएको थियो। र श्रीलङ्काको पूर्व राष्ट्रपति महिन्दा राजापाक्साका छोरा सन् 2013 एयरबस विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धी छानबिनको सिलसिलामा पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धी अनुसन्धान निकायले सोधपुछका लागि बोलाएपछि नवल राजापाक्सालाई पक्राउ गरिएको हो। के कस्ता अभियोगमा उनलाई पक्राउ गरिएको हो भन्ने प्रश्न भएको छैन। पूर्व राष्ट्रपतिको परिवारले श्रीलङ्का एयरलाइन्सका लागि 10 विमान खरिद प्रक्रियामा युरोपेली उत्पादकहरूसँग घुस लिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। भोटेकोसी बाढीले दिएको भयानक पीडा बीच आज दशौं दिन जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धारले खुसी सञ्चार गरिदिएको देखिएको छ। जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका ठानिएका अन्य व्यक्तिहरूको पनि उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। बाढीमा ज्यान गुमाएका झण्डै 1300 जनाको शव भेटिएको अधिकारीहरूले जनाएका छन् र 5000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रस्तुत छ एक रिपोर्ट। आज बिहान जलविद्युत आयोजना त्रिशुली 3A को सुरुङमा जीवित व्यक्ति रहेको खबर एकाएक सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलियो र त्यसले पल पल त्यसतर्फ सबैको ध्यान तान्यो, जहाँ 10 उद्धार प्रयास जारी थियो। जीवित उद्धार गरिएकाहरूमा सञ्जय शाह र कवीर महर्जन छन्। हाम्रा संवाददाता कमल परियारसँग कबीरका भाइ अमीर महर्जनले भने,
3: खुसी यति छौँ कि हामी होइन, त्यो भनेको त अब एक्सप्रेस गरिसक्ने कुरा भएन, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन, अरू अरू टेस्टहरू नर्मल आएको छ भन्ने मात्रै जानकारी भएको छ होइन, हातमा र खुट्टामा अलिअलि घाउहरू छ, त्यो ओडाहरूमा यताउता दौडाखेरि भएको हुनसक्छ, हाम्रो अनुमान मात्रै हो, भित्र के कसो कसरी 10 दिन उहाँले सस्टेन गर्नुभयो त्यो अब कुरै गर्नु थाहा छैन।
0: संजय शाहका परिवारजनले जीवित भेटिने आशा नै मार्न थालिसकेका थिए। संजयका जेठान देव कुमार शाह भन्छन्,
4: म टनेलमा पुग्दा आज हुन्छ भोलि हुन्छ गर्दा गर्दै 5-7 दिन बितिसक्दा पनि ओपनिङ नभएरको कारणले होइन, अब हाम्रो आश टुट्नेवाला थियो कि यत्रो दिनसम्म अब बाँच्दैन होला त्यहाँ टनेलभित्र भए पनि होइन, आश मर्दै थियो किनकि अक्सिजन सप्लाई अब छ कि छैन, त्यही भएर सर हाम्रो आश चाहिँ बिस्तारै घुम्दै गइरहेको थियो कि अब हुँदैन भनेर, हिजो चाहिँ अब बाहिरतिर बढी सजी भेट्ला कि भनेर ब्लड स्याम्पल पनि दिन लागेको, अहिले खुसीको त अब व्यक्त गर्न सक्दैन परिवारले होइन, अब मेरो छोरा जस्तै अरू पनि छन् अरूहरू पनि भेटुन् भनेर अब उहाँहरूको आश त्यस्तो छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त उद्धारबारे भनिन्,
5: आज संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्धार गरिएकामा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक संजय शाह हुनुहुन्छ। त्रिशुली 3A का साथै अन्य जलविद्युत आयोजनाहरूमा पनि खोजी कार्यलाई थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी निरन्तरता दिएको छ।
0: प्राधिकरणका अनुसार अहिलेसम्म 1294 जनाको शव फेला परेको छ, तर 100 भन्दा कमै मात्रको शनाखत भएको छ। 5053 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। कतिपयले सरकारले उद्धारमा अलमल गरेको टिप्पणी गरिरहेका छन्। विपक्षी दलले त संसदमै सरकारको चरको आलोचना समेत गरेका थिए। साथी संजय ढकालले परराष्ट्र मन्त्री शिशिर खनालसँग कुरा गर्दै सबभन्दा सुरुमा उक्त आलोचनाबारे प्रतिक्रिया मागेका थिए।
6: नेपाल सरकारले एकदमै विशेष गरी यो उत्तरी भेगमा धेरै हाम्रो समुदायहरू बाटो र पुल नहुँदाखेरि सम्पर्कभन्दा टाढा रहनुभयो र एउटै मात्रै हामीसँग बाटो थियो, त्यो भनेको हेलिकप्टर। पहिलो दिनदेखि नै हामीले सबै हेलिकप्टरहरूलाई केन्द्रीकृत गरेर तुरन्त नै हामीले उद्धारको प्रक्रिया सुरु गऱ्यौँ। दोस्रो दिनसम्म धन्दै अत्यन्त अप्ठ्यारोमा पर्नुभएको 500+ नागरिकहरूको उद्धार भइसकेको थियो र मलाई लाग्छ अत्यन्त असुरक्षित स्थानमा हुनुभएका धेरै व्यक्तिहरू दोस्रो दिनसम्म धेरै हदसम्म उद्धार गरिसकिएको थियो। अर्को चाहिँ परिवारसँग विच्छेद हुनुभएका, सडक सञ्जाल विच्छेद भएका कारणले घर फर्किन नसक्नुभएका, गोसाईकुण्ड पुग्नुभएका, लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्नुभएका नेपाली अथवा विदेशी नागरिकहरूलाई हामीले उद्धार गऱ्यौँ। टनेलको विषयमा आज पनि त्यहाँ हेभी इक्विपमेन्ट लान सक्ने स्थिति छैन, ठुलो हेलिकप्टर बस्न सक्दैन, जुन गेग्रेयन माटोको सम्मिश्रण छ त्यसले त्यो सम्पूर्ण भूभाग नै दलदले बनेको छ। उद्धार कर्मीहरू कति दुःख गरेर टनेलमा सिधा पनि ठाडो पनि हिँड्न सक्नुहुन्न, घिस्री जानुपर्ने अवस्था किन छ भने त्यो अत्यन्त दलदले माटो छ, त्यहाँ अत्यन्त विषम परिस्थितिको कारणले गर्दाखेरि दोस्रो हामीले दोस्रो दिनदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग टनेल रेस्क्यूको सहायताको लागि अपिल गरेर तेस्रो दिन भारतबाट विज्ञहरू आइसक्नु भएको थियो, तेस्रो दिन नै चाइनिज टोली पनि आउने तयारी थियो, उहाँहरूलाई चाहिँ हामीले उत्तर सीमाबाट नै ल्याउन खोजेका थियौँ किनभने उहाँहरूको पनि पारिपट्टि उहाँहरू आफै रेस्क्यूमा लागेको भएर चाँडो गरेर बेजिङबाट अथवा अरू ठाउँबाट काठमाडौँ आउने, त्यसपछि फेरि त्यहाँ लानुभन्दा उतैबाट आइदिँदा सहज हुन्छ भन्ने ढङ्गले हामी तयारी थियौँ, तर दुर्भाग्यवश मौसमको कारणले गर्दाखेरि हेलिकप्टर नै उड्न नसकेपछि उहाँहरू चाहिँ चौथो दिनमा आइपुग्नु भएको हो। त्यो अर्थमा हामीले वस्तुस्थिति बुझेर दोस्रो दिनदेखि नै प्रक्रिया सुरु गरेर तेस्रो चौथो दिनसम्म यहाँ अन्तर्राष्ट्रिय विज्ञहरू नै आइसक्नु भएको थियो, त्यो बाहेक हाम्रो नेपालमै भएका विज्ञहरूले पनि उद्धारमा नेपाली सेनासँग संयोजनमा काम गर्न सुरु गर्नुभएको थियो। त्यसले गर्दा एक त टनेल रेस्क्यू आफैमा अलिकति कम्प्लेक्स किसिमको हुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि 2023 भारतमै पनि उद्धारहरू 14 दिनपछि भएको देखिन्छ, 17 दिनपछि भएको देखिन्छ चिनमा थाइल्यान्डमा पनि, त्यसले गर्दा अपेक्षित हिसाबले गर्न नसकेको भन्ने भान हुँदा हुँदै पनि हरसम्भव प्रयास गर्दाखेरि आज 10 दिनमा चाहिँ यसले एउटा सकारात्मक नतिजा ल्याएको चाहिँ अहिले हामी महसुस गर्न सक्छौँ।
7: सुरुवातमा केही अन्डोल जस्तो पनि थियो कि नेपाल सरकारले चाहिँ विदेशी सहयोग अहिले चाहिँदैन भन्ने खालको चर्चा आयो, के सरकारले सुरुमा लिनलाई चुकेको थियो कि त्यसले कुनै पनि उद्धार कार्यमा पछि प्रभाव पार्न त गएन?
6: यो पनि हल्ला हो, हामीले कतै पनि नेपाल सरकारले औपचारिक रूपमा त्यस्तो खाले धारणा सार्वजनिक गरेका थिएनौँ। हामी तुरुन्तै पहिलो दिनदेखि नै विदेशी मित्र राष्ट्र विशेष गरी छिमेकीहरू र अन्य मित्र राष्ट्रहरूसँग निरन्तर संवादमा थियौँ र हामीले सुरुदेखि नै एउटै मात्रै कुरा के भनिराखेका थियौँ भने हामीलाई आवश्यक परेको सहयोग लिन्छौँ भनेको हाम्रो आवश्यकता पहिचान गर्न अलिकति हामीलाई समय लाग्ला, तर जे जे आवश्यकता हामी महसुस गर्छौँ त्यो हामी तपाईँहरूसँग नै हामी लिन्छौँ भनेर, जस्तै मैले जे जे कुरा भने, दोस्रो दिन हामीले टनल रेस्को कुरा गऱ्यौँ, राहत सामग्री आउने कुरा गऱ्यौँ, त्यसपछि अब डिएनए फोरेन्सिकको टिम र टेक्नोलोजीको ल्याउने कुरा गऱ्यौँ, बडी फ्रिजरका कुराहरू गऱ्यौँ। त्यो पहिलो दिनको बेलुका र दोस्रो दिनको बिहानदेखि प्रक्रियाहरू सुरु भइसकेका थिए। विदेशबाट आउने चाहिँ नेपालमा आइपुग्ने कुरा तेस्रो चौथो दिनदेखि नै देखिन्छ। अहिले जसरी विश्व समुदाय नेपालप्रति चिन्तित चासो व्यक्त गरिरहेको छ, त्यसमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता र सहकार्य झल्किन्छ जस्तो लाग्छ मलाई।
7: अब खरबमको क्षति भएको पनि देखिन्छ होइन, यसो हेर्दाखेरि अब नेपालको बुताले सायद नभ्याउनु पनि सक्ला पुनर्निर्माणको लागि, अब सरकारले चाहिँ दाता सम्मेलन गर्ने अथवा त्यस्तो बारेमा केही सोचिरहेको छ।
6: यो विपदले जसरी समुदायहरूलाई विस्थापित गरेको छ, केही समुदायहरूलाई अर्को ठाउँमा रिलोकेट गर्नुपर्ने पनि परिस्थिति देखिन्छ आजको अवस्था हेर्दाखेरि। त्यो समग्रतामा मूल्याङ्कन गर्दाखेरि अहिले हामी खरबको क्षति भयो भन्ने प्रारम्भिक आकलन गर्न सक्छौँ, तर कतिको क्षति भयो भन्ने कुरा हामीलाई अहिले ठ्याक्कै अङ्क हामीसँग छैन। यो ऱ्यापिड एसेसमेन्ट पछि केही प्रारम्भिक अङ्क हामीसँग हुन्छ, त्यसपछि हामी पोस्ट डिजास्टर निड एसेसमेन्ट गरेपछि हामीसँग सही अर्थमा हाम्रो आवश्यकताहरू पहिचान हुन्छ। त्यो समष्टिगत विषयलाई एक ठाउँमा राखेर हामीले अहिले डोनर कन्फरेन्सको बारे गम्भीरतापूर्वक सोचिराखेका छौँ, र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत अन्य निकायहरूबीच यस विषयमा निरन्तर संवाद चलिराखेको छ। जति बेला हामीसँग ऱ्यापिड एसेसमेन्टको केही प्रारम्भिक आकलनहरू आउँछ, त्यसपछि हामी मित्र राष्ट्रहरूसँग समन्वयको प्रक्रिया सुरु गर्छौँ।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब अन्तिम प्रसङ्ग। सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरेर त्यहाँ 4,500 भन्दा धेरै बाढी प्रभावितहरूलाई राखेको छ। दिन बित्दै जाँदा ती विस्थापितहरू आफ्नो भविष्यलाई लिएर अन्यल र चिन्तामा देखिन थालेका छन्। नुवाकोटबाट हाम्री संवाददाता शक्तिमाया तामाङ भन्छिन्,
8: आफूहरू बसेको ठाउँमा खाना बस्नको राम्रो व्यवस्थापन सँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीडितहरू बताउँछन्। बाढीले घरबार विहीन बनायो, अहिले होल्डिङ सेन्टरमा बसिरहेका छौँ, तर भोलिका दिन के हुन्छ, कहाँ जाने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। बट्टार कबडहलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङ भन्छिन्,
1: यो सुविधा अब आज होला भोलि होला, अब सधैँ यहाँ खाएर यहाँ बसेर त हुँदैन, घर बारीले लैसक्यो, खेतीबारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, अब चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
8: पीडितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नु पर्दा रुगाखोकी लगायतका संक्रमणहरू बढ्न थालेका छन्। नियमित स्वास्थ्य जाँच गरिरहे तापनि दिन प्रतिदिन बिरामीहरू बढ्न थालेको दावा मिङमर तामाङले बताए।
9: अलि चाँडै नै परिवार विभाजन व्यवस्था गरेर खानपिनको व्यवस्था अलग अलग गराइदिए संक्रमितबाट अलिकति वञ्चित हुन्छ।
8: व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने चिन्ताले सताउँछ। उनी भन्छिन्, दिनमा सबैजना गफ गर्छन्, बस्छन्, तर बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेल्ने हुँदा सुत्न नसक्ने बताउँदै उनले भनिन्,
10: व्यवसाय गरेर बसे होइन, पसल ससल पनि सबै लगे, केही छैन, नभएपछि त पिर लाग्ने नै भयो, गरिरहेको व्यवसाय छैन, अब कसरी के गर्ने भनेर मन पोल्छ, पेट पोल्छ, अब सरकारले के गर्नुहुन्छ होइन।
8: तत्काललाई मात्र होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको वडा तहबाट नै पीडितहरूको तथ्याङ्क संकलन गर्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए।
11: त्यहाँ अस्थायी बसोबासको लागि तयार गरिन्छ, त्यसपछि पालिकाले जग्गा फाइन्ड आउट गर्छ, त्यो जग्गामा थाई बसोबासको निम्ति संरचनाहरू बनाएर उहाँहरूलाई रिसेटलमेन्ट गर्ने।
8: अब दीर्घकालीन योजनाका साथ जान आवश्यक रहेको पीडितहरूको माग छ। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 8:45 मात्र आउनेछौँ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com. We'll be right back.
13: द्वारा जग्गा पहिचान समिति गठन, पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम शुरू, 10 दिनभित्र खोलिसक्ने लक्ष्य, अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम यु राष्ट्रसँग फिर्ता माग्ने, र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। अब समाचार विस्तारमा। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज बिहान 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू 2 जना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरी उपचार जारी राखिएको छ। सुरुमा उद्धार गरिनु अर्का सञ्जय शाहको अवस्था भने सामान्य रहेको जनाइएको छ। सुरुङभित्रबाट 1 जनाको शव निकालिएको र पहिचान हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी जारी छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज भोटेकोसी बाढी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमेई, अप्पर त्रिशुली 1, अप्पर त्रिशुली 3A, अप्पर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै मृतकका पार्थिव शरीरबाट DNA संकलन, विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फोरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,295 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 73, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1,295 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि DNA नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 नखुलेको गरी जम्मा 1,030 वटा शव व्यवस्थापन अर्थात् माटोमुनि सुरक्षित राखिएको छ। यसै गरी शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 846 गरी कुल 2,146 वटा DNA नमुना समेत संकलन गरिएको छ। यस्तै पहिचान नभएको 1,270 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटबाट सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछ। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा सिमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा गएको पहिरोपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेका भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुगेको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित भएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल ले बताउनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
14: हेलो,
15: के गर्दैछौ?
14: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
15: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
14: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
15: अहिले फ्री वाइफाई छ कि?

0: लागिएको ट्र्याक 350 मिटर लामो र 7 मिटर चौडाइको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेबीका साइट प्रबन्ध इन्जिनियर ईश्वर नेपालका अनुसार एक सातादेखि 10 दिन भित्रमा ट्र्याक खोल्ने काम सकिनेछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले ट्राफिक व्यवस्थापन गर्न आलो पालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य अपुष्ट सूचना पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ। विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार सञ्चार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै आज काउन्सिलले सही पुष्टि भएका र जनउपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको छ। यस्तै काउन्सिलले पुरानो विपदको भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता एआईबाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ताको संख्या तथा नक्कली राहत र सरकारी सूचनाप्रति विशेष सतर्कता अपनाउन भनेको छ। काउन्सिलले विपदका समाचारलाई मृत्यु र विनाशमा मात्र सीमित नराखी सुरक्षित स्थान, मौसम तथा पूर्व चेतावनी, अस्पताल, राहत केन्द्र, आपतकालीन सम्पर्क, उद्धार, पुनस्थापना र पुननिर्माण सम्बन्धी उपयोगी सूचनालाई पनि प्राथमिकता दिन आग्रह गरेको छ। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र राउतलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरुष व्रत बसी रातभर जागरामा बस्ने प्रचलन छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिर लगायत देशभरका श्रीकृष्ण मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको थियो। यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन स्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्रीकृष्णको दर्शन गर्नुभएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वर सहित दुवोको पूजा गरेर आज अध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। गौरा पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौँमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै गौरा पर्व धुमधामका साथ मनाउन थालिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद गायक नन्द कृष्ण जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताउनु भएको छ। ट्रम्पले लामो समयदेखि युरोपेली राष्ट्रहरूसँग युक्रेनलाई पश्चिमी सहयोगको लागतको ठूलो हिस्सा वहन गर्न माग गर्दै आउनु भएको छ। 4 वर्ष पहिले युक्रेनमा रुसले आक्रमण गरेदेखि रुस र युक्रेन बीचमा युद्ध जारी छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफूले यो निर्णय लिएको लेख्नु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन हवाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रुपियाँ सहयोग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाल सरकारका तर्फबाट हवाङ प्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रकम रसुवा भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको छ। त्यसै गरी बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा विनाशकारी बाढी तथा पहिरो पछि जारी राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सहयोग प्रदान गरेको बङ्गलादेश सरकारले जनाएको छ। सरकारले रसुवा भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका 20 वटा झलुङ्गे पुलको मर्मतको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। यही भदौ 10 गते आएको बाढीले मुङलिङदेखि टिमुरेसम्म रहेका 64 वटा झलुङ्गे पुल मध्ये 53 वटा झलुङ्गे पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 जलुङ्गी पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। ती पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यादेश 5 जलुङ्गी पुलहरू 1 भित्र मर्मत सम्पन्न गर्ने गरी काम अघि बढेको छ। त्यसै गरी पुननिर्माण गर्नुपर्ने 33 जलुङ्गी पुलका लागि पनि

0: सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको भाव पुनः वृद्धि गरेको छ। फार्मको समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अण्डाको भावले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अण्डामा प्रतिक्रेट 15 रुपियाँले वृद्धि गरिएको छ। यो वृद्धि सँगै अण्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नु परेको संघले दावी गरेको छ। अहिले 15 रुपियाँ बढेर 605 रुपियाँ पुगेको छ। त्यसै गरी ठुलो अण्डा प्रतिक्रेट 575 बाट 590 रुपियाँ पुगेको छ भने मीडियम अण्डाको मूल्य 535 बाट 550 रुपियाँ कायम गरिएको छ। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौँको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पनि जाँचबास गर्न सकिने भएको छ। त्यसका लागि भन्सार विभागले सड़क मार्ग तोकेको छ। यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँच पास नगरी सिधै काठमाडौँ ल्याउन सकिने भएको छ। विभागका अनुसार भन्सार नियमावलीले तोकेको शर्त प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय गरिएको हो। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन संकलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न कोशेली गृह निर्माण गरेको छ। प्रदेश सरकारको 1,34,00,000 लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोशेली गृहले त्यस क्षेत्रमा रोजगारी सृजना र आर्थिक समृद्धिमा योगदान पुर्याउने बताउनु भयो। स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्नबालीको संरक्षण प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोशेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोणबाट महत्वपूर्ण हुने स्थानीयहरूको विश्वास छ।
1: अब खेल समाचार। चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि सिराहाको सहलेस युथ क्लबले उसालेको छ। जितसँगै सहलेसले 7,02,083 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा पाँचतर्को फिरिङ स्पोर्टिङ क्लबलाई 1-0 गोल अन्तरले पाखा लगाउँदै सहलेसले उपाधि कब्जा गरेको हो। उपविजेता बनेको फिरिङले 3,52,083 रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। खेलको 69 मिनटमा सहलेसका फागुराम थारूले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक बन्यो। धारे वर्षाका बीचमा भएको खेलको सुरुवाती समयदेखि नै दुवै टोली बीचमा घम्सा घम्सी भए पनि अन्तत सहलेसले एक गोल गर्दै उपाधि हात पार्न सफल भयो। लाखे जात्राको अवसरमा भदौ 12 सञ्चालित प्रतियोगितामा भारतको एक टिम सहित 8 टिम सहभागी भएको आयोजक लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। ताप्लेजुङ सदरमुकामको भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन फुटबल प्रतियोगिता 2029 हरेक वर्ष लाखे जात्राको अवसर सञ्चालन हुँदै आएको हाम्रा ताप्लेजुङ स्थित संवाददाता माला पालुङ्गाले जनाएका छन्। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार, सुरुङहरूमा खोज तथा उद्धार जारी। भोटे कोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको पुनर्स्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम यू राष्ट्रसँग फिर्ता माग्ने र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। यसका साथै रेडियो नेपालबाट राति 9 समाचार सकियो। राति 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
4: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
5: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
4: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 9855-88002
6: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
9: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
9: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
9: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
9: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
9: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953

0: न विपक्ष
1: सधैं निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ज
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल औषधि व्यवसाय संघ चितवन जिल्ला माडी इकाइ समितिले 10,000 रुपियाँ सहयोग गरेको छ। माडी इकाइ समितिले संकलन गरेको नगद 10,000 रुपियाँ एनसीडीए चितवन जिल्ला अध्यक्ष इन्द्रराज गौरेलाई हस्तान्तरण गरिएको हो। विपदमा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम जिल्ला समिति मार्फत सहयोग गरिएको जनाइएको छ। रकम हस्तान्तरण कार्यक्रममा एनसीडीए माडी इकाइका अध्यक्ष सम्बुतिवारी, कोषाध्यक्ष रेखीराम थापा, सचिव लोक बहादुर छेत्री लगायत समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। विपदको समयमा पीड़ित नागरिकलाई राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै माडी इकाइले आफ्नो तर्फबाट सहयोग गरेको हो। बाढी नगरपालिकाले रसुवाको भुटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 143,98,206 रुपियाँ सहयोग गर्ने भएको छ। नगरपालिकाको 84 औँ नगर कार्यपालिका बैठकले राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले विपदको कठिन घडीमा प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनामा सहयोग गर्न सबैलाई आग्रह समेत गरेको छ। बैठकको निर्णय अनुसार नगरपालिकाको विपद व्यवस्थापन कोषबाट 10,00,000 र जनप्रतिनिधिहरूमध्ये नगर प्रमुख तथा उपप्रमुखबाट 10 दिन बराबरको सेवा सुविधा, वडा अध्यक्षहरूबाट 8 दिनको सेवा सुविधा, कार्यपालिका सदस्यहरूबाट 7 दिनको तथा वडा सदस्यहरूबाट 5 दिन बराबरको सेवा सुविधा गरी 158,697 रुपियाँ उद्धार कोषमा उपलब्ध गराइनेछ। यस्तै कर्मचारीहरूमध्ये अधिकृतको 7 दिन बराबरको तलब, सहायक स्तरको 5 दिन र श्रेणी भिन्नहरूको 2 दिनको तलब गरी कुल 12,59,641 रुपियाँ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका शिक्षक कर्मचारीहरूबाट 19,79,89,868 रुपियाँ संकलन हुनेछ। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आरती आमा समूह बाढी नगरपालिका सहलक्ष्मी निवासले रु 17,500 आर्थिक सहयोग प्रदान गरेको छ। समूहले उक्त रकम रसुवाका बाढी पीड़ितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक ट्रान्सफर विधिबाट रकम प्रदान गरेको हो। यसैबीच बाढी पीड़ितलाई सहयोग पुर्याउने उद्देश्यले फुलबारी आमा समूह माडिछा देवेन्द्रपुरले पनि 21,000 आर्थिक सहयोग गरेको छ। विपदको समयमा पीड़ित परिवारप्रति ऐक्यबद्धता सनाउँदै मानवीय सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको हो। माडीको बरुवामा 31 औँ संस्करणको स्टार कप फुटबल प्रतियोगिताको औपचारिक समुद्घाटन भएको छ। माडी नगर प्रमुख तारा कुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको समुद्घाटन गर्नुभएको हो। समुद्घाटन हुनु पूर्व बरुवा बजार क्षेत्रमा साकी सहितको शोभायात्रा निकालिएको थियो। नेपाली महिलाहरूको महान पर्व तीज र जितियाको अवसर पारे स्टार स्पोर्ट्स क्लब बरुवाको आयोजनामा शुक्रबारबाट प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको समुद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब र नारेडी मोटर्स युनिक फुटबल क्लब भरतपुर खेलेकोमा युनिक फुटबल क्लबले जित निकालेको हो। खेलको निर्धारित समयमा 0-0 गोलको बराबरी भएसँगै ट्राइब्रेकरमा धकेलिएको खेलमा 5-4 गोल अन्तरबाट युनिक फुटबल क्लब विजयी भएको हो। खेलको म्यान अफ द म्याच युनिकका हार्दिक भण्डारी घोषित हुनुभयो। प्रतियोगिता अन्तर्गत शनिबार आयोजक स्टार स्पोर्ट्स युवा क्लब माडी र युङ बोइज फुटबल क्लब देवदह खेल्नेछन्। रसुवाको भुटेकोशी नदीमा आएको बाढीले कैयौं पशु चौपाया बगाएर नारेडी नदी किनारमा पुर्याएको छ। बाढीले बगाएर ल्याएको मृत पशु नारेडी नदी किनारमा छरपष्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो। महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्ण हरि ढकालका अनुसार भदौ 15 गतेदेखि नारेडी नदीमा भेटिएको मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो। दैनिक जेसीबी र ट्र्याक्टर सहित महानगर प्रहरीको टोली सो कार्यमा खटिँदै आएको उहाँले बताउनुभयो। एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका 18 का मृतक टेकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरू रहेको पुष्टि भएको छ। नारेडी नदी किनारमा भेटिएका हाडखोरलाई डिएनए मार्फत व्यक्ति पहिचान भएपछि हत्या भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विक्रम सम्बत 2079 फागुन 19 गते भरतपुर 17 गाजीपुर स्थित नारेडी नदीको
बगरमा खप्परको हड्डी, मेरुदण्डको हाड, कम्मरको हड्डी र तिग्रा, यसै गरी दुवै नली खुट्टाका हाड लगायतको कंकाल भेटिएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु भएको छ। दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाड्ने र क्याबिन भत्काउने काम गरेपछि शुक्रबारदेखि माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो। निर्माण कम्पनी शर्मा जेबीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एक्सकाभेटरले ट्र्याक खोल्न थालिएको हो। माथिल्लो भागमा मसुरले क्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन्। छेउको भागबाट 7 मिटर पर ट्र्याक खोल्न लागेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार एक साता देखि 10 दिनभित्र ट्र्याक खोल्ने काम सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा हुने संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा भाग लिन जाने भएपछि परराष्ट्र मन्त्रालय सोही अनुसारको तयारीमा जुटेको छ। यसअघि मन्त्री परिषदले सो महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री शिशिर खनाल भाग लिने निर्णय गरिसकेको थियो। तर जलवायु परिवर्तनका कारण देशमा आएको विपदबारे विश्वको ध्यान आकर्षण गराउन प्रधानमन्त्री आफै जाँदा ठिक हुने सुझाव आएको छ। सोही सुझावका आधारमा उहाँको भ्रमणको तयारी भइरहेको हो। नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशुली 3B को सुरुङमा उद्धार कर्मीहरू 426 मिटरभित्र प्रवेश गरेका छन्। भुटेकोसीको बाढीका कारण सुरुङमा फँसेकाहरूको खोजी गर्न उद्धार कर्मी 426 मिटरभित्रसम्म पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। खोज तथा उद्धारमा सो कम्पनीका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल पनि आयोजना स्थलमा खटिनु भएको छ। 37 मेगावाटको सो आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको छ। आयोजनामा प्राधिकरण र टेलिकमको सेयर छ। आयोजनाको टर टनेलमा 122 जना फँसेको आकलन गरिएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भटारमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ। निरन्तरको वर्षासँगै आएको ठूलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएको हो। पहिरोले नदीको बहाव रोकिएपछि भटार गाउँका 10-15 परिवार उच्च जोखिममा परेका छन्। पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन पगिसकेको छ भने बस्तीहरू समेत जोखिममा परेको छ। हाल नदीले पहिरो कट्टा काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। र स्वस्थित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका कवीर महर्जनको छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा उपचार सुरु गरिएको छ। बाढी आएको 10 दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई घटनास्थलमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत छाउनी स्थित सैनिक अस्पताल ल्याइएको थियो। कवीरको जीवितै उद्धार भएको खबर पाएपछि आफन्तजनहरू सैनिक अस्पताल पुगेका छन्। नेपाली काङ्ग्रेसभित्रको विवाद मिलाउने प्रयासमा नेताहरू लागेका छन्। गत पुष अन्तिम साता भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि सुरु विवादको समाधान गर्ने अन्तिम प्रयासमा नेताहरू लागेका हुन्। विवाद मिलाउनकै लागि केन्द्रीय निर्वाचन समितिले तय गरेको भदौ 24 गतेको वडा अधिवेशन सार्ने तयारी भएको छ। अविरल वर्षा र पहिरोपछि अवरुद्ध बनेको उत्तर दक्षिणी व्यापारिक मार्ग त्रिशुली स्याप्रोबेसी सुरुङ रसुवागढी सडक खुलाउन सडक विभागले युद्धस्तरमा काम गरिरहेको भए पनि स्थानीय अवरोध र भौगोलिक जटिलता मुख्य चुनौती बनेका छन्। सडक विभागका प्रवक्ता शुभराज न्युपानेका अनुसार अहिले विभागको मुख्य ध्यान बेनीघाटदेखि बेत्रावती हुँदै स्याप्रोबेसीसम्मको सडक सञ्जाल पुनः जोड्नमा केन्द्रित छ। कल्छी त्रिशुली स्याप्रोबेसी सडक खण्डको विदुर नगरपालिका वडा नम्बर 10 स्थानीय बासिन्दाले मुआवजा र क्षतिपूर्तिको माग गर्दै काम रोकेका हुन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले रसुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा प्रेस विज्ञप्तिमा बाढीबाट प्रभावित परिवार तथा समुदायको अवस्था अझै पीडादायी र चुनौतीपूर्ण रहेकाले प्रभावित सबै स्थानमा राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन आग्रह गरिएको छ। र राहदानी विभागले यही भदौ 22 र 23 गति विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: उच्चका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: No pipokcio. Sodejnis pokcio.
1: Sodish FM. Trianon bitoklu 2 MHz.

0: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा आजको प्रातःकालमा गीतोपदेशको प्रसङ्ग लिएर हामी स्वदेश एफएममा उपस्थित भएका छौँ। सम्पूर्ण श्रोतृवृन्दहरूलाई म आह्वान गर्दछु, आउनुहोस् गीतोपदेश शुभारम्भ गरौँ। परमात्मा श्री कृष्ण अर्जुनलाई बताउने क्रममा भन्नुहुन्छ, हेर अर्जुन, नजायते मिलियते वा कदाचिन नायम भूत्वा भविता वा न भूय अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते अन्यमाने शरीरे। यसरी परमात्मा अर्जुनलाई सम्झाउने क्रममा भन्नुहुन्छ, हेर, आत्माको लागि न कहिल्यै जन्म छ न मृत्यु छ। आत्मा कहिल्यै जन्मनि होइन र कहिल्यै मर्ने पनि होइन, ऊ अजन्मा छ, नित्य छ, शाश्वत छ। यसकारणले पुरातन वस्तु शरीर मर्दा ऊ मर्दैन भन्नुहुन्छ परमात्माले। गुणका दृष्टिले परमात्माको अणु अंश परमात्माकै समान हुन्छ। जति अणुहरू छन् ती अणुहरू परमात्माका अंशहरू हुन्छन्। ऊ शरीर जस्तै परिवर्तन हुँदैन, कहिलेकाहीँ आत्मालाई थाई वा कुठस्थ पनि भनिन्छ। शरीरमा छ प्रकाशको रूपमा रूपान्तरण छ, उसमा परिवर्तन भइरहन्छ। सर्वप्रथम यो शरीर आत्माका गर्भबाट जन्मिन्छ, केही समय शिशु अवस्थामा रहन्छ यो शरीर, अनि त्यसपछि बढ्छ, वृद्धि प्राप्त हुन्छ शरीरको, आत्माको होइन। अब यो शरीर ठुलो हुन्छ, सबैको दृष्टिगोचर हुन्छ, युवा तन्नेरी हुन्छ शरीर, अनि केही मात्रामा देखाउन केही प्रभाव देखाउनको लागि अनि उसले आफ्नो प्रभाव देखाउन थाल्छ, शरीरमा अहम गर्छ, फेरि बिस्तारै त्यो अहमलाई क्षीण हुँदै हुँदै हुँदै गएर आखिरमा अहङ्कारको नष्ट हुन्छ, शरीर पनि ग्लानी हुँदै जान्छ। त्यो शरीरमा तागत छौँजेलसम्म, युवावस्था हुन्जेलसम्म उसमा ठुलो अहमले बास गरेको हुन्छ। जब अहङ्कारलाई नष्ट गर्नको लागि अनि परमात्माले दिएका शरीरमा विभिन्न प्रकारका रोगहरू देखिन थाल्छन्, अनि यो देखिसकेपछि र कति नै उपाय गर्दा पनि अनि त्यो रोगलाई शमन गर्न नसक्दाखेरि विभिन्न प्रकारका घटनाहरू घट्छन् जीवनमा। त्यसबाट घटनाबाट आफू उम्किन नसकेर बहुत दुखित हुँदाखेरि त्यति बेला अहङ्कारले काम गर्दैन, अहङ्कार शिथिल भइहाल्छ। त्यहाँबाट बल्ल परमात्मा म भन्दा बलवान रहेछ, सबभन्दा ठुलो परिस्थिति बलवान रहेछ, मैले बेकारै अहङ्कार गरेको रहेछु भनेर अनि मानिसहरूलाई अलिकति वितराग हुन्छ। तर आत्मामा यस्तो परिवर्तन हुँदैन शरीरमा जस्तो अर्जुनलाई बताउनुहुन्छ। आत्मा जन्मदैन अर्जुन, यसले भौतिक शरीर ग्रहण गर्दछ, आफू मर्दैन, यी भौतिक शरीरलाई धानेर राखिदिन्छ। कहाँसम्म धानी हो त्यो परमात्माले धानी राखेको हुन्छ। जब परमात्माले छोडिदिन्छ शरीरको मरण हुन्छ, परमात्मा मर्दैन। जसको जन्म हुन्छ त्यसको त मृत्यु पनि हुन्छ। अर्जुन, आत्मा अजन्मा भएको हुनाले कुरा बुझ, त्यो आत्माको मृत्यु हुँदैन। भूत भविष्य र वर्तमान अनि यी सारा कुराहरू तिम्रो दृष्टिगोचरमा गोचरित हुन्छन्। आत्मा तिमीले देख्न सक्दैनौ। जति तिमीले बाह्य वस्तुहरू देख्छौ चर्म चक्षुले, तर आत्मालाई हेर्नको लागि ज्ञान चक्षुको यहाँ विचार प्रस्तुत गर्नुहुन्छ परमात्मा। त्यो ज्ञान चक्षुले मात्र आत्माको अनुभव गर्न सकिन्छ। शाश्वत छ तापनि, अनादि छ तापनि, उसलाई अज्ञानीहरूले जन्मिएको जस्तो ठान्दछन्, मरेको जस्तो ठान्दछन्। यो विवेकहीन व्यक्तिहरूले मात्रै यसरी आफूलाई त्यो आत्माको जन्मेको र मरेको देख्छन्। अलिकति ज्ञानवान मान्छेहरूले आत्मा मर्दैन, उसको जन्म हुँदैन, ऊ शाश्वत वस्तु हो भनेर बुझेका हुन्छन्। जस्तै कहिले बुढो नहुने अनि शरीर के अरे वस्तुलाई त्यो शरीरमा हेरेर आत्मा बुढो भयो भने जस्तो अज्ञानीले ठान्छ, शरीर बुढो भएको हो, आत्माको जन्म छैन, मरण छैन, बुढो छैन, तन्नेरी छैन, आत्मा चाहिँ त्यस्तो वस्तु हो। त्यसैले तथा कति बुढो मानिसले पनि स्वयंमा आफ्नो बाल्यकाल यौवनकाल जस्तै अनुभूति गरिरहेको हुन्छ। शरीरको परिवर्तनले आत्माको कुनै प्रकारको प्रभाव पर्दैन आत्मालाई। आत्मा रुख वा अन्य भौतिक वस्तु जस्तै क्षीण हुँदैन। आत्माको कुनै सह उत्पादन छैन। आत्मासित सँगसँगै जन्मिएको अर्को आत्मा छैन। शरीरको सह उत्पादन मानिने छोराछोरी जस्ता कुरा पनि निन्द्राभित्रै देखिएका स्वप्न जगत जस्तै अनि ठान्नु पर्दछ। आत्मा हुनु र शरीरकै कारणले तिनीहरू कुनै विशेष मानिसका सन्तान अथवा

0: शरीरको विकास हुँदैन, शरीर निष्कम्म भइहाल्छ। कुनै हाँगा बिङा हुन्छन् रुखका, न त परिवर्तन नै, अतः आत्मा शरीरको शरीरका छ किसिमका परिवर्तनबाट मुक्त छ। आत्मा अरूमा परिवर्तन देखिन्छ, जन्म, वृद्धि, विपरिणाम, अपक्षय, मरण आदि गरिएका परिवर्तनहरू अनि संसारी वस्तुमा देखिन्छन्। असंसारी भएको त्यो आत्मामा कुनै प्रकारको सड विकार हुँदैन। आत्माको न त जन्म छ, न त मरण छ, न त वृद्धि छ, न त घट्नु छ। यसकारणले यो सड विकारबाट रहित भएको हुनाले आत्मालाई भनिन्छ निर्विकार। तपाईँ हामी भित्र भएको आत्मा निर्विकार हो। शरीरमा विकार हुन्छ, शरीरमा जन्म हुन्छ, वृद्धि हुन्छ, अनि विपरिणाम हुन्छ, परिवर्तन हुन्छ, विपरिणाम हुन्छ, आखिर गएर अपचय हुन्छ, विनाश भइहाल्छ शरीर। सड विकारले युक्त भएको हुन्छ शरीर, अनि आत्मामा विकार छैन, परमात्मा निर्विकार हो। यही निर्विकार परमात्माको याद गरम र हामी पनि मोक्ष शास्त्र पढेर मोक्ष भइजाउँ भन्ने यहाँसम्मको कुरा राखेर म बिदा लिन्छु। सत्यम परम धीमहि जयतु संस्कृतम हरे नमः।
1: स्वदेश FM 93.2 MHz।

0: Swadesh FM 93.2 MHz.
1: डेंगू ज्वरो बारे सार्वजनिक जानकारी.
2: डेंगू ज्वरो एडी चात को पोथी लामखुट्टे को टोकाई बाटा मानिस मा सर्ने सरुवा रोग हो. प्राय घर ओरिपरी बस्ने एडिस लामखुट्टेले दिन मा टोक्ने गरेको पाइन्छ. खास गरी बरसात को पानी.
3: आज नेपाली रेडियो मा सगै जीवन
4: खबर का साथमा

0: ताका परिवारमा पनि आशा। राष्ट्र संघद्वारा बगेका सडक बनाई राष्ट्रमा छापिएका छन्। छापिएको काली गण्डकी नदीको सम्भावित जोखिमबारे बहस सुरु शीर्षक
1: महाविपत्तिपछि बागलुङमा काली गण्डकी नदीको सम्भावित जोखिमबारे बहस सुरु भएको छ। गण्डकीको मुख्य स्रोत हिमाल र हिमताल पूर्व तयारी गर्न सरकारवालाहरू जिल्ला विपद व्यवस्थापन समिति बागलुङको प्रतिनिधि सुरक्षा निकायका प्रमुख र स्वास्थ्यका लागि तत्काल अध्ययन गर्नपछि समितिले नदी किनारा अगुवाई गर्ने कार्यालय मार्फत प्राप्त समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो। जोखिमको आकलन तारिकको भनाइ छ, भोटे कोशीमा जस्तै कालीगण्डकीमा बाढी आए भयो। कालीगण्डकीमा यसअघि पनि पटक पटक बाढी आएकाले सर्वसाधारण र विभिन्न निकाय जोखिम सम्बन्धी तथ्याङ्क एकीकृत गरेर प्रमुख नरबहादुर पुनले जानकारी दिनुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी
3: मेरो पनि हो।
4: डेंगु ज्वरो बारे सार्वजनिक जानकारी।
5: डेंगु ज्वरो एडी चातको पोथीला खुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ।
6: डेंगु ज्वरोका लक्षणहरू।
5: डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
6: डेंगु ज्वरोबाट बस्ने उपायहरू।
5: लामखुट्टेको टोकाईबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, शुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
4: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश। जापानी इन्सेफलाइटिस बारे सार्वजनिक स्वास्थ्य सन्देश।
5: जापानिज इन्सेफलाइटिस क्युलेख जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर, बङ्गुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ, मानिसबाट मानिसमा सर्दैन।
6: जापानिज इन्सेफलाइटिसका लक्षणहरू।
5: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, वान्ता हुनु, शरीर काप्नु, घाँटी अररो हुनु र बेहोस हुनु।
0: उद्धारका लागि विपद व्यवस्थापन गढका प्रमुख सेना सहित 75 जनाको टोली खटिएको छ। उनीहरूसँगै सशस्त्र प्रहरी बलका 18 जना विपद उद्धार टोली पनि परिचालन गरिएको थियो। सुरुङको मुख लेदो र पानीले भरिएपछि भित्र छिर्नै कठिन भएको थियो। सुरुङको भाग 100 मिटरसम्म गहिरोमा पुरिएको देखिएपछि त्यसलाई हटाउने उपकरण लैजाने कठिन भएको अवस्थामा 10 दिनपछि दुईजनालाई जीवितै उद्धार गर्न सक्नु चमत्कार नै भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनासँगै उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका डीएसपी अमृत थापाका अनुसार उद्धार टोलीभित्र पुग्दा महर्जन र शाह आँखा खोलेर हेर्न सक्ने अवस्थामै थिए। उनीहरू सुरुङको अगाडि भागतिरै भेटिएका हुन्। बाहिर पहाड नै आएर पुरिएकाले भित्र जाने बाटो बनाउनै कठिन भएको थियो। त्रिशुली थ्रिएभित्र 7 तलाको भवन छ। त्यसमध्ये सुरुङभन्दा तल रहेको 5 तला पूर्ण रूपमा पुरिएको छ। माथि रहेको 6 र 7 तलासम्म उद्धार टोली पुगेको थियो। जुन आयोजनाको अन्तिम बिन्दु हो तल रहेको 5 तला रूख र ढुङ्गाले पुरिएकाले जान सक्ने अवस्था नरहेको र भित्र अन्य मान्छे हुन सक्ने सम्भावना पनि नरहेको उद्धारमा खटिएकाहरूको बुझाइ छ। 5 तलामा पुग्दा अब मान्छे बाँकी रहेको कुनै संकेत नमिलेको उद्धारमा खटिएका एक अधिकृतले बताएका छन्। बाढी गएको पहिलो दिन नै नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली सुरुङमा फसेकाहरूको उद्धार गर्न रेकीका लागि पुगेका थिए। तर सबै लेदो र खोलाले पुरिएर आयोजनाको मुख नै नदेखिएपछि पहिला उक्त अवरोध हटाउनुपर्ने निष्कर्षमा टोली पुगेको थियो। 12 गतेबाट मात्रै विद्युत आयोजनाका सुरुङभित्र जान माथिबाट छोपिएको लेदो र ढुङ्गा हटाउने काम सुरु भएको थियो। सेना सहितको संयुक्त टोलीले 12 गते मात्रै सुरुङको बाहिरी भाग खोज्ने काम गरेको हो। भदौ 13 गते पनि मुख्य प्रवेशद्वार पत्ता लगाउन रातभर काम गरे पनि वर्षाका कारण रोकियो। 14 गते बिहान करिब 2 बजेपछि भने कामलाई निरन्तरता दिइएको थियो। त्रिशुली 3A 14 गते क्राउन्ड हेड फेला परे पनि सुरुङभित्र पानी भरिएकाले कम्प्रेसरबाट अक्सिजन पठाउने तयारी भएको थियो। सुरुवातमा भित्र लैजाने सानो एक्साभेटर खोजिरहेको उद्धार टोलीले 16 गते पानी फाल्ने र 3 वटा एक्साभेटर प्रयोग गरेर पछाडितर्फबाट पनि 15 मिटरको वैकल्पिक बाटो बनाएको थियो। भित्र प्रवेशका लागि ढुङ्गा फुटाउन कठिन भएको उद्धारमा खटिएका नेपाली सेनाहरूले बताएका छन्। उता त्रिशुली 3B पनि भित्र मान्छे फसेको भन्ने जानकारीका आधारमा 14 गते मात्रै उद्धार टोली पठाइएको थियो। लेदोको दलदल र एस्काभेटर ल्याउन र हेलिकप्टर ल्यान्ड गर्न पनि नसकिएका कारण समयमा काम गर्न सम्भव नभएको दावी सरकारको छ। चिलिमे हाइड्रोका लागि नेपाली सेना सहित भारतीय सेनाको टोली परिचालन गरेर पहिलो दिन 100 मिटर भित्र पुगे पनि पुरै टालिएको देखिएपछि सेना फर्किएको थियो। सुरुङभित्र निसासिएका 10 दिन सञ्जय र कवीरको उद्धार, बेपत्ताका परिवार आशावादी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: आजको गोर्खा पत्र दैनिकमा जुट्यो 10 अर्ब सहयोग शीर्षकमा समाचार छापिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढी पछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा योगदान गर्नेहरूको संख्या र रकम निरन्तर बढिरहेको छ। बाढी पछिको उद्धारका लागि सरकारले बाढी आएकै दिन अर्थात् भदौ 10 गते नै उक्त कोषमा रकम योगदान गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यस यता कोषमा दैनिक औसत 60 करोड रुपियाँ भन्दा बढी रकम जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म उक्त कोषमा 11 अर्ब 1 करोड 23 लाख रुपियाँ संकलन भएको छ। यो रकम विदेशबाट डलर खातामा प्राप्त रकम सहितको हो। कोषमा संकलित कुल रकम मध्ये 2 अर्ब 8 करोड रुपियाँ पहिलेकै बचत थियो। बाढी पछि भने कोषमा 10 अर्ब 1 करोड रुपियाँ संकलन भइसकेको मन्त्रालयको तथ्याङ्क छ। पहिलेकै बचत र बाढी पछि कुल 12 अर्ब 1 करोड रुपियाँ संकलन भए पनि मन्त्रालयले विपद व्यवस्थापनका लागि कोषबाट 1 अर्ब रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। उक्त रकम हस्तान्तरणपछि कोषमा 11 अर्ब रुपियाँ कायम भएको हो। मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न 9 वटा बैंकमा रहेको खातामा शुक्रबारसम्म 8 अर्ब 20 करोड रुपियाँ कायम रहेको छ। आजको गोर्खापत्र दैनिकमा खबर छ जुट्यो 10 अर्ब सहयोग शीर्षकमा।
0: संयुक्त राष्ट्रसङ्घ मानवीय साझेदार संस्थाले नेपालको भोटेकोसी र त्रिशुली नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित 84,000 जना भन्दा बढीको जीवन रक्षाका लागि 7 अर्ब 49 अर्ब रुपियाँ अर्थात 4 करोड 96 लाख अमेरिकी डलर सहयोग गर्न अपील गरेका छन्। विशेष गरी बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा, खानेपानी तथा सरसफाई, स्वास्थ्य, आश्रय र राहत सामग्री वितरणलाई उच्च प्राथमिकतामा राख्न राष्ट्रसङ्घले अपील गरेको छ। आगामी 4 महिनाको मानवीय प्रतिकार कार्यको मुख्य भार यिनै क्षेत्रमा रहनुपर्ने राष्ट्रसंघद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ। तत्काल राहतसँगै जाडो अघि प्रभावित समुदायको आधारभूत सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पनि राष्ट्रसंघले जोड़ दिएको छ। चार महिनाका लागि तयार गरिएको यो फ्लास अपिल अन्तर्गत गरिने मानवीय प्रतिकार्य योजनाले विशेष गरी रसुवा, नुवाकोट र धादिङका बाढ़ी पहिरो प्रभावित तथा दुर्गम समुदायलाई लक्षित गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समग्र नेतृत्वमा नेपाल सरकारको जारी उद्धार तथा राहत अभियानसँग समन्वय गर्दै राष्ट्रिय संघ र साझेदार संस्थाले यो सहायता परिचालन गर्नेछन्। बाढ़ी र पहिरोले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। राष्ट्रसंघको अपील अनुसार बाढ़ीमा झण्डै 1300 जनाको मृत्यु भइसकेको छ भने हजारौं बेपत्ता छन्। त्यस्तै कयौं बस्ती बाढ़ीले बगाएको छ भने प्रभावितले आफन्त घर तथा जीविकोपार्जनका साधन समेत गुमाएका छन्। विपदका कारण सड़क तथा यातायात मार्गमा क्षति पुगेको, विद्युत आपूर्ति अवरूद्ध भएको र खानेपानी तथा सरसफाईका संरचना बगाउँदा कतिपय बस्ती आधारभूत सेवाबाट समेत विच्छेद भएका छन्। पर्यावरण र जलवायु संरक्षणका क्षेत्रमा प्रख्यात अभियन्ता ग्रेटा थुनबर्गले नेपालले जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने बताएकी छन्। उनले नेपालमा हालै आएको बाढ़ीलाई हिमनदी पतनको उपज समेत भनेकी छन्। हिमनदी पतनका लागि अत्याधिक कार्बन उत्सर्जन गर्ने विकसित देशहरू र जीवाश्म इन्धनमा आधारित ठूला कम्पनी दोषी रहेको उनको दावी छ। नेपाललाई 7.5 अर्ब सहयोग गर्न अपील शीर्षकमा यो खबर छ।
1: प्रधानमन्त्री शाहले राष्ट्रसंघमा नेपालको नेतृत्व गर्नुहुने शीर्षकमा समाचार छ। गोर्खापत्र दैनिकमा प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन अमेरिका जानुहुने भएको छ। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जानुहुने भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसेनाले जानकारी दिनुभएको छ। उहाँका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ। प्रधानमन्त्री शाहको पहिलो उच्चस्तरीय विदेश भ्रमण अमेरिका हुने भएको छ। अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुनेछ। उहाँको सम्बोधनको खाका तयार पार्न प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय लगायतका धेरै मन्त्रालयहरू क्रियाशील रहेका छन्। भदौ 10 गते लाङताङ लिफाङ हिमालको ठूलो ढिक्का चट्टान सहित खसेपछि रसुवाको भोटेकोसी हुँदै नेपालमा विनाशकारी हिमबाढी प्रवेश गरेको थियो। हिमबाढीले नेपाल चीन सीमा क्षेत्रको रसुवा, नुवाकोट, धादिङ र चितवनसँग ठूलो विनाश गरेको छ। महासभामा नेपालमा जलवायु परिवर्तनले पारेको उच्च प्रभावमा कारण अहिलेको कष्टकर समयको सामना गर्नु परिरहेको विषय तथ्यसहित प्रस्तुत गर्ने प्रारम्भिक तयारी भएको जनाइएको छ। यसैबीच अति कम विकसित मुलुकहरूको बैठकले नेपालको लाङताङ लेरुङ हिमालय क्षेत्रबाट भदौ 10 गते नेपालमा विनाशकारी हिमबाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको निष्कर्ष निकालेको छ। टिमुर लेस्टेमा 3 दिन चलेको बैठकले दिल्ली मन्त्री स्तरीय जलवायु घोषणा पत्र जारी गर्दै जलवायु जन्य असरले निम्त्याएको हिमबाढीका कारण नेपालका जनताले समस्या भोग्नु परेको यो र महाविपत्तिको सम्बोधन हुनुपर्ने प्रश्न पारेको हो। हिमबाढीका कारण ठूलो मानवीय क्षतिसहित नेपालको पूर्वाधार विनाश गरेको सन्दर्भलाई टेक्दै बैठकले नेपाललाई उच्च प्राथमिकता दिएको नेपालका जलवायु विज्ञ डाक्टर मञ्जित ढकालले बताउनुभयो। जलवायु परिवर्तनका कारण नेपालको हिमबाढी आजको गोर्खापत्र दैनिकमा खबर छ।
0: भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1294 पुगेको छ। शुक्रबार साँझ 6:30 बजेसम्मको अध्यावधिक विवरण अनुसार 1294 शव फेला परेका हुन् र शवबाट 140, नुवाकोटबाट 184, धादिङबाट 67, गोर्खाबाट 73, चितवनबाट 359, तनहुँबाट 38 तथा नवलपरासी पूर्व र पश्चिमबाट क्रमशः 221 र 212 शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यसमध्ये 96 शवको मात्र शनाखत भई परिवार तथा आफन्तले बुझी लिएका छन्। प्राधिकरणका अनुसार करिब 5053 जना अझै बेपत्ता छन्, जसमध्ये करिब 2130 जना रसुवा र 2340 जना नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट आधवाधिक भएका हुन्। बेपत्ता मध्ये 583 जना विदेशी नागरिक छन्। हालसम्म 13095 जनाको उद्धार गरिएको छ भने 5663 जना घाइतेको उपचार भएको प्राधिकरणले जनाएको छ।
3: आजको कान्तिपुर दैनिकमा आँखै अगाडि भाइ बगे शोकसँगै उद्धारको फ्रन्टलाइनमा सुदीप शीर्षकमा खबर छापिएको छ। समयको मापनमा दुई सेकेन्डको सायदै कुनै ठूलो हिसाब किताब हुन्छ। मानिसले आँखा झिम्क्याउँदा वा लामो सास फेर्दा दुई सेकेन्ड बितिसक्छ। तर रसुवाको उत्तर गया गाउँपालिकाका 13-31 वर्षीय सुदीप कुमार नेउपानेको जीवनमा त्यही दुई सेकेन्ड बाँच्ने र मर्ने बीचको फर्खाल बनेर उभियो। उनले त्यही दुई सेकेन्डमा अर्को जीवन पाए। सुदीपको जीवनको एउटा बलियो खम्बा भने यही बीचमा सधैँका लागि ढल्यो। आफ्नै आँखा गाडी भाइ र आफ्नै मिल्ने सहकर्मीलाई भोटे कोसीको भेलले बगाएपछि उनको मनभित्र यति बेला वियोगको पहिरो गइरहेको छ। तर पनि उनी यति बेला विस्थापित र प्रभावित नागरिकको उद्धार तथा राहतको फ्रन्ट लाइनमा छन्। विपदले भाइ र साथी खोस्यो, तर सुदीपको दायित्वबोध र मानवीय संवेदना खोज्न सकेन। गाउँपालिकाको उद्यम विकास शाखामा चौथो तहका कर्मचारी हुन् सुदीप। उनलाई लाग्छ आफू बाँच्नुको पछाडि पनि एउटा कारण छ। हामी दाजुभाइ नै बितेको भए पुरै परिवार लथालिङ्ग हुन्थ्यो। सुदीपले भने अब परिवारको जिम्मेवारी तैँले उठाउनु पर्छ भनेर नै होला। त्यो भयानक छालले मलाई बाहिर फालिदियो जस्तो लाग्छ। भाइ गुमाएको पीडाले सुरुका दिन दुई दिन सुदीप विक्षिप्त बने, तर विपदको समयमा गाउँपालिकामा राहत व्यवस्थापन गर्ने कर्मचारीको अभाव थियो। मानिस घरबार विहीन भएका थिए। उनीहरूमा आफन्त जन गुमाएको पीडा त थियो नै, भोक प्यासले आक्रान्त समेत भएका थिए। यस्तो बेला सुदीप आफ्नो व्यक्तिगत शोकमा डुबेर बस्न सकेनन्। आँसु पुस्दै राहत र उद्धारको फ्रन्ट लाइनमा खटिरहेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ, आँखै अगाडि भाइ बगे शोकसँगै उद्धारको फ्रन्ट लाइनमा सुदीप शीर्षकमा।